0: सक्षम ट्रेनिंग अंतर्गत प्लम्बर, इलेक्ट्रिशियन, मेसन, जियो इंजीनियरिंग, लैब टेक्निशियन, हेवी मेसिन अपरेटर तालिम दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अंतर्गत आउने शैक्षिक सत्र में डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्स समेत पढ़ाई होने बेहोरा जानकारी गराउँदछौं। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इंजीनियरहरूको टीमबाट संचालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू संचालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू संचालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू संचालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू संचालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448611175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा संचालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-51960 र 97-678-84-566।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
9: म पनि त्यही कामको लागि हेरिरहेछु के। भर्खरै म श्री यजुर्वेदमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
10: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
10: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
10: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9840-50-430।
9: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
9: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
8: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
9: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
8: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ, बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
11: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
11: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
12: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
12: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
3: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन। सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मान

0: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारी द्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-1117।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिना, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी, मोबाइल नम्बर 98-484-6631। सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
9: स्वागत छ कायाकैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल जेठ 29 गते शुक्रबार, सन् 2026 जून 12 तारीक अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
11: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली,
11: राष्ट्रको शान किसान,
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
9: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अर्ब 80 करोड बिगो दावी, 86 प्रतिवादी।
9: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
10: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
13: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
9: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
10: र विश्वकप 2026को भव्य उद्घाटन, मेक्सिको विजयी शुरूआत, उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित

0: कर्जा ग्राहकहरूलाई विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: काया कैरनमा अब खबरको सिलसिला। वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि इन्सुरेन्सका संचालक लगायत विरूद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227, धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, डाउलाखेल ग्रुप अफ इण्डस्ट्रीका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 मुद्दा। कान्तिपुरमा खबर छ।
4: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधि प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्बत 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टे चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औंला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईहरूको काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कार्यवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ़ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुशी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
4: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढ़ाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुंगोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नु भएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न नसकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँगै विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
3: काया कैरनमा चैते धान बालीमा मरूवा रोगबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख रोग गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
12: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अरब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीति पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। गैराती पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बाघ मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जुन 12 तारीक हो, यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धानबालीमा मरूवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरूवा रोग धानबालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरूवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धानबालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्।
4: नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन, त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिश रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ, अनि अर्को वर्ष जात छनौटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे,
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो, यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
3: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनौटमा मुख्य ध्यान दिन सल्लाह छ।
1: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: यही जेठ 30 गते शनिबारको दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोज कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
9: सूचना
10: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
10: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
9: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385251599 र मोबाइल नम्बर 98489417।
2: यसका कारण समुद्रको पीडमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन सङका अनुसार ह्वेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै ह्वेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन ह्वेल र अन्य प्रजातिका ह्वेलका टाउको र हड्डी सहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम अनि मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालन आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह एको खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाट बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोनेले भीएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
1: आयाकै रनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इप्पानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम बलोन लामा र वर्तमान महासचिव बलराम खतरोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिवर्तन गरेसँगै दर्ता रोका गरिएको हो
1: र विद्युत खरिद सम्झौता पीपीए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जल विद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। काया कैरनमा अब पालो उखानको
2: जत्रो दौरा उत्रै खल्ती
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
2: वित्तीय घोटाला अभियोगमा एकै दिन तीन अदालतमा चार मुद्दा दायर 27 अर्ब 80 करोड़ बिगो दावी 86 प्रतिवादी
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी
2: चैते धानबालीमा घाँटी मरूवा अर्थात नेक ब्लास्टको समस्या तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण उत्पादन घट्ने चिन्ता
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी थप सैन्य आक्रमण स्थगित गरिएको भनाई
2: र विश्वकप 2026 भव्य उद्घाटन मेक्सिको विजय शुरूआत उद्घाटन खेलमै तीन खेलाड़ीले पाए रातो कार्ड
1: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन् के खेलेको यार यो खेलाड़ीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौ। नमस्ते।
11: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
12: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्यो। जिल्ला कार्यालयमा रूपान्तरण हुने प्रदेश वन निर्देशनालय हट्यो।
1: कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन। मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती।
0: ओमानको खाड़ीमा अमेरिकी आक्रमण, 3 जना भारतीयको ज्यान गयो।
1: र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको शानदार शुरूआत। 7:45 अहिले समूह एकै दक्षिण कोरिया र चक गणतन्त्र चकिया खेल्दै। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहानको भैरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भैरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनु भएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाटै सम्पादन गरिने भएको छ। यो निर्णय साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उहाँको भनाइ छ। यस्तै सरकारले लोकोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण नीति 2083 र पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
1: लगातार वर्षासँगै आएको पहिरो र कठानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध हुन पुगेको छ। सड़क आंशिक रूपमा खुलेको एक दिनमै फेरि सड़क अवरूद्ध हुन पुगेको हो। सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खसेपछि सवारी साधन सञ्चालन बन्द भएको कालीकोट प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन, जाली र अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाड़ीहरू अलपत्र परेका छन्। सड़कको ठूलो भाग नदीतर्फ बग्दा यातायात ठप्प हुन पुगेको छ। सड़क डिभिजन कार्यालय र सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मरमत तथा पुननिर्माणको तयारी थालिएको बताएका छन्। वर्षा जारी रहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन भने चुनौती रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ग्याउलीले सड़क खुलाउने कामका लागि स्काभेटर परिचालन गरिएको बताउनु भएको छ। धेरै ठाउँमा समस्या भएकाले सड़क कहिले पूर्ण रूपमा खुल्छ भनेर समय तोक्न नसकिएको भए पनि आंशिक रूपमा सड़क खुलाउने काम थालिएको बताउनु भएको छ। स्थानीयवासीले कर्णाली करिडोर जस्तो रणनीतिक महत्वको सड़क बारम्बार हुने कटान र पहिरोका कारण अवरूद्ध हुने गरेको भन्दै कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न माग गर्दै आएका छन्। दुई देश जोड्ने यो सड़कको मरमत सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको गुनासो छ।
0: कर्णाली प्रदेशका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। यसले मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती थपिएको छ। मनसून शुरू भएसँगै बाढ़ी, पहिरो र अन्य जल तथा मौसम जन्य विपदको जोखिम बढ़िरहेका बेला कर्णाली प्रदेशका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकिरहेको छैन। मौसम सम्बन्धी तथ्याङ्क संकलन र पूर्व सूचना प्रणालीको आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्व आकलन तथा विपद व्यवस्थापनमा चुनौती थपिएको हो। सुर्खेतमा आयोजित मनसून पूर्व तयारी तथा विपद प्रतिकार न्यूनीकरण सम्बन्धी कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कडेलले कर्णालीका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नरहेको जानकारी गराउनुभयो।
2: 33 वटामा चाहिँ अझै मौसम केन्द्र स्थापना हुन बाँकी छ। जल तथा मौसम विज्ञान नीतिले हरेक स्थानीय तहमा एउटा मौसम केन्द्र स्थापना गर्ने नीति लिएको छ र यो नीति कार्यान्वयन चाहिँ स्थानीय तहसँग मिलेर गर्ने भन्ने नै छ। त्यसकारणले चाहिँ अब आउने जुन बजेट छ बजेटहरूमा चाहिँ स्थानीय तहसँग हामीले पनि मिलेर अथवा उहाँहरूले हामीलाई सम्पर्क गरेर भए पनि मौसम केन्द्र तथा जलमापन केन्द्रहरू चाहिँ स्थापना गर्न जरूरी छ।
0: मौसम मापन केन्द्रको अभावले वर्षा तापक्रम हावाको गति तथा मौसम सम्बन्धी तथ्याङ्क संकलनका समस्या भइरहेको उहाँले बताउनुभयो।
2: अहिले विज्ञान तथा प्रविधिको विकाससँगै जल तथा मौसम पूर्वानुमानहरू पनि मिल्दै गइरहेको छ अनि त्यो अवस्थामा चाहिँ जल तथा मौसम सूचना जनसमुदायसम्म चाहिँ अझै जति हामीले पुर्याउनु पर्ने थियो जन अपेक्षित रूपमा चाहिँ पुगेको छैन र त्यो सूचनाहरू पुर्याउन चाहिँ स्थानीय सरकारको भूमिका अहम हुन्छ र त्यस्ता कार्यक्रमहरू पनि राख्नु जरूरी छ।
0: यसले स्थानीय स्तरमा पूर्व सूचना प्रवाह र विपद पूर्व तयारीलाई समेत प्रभावित बनाएको उहाँको भनाइ छ। प्रदेश सरकारले मौसम मापन केन्द्र विहीन स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि सहयोग गर्ने कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले बताउनुभयो। 2083 सालको मनसून जन्य विपदबाट देशैभर 59,868 घर परिवार का 2,26,661 जना प्रभावित हुने अनुमान गरिएको पीपल इनिङ पिनको प्रतिबद्ध तीन परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले बताउनु भएको छ। मनसून जन्य विपदको प्रवाह सबैभन्दा बढ़ी लुम्बिनी प्रदेशमा 51,626 जना प्रभावित हुने अनुमान गरिएको छ। कर्णालीमा भने 13,175 जना प्रभावित हुने प्रक्षेपण गरिएको छ।
1: यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास भित्रिएको छ तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि हुन भने बाँकी नै रहेको जनाएको छ। मनसूनी गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रने गर्दछ भने यसपालि औसत मिति आसपासमै मनसून भित्रने मौसमविदहरूले अनुमान गरेका छन्। गत वर्ष सरदरभन्दा 15 दिन अगाडि नै मनसून नेपाल भित्रिएको थियो तर चाँडै भित्रिए पनि लामो समय पूर्वी क्षेत्रमै बसेको थियो। यसैबीच देशभरको गर्मी हिजोबाट केही घटेको छ। सबैजसो तराई र मध्यपहाड़ी क्षेत्रमा पानी परेसँगै हिजो र आज केही गर्मी घटेको छ। आज पश्चिम तराईका जिल्लामा केही पानी पर्ने बताइएको छ भने आज र भोलि देशका धेरै जसो ठाउँमा सामान्यदेखि मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। यस्तै केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन पनि मौसमविदहरूले सुझाव दिएका छन्। पानी परेपछि गर्मी थप घट्ने अनुमान गरिएको छ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आज केही ठूलो पानी पर्ने र केही ठाउँमा हिमपातको पनि सम्भावना हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। लिलाई भने यो विश्राम।
0: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश पर निर्देशनालय पनि हट्यो, कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णालीमा विपद जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन गरिएको छ। विपदको पूर्व तयारी, प्रतिकार र राहत, प्राकृतिक तथा मानवीय विपत्तिबाट नागरिकहरूको जीवधनको सुरक्षाका लागि काम गर्न भन्दै 15 सदस्यीय प्रदेश कार्यमञ्च गठन भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयगत समूहको संलग्नतामा कार्यमञ्च गठन गरिएको हो। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले असारको पहिलो हप्ताभित्रै प्रदेशको कार्यकारी समितिबाट यसलाई पारित गरिने बताउनु भएको छ।
0: कर्णालीका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका करिब 1 दर्जन ठूला कार्यक्रमले अब निरन्तरता नपाउने भएका छन्। प्रदेशले यसपालिको नीति तथा कार्यक्रममा समावेश नगरेपछि आगामी वर्षदेखि यी कार्यक्रमहरू सञ्चालन नहुने भएका हुन्। कर्णालीमा महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि सञ्चालन गरिएको बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम कटौती गरिएको छ। आर्थिक वर्ष 2076-77 शुरू गरेको भए पनि यो कार्यक्रममा 2078-79 छोरीको बैंक खातामा पैसा जम्मा हुने छाडेको थियो। चालू वर्षको नीति तथा कार्यक्रममा यस योजनालाई परिमार्जन सहित कार्यान्वयन गरिने उल्लेख गरेको भए पनि अहिले हटाइएको छ। 2076 साल साउन 1 गते यता जन्मिएका छोरीको खाता खोल्दा शुरूमा 1,000 र त्यसपछि मासिक 500 रूपियाँ जम्मा गर्ने गरी कार्यक्रम लागू समेत गरिएको थियो। 2071 साल पुसे गते तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालीकोटको खाडाचक्रा नगरपालिकाका दुई छोरीको बैंक खातामा रकम जम्मा गरी खाताको कार्यक्रमको शुरूआत गर्नुभएको थियो। आर्थिक वर्ष 2076-77 3,84,00,000 र 77-78 6,00,00,000 रूपियाँ स्थानीय तह मार्फत कर्णालीका 11,415 जना छोरीको खातामा जम्मा गरिएको थियो। विद्यमान अवस्थामै कार्यान्वयनमा ल्याउँदा प्रशासनिक लागतका हिसाबले धेरै खर्चिलो भएकाले यो कार्यक्रम रोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अहिले सरकारले विभिन्न बहानामा कार्यक्रम कटौती समेत गर्ने गरेको छ। यस्तै 2076 सालमै कार्यान्वयन कार्यविधि बनेको कारणले उज्यालो कार्यक्रम पनि अलपत्र परेको छ। 3 वर्षभित्र उज्यालो बनाइसक्ने लक्ष्य छ। 2076 सालदेखि कार्यान्वयनमा लैजाने गरी वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रसँग सहकार्य भएको थियो।
1: रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 5 घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा लाग्दा एक महिलाको ज्यान गएको छ। बौडाका काडा गाउँका करिब 35 रमापुरीको हिजो घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको बताइएको छ। स्थानीय रामप्रसाद केसीले घरबाट केही पर घाँस काट्न गएका बेला भिरबाट आएको ढुङ्गाले टाउकोमा लागेर उहाँको घटनास्थलमै ज्यान गएको बताउनु भएको छ। स्थानीय क्यारमेला भन्ने ठाउँमा घाँस काट्न गएका बेला भिरबाट ढुङ्गा खसेर उहाँलाई लागेको प्रहरीले जनाएको छ।
0: रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ हिँडेको मिनी ट्रक गुडिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा सल्यानको बागसर नगरपालिका 4 दुदिलाको बोटका 47 चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो। निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बस्नेतको मृत्यु भएको बताउनुभयो। ट्रकमा सवारी चालक घाइते भएका छन्। माडी गाउँपालिका 1 पाल्टे स्थित बल्ले झिनुवा भित्री सड़क खण्डमा रा 1:30-45 नम्बरको ट्रक दुर्घटना भएको। ट्रक सड़कबाट झण्डै 20 मिटर तल खसेको थियो।
1: दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5,00,000 क्युफिट काठ कटान गरिने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वनबाट 3,00,000 क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको हो। डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्तबहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647 क्युफिट काठ र 472.50 चट्टा दाउरा कटानका लागि अनुमति लिएको बताउनु भएको छ। चौधरीले अनुमति लिएका वन समूहले अहिलेसम्म 93,000 भन्दा बढ़ी काठ र 340 चट्टा दाउरा कटानसँगै संकलन गरी घाट गद्दी समेत गरिसकेको बताउनु भएको छ। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखहरूलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखलाई व्यवस्थापनका लागि कटान गर्न अनुमति दिएको दावी गरेको छ। कटानका लागि अनुमति प्राप्त वन समूहले जेठ मसान्तभित्र रूख कटान गरिसक्नुपर्ने व्यवस्था अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाट गद्दी गर्ने काम समेत गरिरहेका जनाइएको छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम
0: सूचना
9: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको
6: नशा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच्या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
6: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-4839-117।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
10: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
1: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
1: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-4099।
8: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यो तीनजेल हामीले छिमेक शेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा अन्तर्राष्ट्रिय खबर, हर्मज जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले बताउनु भएको छ। अमेरिकीको आक्रमणमा परेर भारतीयलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डरका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकोले पटक पटक चेतावनी दिए पनि चालक दलले दिवास्ता गरेपछि आक्रमण गरिएको जनाएको छ। फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने एउटा साँघुरो पानीको बाटो नै हर्मो जलमार्ग रहेको छ। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्गहरूमध्ये एक मानिन्छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मो जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़ने क्रम रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकोमा अहिले थप आक्रमण जारी राखेको छ।
1: खेल खबरको भेरी खबरको अन्त्यमा अब लागौं खेल खबरतर्फ। घरेलु समर्थक माझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 हराउँदै विजय शुरूआत गरेको छ। मेक्सिकोको सिटी रंगशालामा गैराती भएको समूह एकको खेलमा जुलियन क्विन्योनेस र राहुल हेमेनेजले समान एक एक गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनु भएको हो। खेलको शुरूआत देख्ने हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लियो। खेलको 5 मिनट अघि नै इस्राएल रेसले क्रसमा राहुल हिमिनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनबेन विलियम्सले उत्कृष्ट बचाव गर्नुभयो। तर खेलको 9 मिनटमा जुलियनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार र राहुल हेमेनेजले समान एक एक गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनु भएको हो। खेलको शुरूआत देख्ने हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लियो। खेलको 5 औं

0: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाभेरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।

0: Patagonia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 आयर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
7: रेडियो भेरी एफएम।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक रुपेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383 590 872। सम्पर्क फोन नम्बर 0383 521 956 र मोबाइल 98 480 50 430।
1: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 0383 521 179, मोबाइल नम्बर 98 584 54 899 र 97 679 044 43।

0: जय नेपाल सत्य सेवा सुरक्षामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लगाऊ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सल्यानको सिद्धकुमाथ गाउँपालिका 2 ढोर चौरी स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडी सवार घाइते भएका छन्। हिजो दिउँसो 4 बजेको समयमा रूकुम पश्चिमदेखि दाङतर्फ जाँदै गरेको 2555-6683 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक जिल्ला भोजपुर बस्ने वर्ष 28 का प्रखास पोखरेल र पछाडी सवार काप्रे रोशी गाउँपालिका 12 बस्ने वर्ष 28 का बुद्धिराम तामाङ घाइते भएका हुन्। घाइतेको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 86 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 86 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। त्रिचालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,781 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 43 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,783 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाउँ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-39999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: पुग्यो। आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर सुर्खेत। फोन नम्बर 083-5205-45।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। गर्ने गर्नु
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
2: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15%सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
11: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
12: लोक सेवा आयोगका किताबहरू,
11: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
13: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: खुशीको खबर
14: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
8: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
14: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
8: सूचना
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
8: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
14: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
1: नमस्कार, कार्यक्रम आमामा तपाईलाई स्वागत छ। म दीपा कोइरालाको यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो। आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ, त्यसैले आमाको सही सम्मान सन्तानबाट सदैव हुन जरूरी हुन्छ। आफ्ना सन्तानका लागि जस्तो सुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा। तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्जमा। हामीसँग आफ्नै आमालाई सम्झदै हुनुहुन्छ विरेन्द्रनगर 4 भैरव स्थान निवासी सुरेश कुमार भट्ट।
2: मैले आमालाई आमा दिनभरि काम गरेर कता कताबाट आउने अनि भान्सामा आफूले नखाएर पहिला छोराछोरीलाई खुवाउने, मैले त्यो विचार सुन्छु। आफू चाहे बिरामी भए पनि जे पनि आमाको अन्तिम अवस्थामा पनि आमालाई साह्रै भल लागे हुन्थ्यो अनि खाना तयार पो खाऊ भन्दाखेरि ल पहिला तिमीहरू खा भनेर भन्नुहुन्थ्यो। मैले त्यस्तै सम्झिन्छ आमालाई, भगवान् मान्नुपर्छ आमालाई। अब एउटा उखाने छ, प्रभुहरू छ, मदर एन्ड मदरल्यान्ड आर सुपेरियर टु हेभन। स्वर्ग भनेकै आमा हुने बेलासम्मको परिवार हो, आमा नै स्वर्ग हो, आमा बाबु स्वर्ग हुन्। स्वर्ग भन्ने अब मान्छेहरूले कता कता माथि आकाशमा ब्रह्माण्डमा कता कता छ भन्छन्, बैतनी नदी पार गरेर जानुपर्छ भन्छन्, त्यो व्यवहार कुरा, त्यो एउटा कल्पना मात्रै हो, उसको पुराणहरूको कल्पना मात्रै हो। स्वर्ग भनेको यही छ, आफ्नो मन सुख शान्ति भयो भने त्यही स्वर्ग हुन्छ। अब सुख शान्तिको लागि आमा भयो भने सुख शान्ति हुन्छ, दुःख पीडा सब दुसिन्छ, यही स्वर्ग हुन्छ। आमाको सम्मुख बस्दाखेरि सामान्य बस्दाखेरि यही स्वर्ग हुन्छ। आमालाई सम्झिने क्रममा पिताजी अब बालकालमै गोठीकाँडाबाट भागेर इन्डिया जानुभयो, आर्मी भर्न आउनुभयो। त्यहाँबाट आमाको उतै बिहा भएको, आमाको बाजेहरू पोखराबाट काश्मीर गए अनि उतै बसिहाले उतै पिताजीको उहाँ भेटघाट भयो अनि विवाह भएको र पिताजीले रक्सी खाए पनि आमा बाबाको झगडा भएको मलाई अहिलेसम्म थाहा छैन, झगडा भएको कुरा कति पनि थाहा छैन। आमा अब आफ्नो बाल्यकालमा पढ्ने बेलामा आमालाई फुपूको जोडले मात्रै पढाइएको रहेछ, आमाबाबुले पढाउनु नखोजेको। एक क्लासबाट तिनमा भर्ना गरिदिए, तिनबाट पाँचमा भर्ना गरिदिए, पाँच क्लासबाट आठ क्लासमा भर्ना गरिदिए आमालाई। त्यही पनि फर्स्ट भएर उही जमानामा महिनाको 12 रुपियाँ छात्रवृत्ति पाउनु भएको रहेछ। त्यहाँबाट आठ क्लास पढेपछि पढाइ बन्द गरिदिए अनि अब पिताजीले आमाले जे भने पनि मान्ने, ज्ञानी गुणी भनेर विद्वान भनेर आमालाई जे पनि मान्ने। आमाको स्मरण शक्ति पनि असाध्य तिखो थियो, तेज असाध्य। 60-70 वर्ष अगाडि हेरेका फिल्मका कथाहरू हामीलाई सुनाउने आमाले बाल्यकालमा, यी सबै कुरा अहिले सम्झिन्छु आमालाई।
1: आमा इन्डियन कल्चरमा हुर्किनु भयो।
2: आमा अब यस्तो छ, अब आमाको पनि आमाको बुवाको पनि बाजे कश्मीर जानुभयो पोखराबाट, पोखरा हो उहाँको, अनि उता काम पाइयो, उता आर्मी भर्ना हुनुभयो बाजे, आमाको पनि बुढो बाजे, अनि त्यतै भर्ना हुनुभयो आर्मीमा, अनि त्यतै बस्नुभयो, काश्मीरमा बस्नुभयो। बदामी बाग भन्ने ठाउँमा घर थियो, बदामको फार्म थियो उही जमानामा, बदाम सेउ फल्ने, अनि त्यसरी बस्दाखेरि अब पछि उतै जन्मिनु भयो आमा त,
1: नेपाली तर
2: उतै जन्म भयो, यता पोखराबाट जानुभयो बाजेहरू सबै, अनि यताबाट पिताजी पनि गोटीकाँडाबाट भागेर जानुभयो, यहाँ घरमा राम्रो भएन, भैँसी हेर्नु पर्ने, यताउता पढाइ पनि त्यति राम्रो थिएन, स्कुल राम्रो थिएन त्यो बेलामा, साथीहरूसित भागेर जानुभयो अनि आर्मी भर्ना आउनुभयो। पछि कश्मीरमा पोस्टिङ हुने बेला त्यतै चिन जानुभयो, भेटघाट भयो अनि मागेर विवाह भयो। हाम्रो पिताजीले त आमा त धेरै राम्रो पाउनुभएको
1: त्यो
2: समयमा, राम्रो पाउनुभयो सबै किसिमले पनि आमालाई सम्झिन्छु।
1: हजुरहरूको जन्म कहाँ यहीँ भयो कि उतै?
2: मेरो जन्म जम्मू कश्मीरमा, पिताजीको अब इन्डियन आर्मीमा हुनुहुन्थ्यो के अरे, पोस्टिङ हुने क्रममा उतै हुँदाखेरि म जन्मे, पछि हामी पिताजी पेन्सन भएपछि यता आयौँ।
1: कति वर्षमा यता हुनुहुन्थ्यो, यता आउँदा कति वर्ष?
2: 23 सालमा आएको हामी, अब म त्यही 10 वर्षको थिएँ,
1: 11 वर्ष। सुरु सुरुमा त यता घुलमिल हुन पनि गाह्रो भयो होला?
2: गाह्रो भयो, अब सुरु सुरु पनि मान्छे नै भेटिनथे यहाँ वीरेन्द्रनगरमा, यहाँ धुलाइबीटबाट यता आइसकेपछि बजारसम्म आउँदा एउटा मान्छे पनि भेटिएन, साह्रै दिगदार लाग्यो। उहाँ अब त्यो रेल मोटर रिक्सा सबै चढेको, यहाँ मान्छे नै हेर्नु नपाउने, जहाँ पनि हिँड्न पाइने, खानेकुरा केही नपाइने, साग तरकारी केही नपाइने, फलफुल केही हेर्नु नपाइने, साह्रै दिगदार थियो यहाँ। हाम्रो पिताजीलाई झन् कस्तो भयो होला, पिताजीलाई आमालाई झन् उहाँ सबै ठाउँ उत्यो बसेको बानी पर्यो, यहाँ त्यही नै बानी पर्नु बस्नु गयो।
1: सुरु सुरुमा गाह्रो
2: गाह्रो भयो।
1: आमाहरूलाई त बोली भाषा व्यवहारले पनि केही गाह्रो भयो होला
2: आमाहरूलाई? हामीमा घरमा त हामी नेपाली बोल्थ्यौँ, स्कुलमा मात्रै अब उतैको भाषामा पढ्ने, घरमा त नेपाली नै बोल्थ्यौँ हामी,
1: नेपाली बोल्नुहुन्थ्यो,
2: मजाले बोल्थ्यौँ।
1: अब त्यसपछि पनि भाइ बहिनीहरू हुनुभयो?
2: त्यस पछाडि मभन्दा अगाडि दिदी पनि उतै जन्मिनु रामगढमा, अनि अर्को बहिनी पनि उतै जन्मेको पन्जाबमा, सिम उसमा अमृतसर पन्जाबमा, अनि सानी बहिनी जम्मूमै जन्मेको, फेरि
1: सबै यतै
2: आउनुभयो। पछि हामी हिँडेर आयौँ नेपाल, उसबाट नेपालबाट यहाँ हिँडेर आयौँ, आमा र बाजे अनि सानो बहिनीहरू जहाजमा आउनुभयो, एक महिना बसेर जहाजमा आउनुभयो यहाँ।
1: दस वर्ष हुँदा त उता पढ्नुहुन्थ्यो होला?
2: चार क्लास पास गरेको थिएँ मैले,
1: यहाँ आएर पाँचमा।
2: यहाँ पाँचमा
1: कसरी बित्यो नि बाल्यकाल जस्तो अब परिवारमा?
2: बाल्यकालमा उहाँ अब हाम्रो के थियो भने हामी एउटा ठुलो घरमा बस्थ्यौँ, सिलेटलाई छाएको थियो, त्यो पालमपुरमा बस्थ्यौँ, एउटै घरमा हामी दुई परिवार थियौँ नेपालीका, उनीहरू पनि प्रवासी नेपाली हुन्, आर्मीमै काम गर्ने, यो तल्लो तलामा उनीहरू बस्ने, माथिल्लो तलामा हामी बस्ने, त्यसै एउटै घरमा बस्थ्यौँ हामी। अब बाल्यकालमा गाह्रै थियो, नेपालीहरू थिएनन् वरिपरि, यताउता सबै भारतीयहरू पनि थिए, बस्न गाह्रै थियो।
1: यता आएपछि
2: त हामी पिताजीले अब यता आउने बेला गोर्खाघर जाने भन्नुभयो, त्यो बेला गोर्खाघर जाने भन्ने रहेछ, गोर्खा जाने भने हामी उफ्रेर खुसी भएर असाध्य भइदियो हाम्रो। अनि अहिले दिन राति रातभरि नाचेर उफ्रेर गाएर अब गोर्खाघर जाने भने चाहिँ हामी खुसी भयौँ, असाध्य
1: आएर नेपाली स्कुलमै सजिलै भयो पछि पढ्नु,
2: सजिलै भयो यहाँ।
1: त्यति बेला आमालाई सघाउनु पर्थ्यो घरमा, जेठो छोरा अब परिवारमा
2: यहाँ आएपछि? यहाँ आएपछि यस्तो भयो, हामी अब यहाँ आएपछि म पाँचौ भर्ना भए, अनि छ क्लास घरे पढियो, अनि सात क्लासमा जन्माभिमा भर्ना भए, म स्कुल फर्स्ट भएँ, छात्रवृत्ति नि पाएँ, अनि त्यति बेल त घरमा ठिकै थियो। अब पछि हामीलाई अप्ठ्यारो भयो, अठाइस सालमा अन्काल पनि पर्यो, घरमा खानेकुरा थिएन केही पनि, दाल भातको समस्या भयो, अनि आमालाई पनि गाह्रो भयो, आमालाई चिया खानुपर्ने, फलफुल तरकारी केही खानुपर्ने, केही पनि नपाइने,
1: पहिलेदेखि बानी
2: साह्रै गाह्रो भयो आमालाई, अप्ठ्यारो भयो, चिया खानु पनि नपाइने। अनि मैले एसएचजी दिने बित्तिकै अब मेरा साथीहरू सबै काठमाडौँ गयो पढ्न, जब कि मार्क मेरो सबभन्दा बढी थियो, म अब बाध्यतापूर्वक म यतै बस्नु पर्यो, र मैले स्कुल समातेँ, मेरो जिम्मा स्कुल पर्यो, मेरो भागमा स्कुल पर्यो, एसएलसी दिएको भोलिपल्ट स्कुलमा लागिहालेँ म, त्यसैले गुजारा भयो आमालाई, त्यसैले सहिलो पार्नु।
1: त्यति बेला बुवा हुनुहुन्थ्यो?
2: मैले एसएलसी दिएको अर्को वर्ष पढ्न जाला छोरा भन्नुहुन्थ्यो मलाई, त्योभन्दा पहिल्यै मैले असार साउनमा रिजल्ट आयो, माघमा पिताजी गइहाल्नुभयो, त्यहाँ मेरो पढ्ने सपना सबै यताउता चकनाचुर भयो,
1: सबै जिम्मेवारी
2: मेरो उस थाप्लोमा आयो।
1: पछि त आमासँगै बस्ने, आमाले छोरा र आमाको सबै व्यवहार सल्लाह?
2: हजुर, अनि दिदीको बिहा भएको थियो हामी अब 29 सालमा, हामी बुवाहरूको भाइहरू अलग हुने बेलामा दिदीको बिहा भइसकेको थियो, अनि दुईटा बहिनीको जिम्मेवारी मलाई पर्यो, आमाको, उनीहरूलाई पढाउने, पछि बिहासा गर्ने मेरो जिम्मेवारीमा आयो,
1: सबै सानैमा सबै सम्हाल्नु। त्यो भएपछि त आमाले गरेको व्यवहार, आमाको दुःख, काम, घर गृहस्थी सबै व्यवहार यहाँले सबै थाहा पाउनु भयो?
2: सबै थाहा पायो,
1: आउने जाने कति खर्च सबै कुराहरू
2: सबै थाहा पायो सानैबाट,
1: आमासँगै सरसल्लाह,
2: सरसल्लाह हुने, एक पैसा नि बाहिर खर्च नगर्ने, सबै घर ल्याएर दिने, त्यसैले काम चलाउने। 28-29 सालमा गाह्रो भयो, अनिकाल पर्यो धेरै, किन्न पर्ने भयो, किन्न पनि नपाइने, साह्रै गाह्रो भएको थियो।
1: कति सालमा विवाह भयो नि यहाँको?
2: मेरो 38 सालमा,
1: माघी विवाह नै,
2: माघी विवाह।
1: विवाह भइसकेपछि भन्छन् नि आमाको माया अलिकति कम हुन्छ बिहा भएपछि, अथवा आमाहरूले पनि छोराछोरीले विवाह गरे भने अब आफ्नो माया कम मान्छन् भन्ने खालको महसुस पनि गर्ने देखिन्छ हाम्रो समाजमा, होइन? त्यस्तो हुँदो रहेछ केही अनुभव?
2: त्यो अलिअलि कुरा ठिकै हो, बिहा भएपछि अब बिहा भएपछि यतातिर पनि अब मानसिक यो मन मस्तिष्क सबै यतातिर पनि सर्ने भयो, पछि फेरि आमा अशक्त भएपछि फेरि आमातिर गयो फेरि माया, आमालाई गाह्रो भयो, आमा भर्याङबाट खसेर आमाको टाउको भित्र चोट लाग्यो, अनि त्यसरी आमा अशक्त भएपछि अनि आमालाई सबै किसिमको रेखदेख गर्नुपर्ने भयो, लखनऊ लगेर उपचार गऱ्यौँ, काठमाडौँ लगेर उपचार गऱ्यौँ, दिल्ली पनि लग्यौँ एकपटक आमा, अनि त्यो उपचारले गर्दाखेरि 10-11 वर्ष बाँच्नु भयो,
1: त्यसपछि रेखदेख यहाँले पुरै आमालाई
2: सबै गरे,
1: पहिला आफूलाई गरेको आमाले सानो बच्चालाई गरेर जस्तै गरी रेखदेख गर्नु?
2: मैले गरेँ, अब आमाले जतिको त अब के हुन्थ्यो, आमाले त अब पेटेबाट बच्चा बच्चीलाई हेर्नुपर्ने हुन्छ, 10 महिना राखेर पछि अब 2-4 वर्ष घुम छोड्दा यताउता गर्दाखेरि आमाको दिन त अब त्यो हुँदै हुँदै तिराइ हुँदै हुन्न, त्यही पनि आफूले सकेसम्म गरे,
1: गर्नुपर्ने अवस्थामा गरे। बुवा कति पछि बुवा बन्नुभयो नि विवाह गरेको?
2: विवाह गरेको 2 वर्षपछि।
1: कस्तो हुँदो रहेछ, जस्तो आमाले सन्तान जन्माउँदाखेरिको महसुस बुवा हुँदा पनि हुन्छ, त्यस्तै हो कि फरक हुन्छ?
2: त्यो यस्तो छ, अब एउटा उखान छ नि, आमा बाउको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गा मुढा माथि,
3: बच्चा जन्मिसकेपछि बच्चातिरको माया त हुन्छ, तर त्योभन्दा अगाडि आमा बुवाको जुन माया हुन्छ निस्वार्थ माया, त्यो बच्चाले पनि बुझ्दैन कसैले पनि बुझ्दो रहेछ। पछि अनि उमेर ढल्दै गएपछि यी कुरा पछि महसुस हुँदो रहेछ,
1: आफूलाई
3: परेपछि थाहा हुन्छ। बच्चा जन्मिएपछि पछि बाबा आमा वृद्ध हुन्छन् अनि पछि महसुस हुन्छ अनि पछि आमा बुवाको देखरेख धेरै गरिन्छ।
1: त्यति बेला पनि लागेको थियो आफू बाबा बन्दाखेरि जस्तो मेरो आमा बुवाले पनि मलाई यतिकै माया मान्नुभयो होला जस्तो अहिले मलाई मेरो सन्तानको लाग्छ भन्ने
3: लाग्यो। जति मैले सन्तानलाई मागेर त्योभन्दा बढी माया मलाई बुवा आमाले गर्नुभयो।
1: आमा र बुवाले गर्ने मायामा फरक छ कसरी हेर्नुहुन्छ?
3: अब बुवाको माया अब बाहिरबाट कमाएर ल्याउने, अलिकति नीति सम्बन्धी कुरामा रेडी गर्ने, अब कहीँ केही पर्यो भने दिमाग लगाउने कुरामा बुवाकै हात हुँदो रहेछ कमाएर ल्याउने, केही अब कताबाट केही पर्यो भने त्यसलाई बचाउने, बात विवाद गर्ने, बाहिर समाजसित त्यो बचाउने, अनि अलिक दूरदर्शिता हुन्छ बुवामा। सबै देश खाएर शेष पल्टेका हुन्छन् बुवा, सबै थाहा पाएका हुन्छन्, दूरदृष्टि हुन्छ। आमाको अब त्यस्तो अब बाहिर संसारिक धेरै ज्ञान हुन्न, अलि कमी हुन्छ भित्रै बस्ने भावनाले, तर आमाले गर्ने मायामा त कुनै कमी हुन्न, सबै पुरा हुन्छ।
1: तर पनि बुवा र आमाको मायामा चाहिँ तुलना त सम्भव नै छैन,
3: छैन
1: आमाले गर्ने फरक हो,
3: आमा गर्दै फरक हो माया
1: व्यवहारिक रूपमा
3: त्यो सबैले भन्छन्। अब पश्चिमा देशहरू बन्यो त्यही छ, उखान कथाहरू सबै त्यही भन्छन्, पुरानो अब स्टेटमेन्ट बनाएहरूले पनि त्यही भन्छन्, मदर एन्ड मदरल्यान्ड आर सुपेरियर टु हेभन भन्छन्। त्यसमा बुवाको नामसम्म कहीँ आउँदैन, आमाकै नाम आउँछ।
1: जस्तो मेरो आमाले मेरो लागि गर्नुभएको यो कुरा चाहिँ मलाई अत्यन्तै सम्झना आउँछ भन्ने त्यस्तो केही छ यहाँको भोगाईमा?
3: अब सम्झना आउने कुरा के छ भने पिताजीको पेन्सन नहुँदै हामी अब पेन्सन भएपछि यता आउने कुरो भएको थियो, अनि पिताजीले हामीलाई उतैतिर कलेजमा यता उता पढाउने के गर्ने के गर्ने उतै बस्ने कि भन्नुभएको थियो, अनि आमाले त्यो बिच त्यो सन्दर्भमा आमाले अलिकति दूरदृष्टि पुर्याउनु भयो, अनि यहाँ अब बस्ने होइन, अब पढाइ सढाइ जे हुन्छ उतै गएर पढ्ने, पढाइ यताउता सबै उतै हुन्छ, उता सजिलो छ, उतै जानुपर्छ, यहाँ अर्का देशमा केही भर हुँदैन, कहाँनिर कसले के अपहरण गर्ने के गर्ने थाहा भन्न, उतै जानुपर्छ भनेर आमाले धेरै त्यो कुरामा जोड गर्नुभयो। अनि पेन्सन हुने बित्तिकै हामी यता आयौँ, गोर्खा गएर आयौँ, अनि त्यो कुरामा आमाको ठुलो दिन छ। पिताजीले केही वर्ष बस्ने कि भन्नुभएको थियो, आमाले होइन गइहाल्नुपर्छ, पछि अप्ठ्यारो हुन्छ, पछि पैसा पनि सकिन्छ, अहिले गइहाल्नुपर्छ भन्नुभयो, हामी आयौँ। त्यो कुरा म आमाको ठुलो दिन छ,
1: यता आएकै कारणले सबै कुरा सम्भव भयो भन्ने।
3: अनि पछि मेरो विवाहको क्रममा अब त्यो बेलामा हाम्रो के थियो भने अब लभ म्यारेज गर्ने चलन छ नै थिएन, अब हाम्रो पालामा हामी केटीलाई हेर्न पनि लाज मान्थ्यौँ, अनि लभ गरेर ल्याउने कुरा त्यो बेला छँदै थिएन, माघी बिहा नै धेरै प्रचलित थियो, उसैलाई। अनि अब आमा पिताजी हुनुहुन्थेन, अब आमाले एक दुई ठाउँमा कुराकानी गरेर भएन, पछि अहिले जुन विवाह गरे त्यहाँ पनि आमाकै जोडले, आमाले आफ्नो अब माइजोले लिएर जानुभयो, माग्नुभयो, अनि मेरो पनि चरित्र सबै राम्ररी सुनेका उनीहरूले, अनि गरिबी भए पनि मेरो नाममा जग्गा नभए पनि मलाई अनि उहाँहरूले दिनुभयो छोरी, र त्यसरी विवाह हो।
1: त्यसमा
3: त्यो पनि आमाको दिन, आमाले त्यसमा अलिकति तदारुकता नलिएको भए केही वर्ष पछाडि जान्थ्यो विवाह, अहिले के हुन्थ्यो कसो हुन्थ्यो कहाँ हुन्थ्यो, अब अहिले राम्रै छ, धेरै राम्रो छ, अहिले हामी दुईजनाको मिलेको छ, केटाकेटी छोराछोरी राम्रै छन्, सबै ठिक छ, त्यो पनि आमाको दिन।
1: जस्तो भन्छन् नि अब मिठो चोखो छ खाने भए कुराहरू पकायो भने अथवा खान लायो भने आमाहरूले त आफ्नो सन्तानहरूलाई सम्झिहाल्छन्, बुवाहरूमा पनि त्यो हुन्छ, कहीँ जाँदा केही गर्दाखेरि होइन बच्चाहरूको याद आउने सम्झिने आमाले जस्तिकै हुन्छ।
3: अब यो खाने खुवाउने कुरामा त पिताजीले पनि अलिकति केही ल्यायो भने बाँडेर खाने बानी थियो सानैबाट, एक्लै कहिले केही खानु भएन, जति थोरै फलफुल ल्याए पनि जे ल्याए पनि अब बजारबाट बाँडेर खाने चलन थियो, एक्लै खाने पनि संस्कार राम्रो दिनुभयो बुवाले पनि, अनि अब आमाले झन् अब आफूले नखाएर पनि दिने गर्नुहुन्थ्यो, त्यो त अब बिर्सिनै सकिन्न,
1: यहाँले आफूले त्यस्तो सम्झिने हुन्छ आफ्नो सन्तानका लागि,
3: त्यो त भइहाल्छ, सम्झिन आइहाल्छ, त्यो त प्रकृतिले दिएर पठाएको छ त
1: छोराछोरी भनेपछि अर्कै हुन्छ होइन। मैले मेरो जीवनमा यो काम गरे जसका लागि मेरो आमालाई सधैँ गर्व भयो भन्ने त्यसरी केही अहिले आफूले?
3: अब यहाँ आइसकेपछि हामी 29 सालमा बुवाहरू अलग हुनुभयो, त्यहाँबाट अब आमालाई बाहिर फेरा यताउता दाउरा काट्न जाने, खोलामा जाने, दाउरा ल्याउने, घाँस काट्ने यताउता, त्यो विषयमा आमाको केही पनि क्षमता थिएन, केही पनि गर्न सक्नु हुँदैन थियो, घरमा सरसफाइ गर्ने, खाना पकाउने, घरभित्रको काम यताउता गर्नुहुन्थ्यो, त्यसैले मैले अब घरै बस्नु पर्ने, बाहिर मेरो जान सम्भव नै भएन, अनि आमालाई अप्ठ्यारो हुने, बाहिर पनि यताउता धेरै केही गर्न नसक्ने, घरभित्र मात्रै सबै काम व्यवहार आमाले सम्हाल्ने, घरभित्र सबै सम्हाल्ने, फेरि बाहिर केही पनि नसक्ने, अनि बाहिर हेर्नु पर्ने भावनाले मैले पनि अब घर बाहिर घर छोडेर टाढा जान सकिनँ। नेपाल जान गएर बस्नु पनि गाह्रो मलाई, काठमाडौँ गएर पढ्ने कुरा झन अब आकाशकै फल भयो,
4: त्यति बेला त झन गाह्रो थियो, नै समस्या।
3: त्यस पछाडि अब त्यसरी मैले बसेरै सहयोग गरेँ आमालाई, म गइनँ टाढा, त्यसरी कहिले पनि गइनँ। बहिनीको विवाह पनि भयो, मैले विवाह पनि भयो दुईजनाको। त्यस पछाडि अब आमालाई पछि आमा 70-71 वर्षको हुने बेला आमालाई भराइमा खसेर चोट लाग्यो। चोट लाग्ने बेला म मेरो जागिर हेटौँडामा थियो, संयोगवश आमालाई चोट लागेको दिनमा म उताबाट हेटौँडाबाट सुर्खेत घरमा हिँडेको रहेछु बिना कम्युनिकेसन। अनि त्यसै दिन म घर आएँ। घर आएपछि अब आमाको उपचार त सामान्य उपचार, यता त अस्पतालमा लगेर घरमा गरेका छन् परिवारले। अनि पछि म गइहालेँ हेटौँडा, अब सन्चो हुन्छ भने भन्ने भयो, अलिअलि मलमपट्टि लगाए, तर आमालाई सन्चो भयो भने चाहिँ भित्र धेरै चोट लागेछ। अनि हेटौँडामा फेरि गइसकेपछि पछि फेरि आमालाई त सन्चो भएन, अब टाढा लगाउनु पर्ने भन्ने खबर आएपछि अनि मैले म कोलपुर आएँ, अनि यताबाट आमा र परिवार अरू कोलपुरमा भेट भयो, अनि उताबाट हामी लखनऊ गयौँ। लखनऊ गएर आमाको उपचार गरेर औषधि लिएर आमालाई फेरि यहाँ घरमा छोडेर म फेरि हेटौँडा गएँ। त्यस पछाडि मलाई बाहिर बसेर जागिर खान अलि गाह्रो महसुस भयो। अब यिनको पनि जागिरमा अब बिहान 10 अब साँझ 5 बजेसम्म उतै व्यस्त हुने, छोराहरूको पढाइ दुइटै बाहिर काठमाडौँ थियो, एउटा अर्को बेङ्गलोर थियो, अनि अब दिनभरि आमालाई चिया खाने मान्छे नि भएन। अनि मैले अब त्यो जागिर छोड्नु पनि बाध्यता भयो, म छोडेर आएर बसेँ 10 वर्ष छोडेर आएँ बसेँ।
4: आमाले त्यति बेलामा यस्तो भयो अथवा मेरो लागि तिमीले यस्तो गर्यौ भन्ने खालको कहिले कुराकानी?
3: आमाले मलाई नभनी अरूलाई भन्नुभयो,
4: अब संसार
3: देवरानीहरूलाई अरूहरूलाई भन्नुभयो आमाले, मलाई भन्ने मौका पनि परेन होला सायद। म अब आमालाई खानासाना पकाएर अब यिनको जागिर त्यो बेला जुम्ला भयो फेरि, अनि 1.5 वर्ष त आमा छोरा मात्रै एक्लै बस्यौँ, रोटी खुवाउने, रोटी तरकारी भात चिया हिँडुल गर्ने, त्यो बेलामा उठफुट गर्न सक्नुहुन्थ्यो अलिअलि, भित्र बाहिर गर्नुहुन्थ्यो, बाहिर हिँड्न गाह्रो थियो, मैले हात समातेर हिँडाउँथेँ बाहिर, बाहिर हिँड्न गाह्रो थियो।
4: त्यो कुराले पनि अहिले एकदम सन्तुष्टि त मिल्छ होला होइन? मेरो आमालाई मैले गर्ने सक्ने जति चाहिँ गरेँ,
3: अहिले त एकदम सन्तुष्ट छु म। अब बुढापाकाले भन्छन् आमाको सेवा गरे पनि, आमाको सेवा गरेपछि मेवा मिल्छ भन्छन्, मलाई अब राम्रै भएको छ, अहिले घरमा ठिकै छ, छोराहरू पनि ठिकै छन्, अब हामी पनि ठिकै छौँ, राम्रै भएको छ।
4: जस्तो अभिभावकलाई खुसी बनाउन नि सन्तानले खासमा के कुरामा चाहिँ विचार पुर्याइदिनुपर्छ जस्तो लाग्छ नि, यहाँको अनुभवले के भन्छ? दिने ल्याउने भन्ने कुरा त अब अभिभावकलाई सामान्य कुरा हो, त्यो त होइन, तर के चाहिँ कुरामा विचार पुर्याइदिनु?
3: अब यो अभिभावकलाई बुवा आमालाई अब खुसी पार्न बाहिर देखावटी रूपले सामान ल्याइदिएर मात्रै हुन्न, फलफुल दिएर मात्रै पनि हुन्न, भित्रै मनबाट सेवा गर्नुपर्छ, कहाँनिर के अप्ठ्यारो परेछ सेवा गर्नुपर्छ। अनि अब उस्तै पर्यो भने अब बिरामी हुँदाखेरि गुमुट पनि स्याहार्नुपर्छ आमा बुवाको, अप्ठ्यारो पर्यो भने कहीँ उपचार गर्न के अप्ठ्यारो पर्यो तुरन्तै उपचार गराउनुपर्छ। अनि बुढाबुढीहरू सम्मानका प्रत्याशी हुन्छन्, अनि त्यो सम्मान कमी हुन दिनुहुन्न। अब छोरा पढेर लेखेर अब विद्वान भएर जागिर खाएर पैसा कमाएर बाबा आमालाई पन्छाउने भन्ने कुरा त्यो साह्रै नराम्रो हो। बुवा आमाको इज्जत गर्नुपर्छ, मान सम्मान गर्नुपर्छ।
4: आमाको आजको अङ्कमा हामीसँग आफ्नै आमालाई सम्झदै हुनुहुन्थ्यो वीरेन्द्रनगर 4 भैरव स्थान निवासी सुरेन्द्र कुमार भट्ट। कार्यक्रम आमामा अब हामी आमासँग सम्बन्धित यो गीत सुन्छौं।

0: योगी सँगसँगै आजका लागि कार्यक्रम आमाको समय आइसकेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आमा, रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज, विजयनगर, सुर्खेत। हवस् त, अर्को शुक्रबार बिहान 7:30 बजे अर्कै आमासँगका अनुभव लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student

हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा, कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गरे, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश वन निर्देशनालय हट्यो, कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन, मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती, र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको विजयी सुरुवात, अहिलेसम्म एका दक्षिण कोरिया र चक्र गणतन्त्र खेल्दै। कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट समाप्त सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिनेछ।

कर्णाली प्रदेशका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। यसले मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती थपिएको छ। मनसून शुरू भएसँगै बाढ़ी पहिरो र अन्य जल तथा मौसम जन्य विपदको जोखिम बढ़िरहेको बेला कर्णाली प्रदेशका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। मौसम सम्बन्धी तथ्याङ्क संकलन र पूर्व सूचना प्रणालीको आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्व आकलन तथा विपद व्यवस्थापनमा चुनौती थपिएको छ। सुकेतमा आयोजित मनसून पूर्व तयारी तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले कर्णालीका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नरहेको बताउनु भएको छ। यसले मौसम मा स्थानीय तहमा पूर्व सूचना प्रवाह र विपद पूर्व तयारीलाई समेत प्रभावित बनाएको उहाँले बताउनु भएको छ। यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिण बंगाल

0: खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकाले यसपालि पनि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज र भोलि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र घरेलु समर्थक माझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप 2026 को उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 ले हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालमा गैराती भएको समय एक खेलमा जुलियन कुलेनेसले र राहुल इमेनेल्सले समान एक एक गोल गर्दै आज टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनुभयो। खेलको शुरूआतदेखि नै हाबी भएको मेक्सिकोले 90 मिनटमा अग्रता लिएको थियो। खेलको 5 मिनट अघि नै इसरायल रेसले को क्रसमा राहुल हेमेनेजले गरेको प्रहारबाट दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाव गर्नुभएको थियो। तर खेलको 90 मिनटमा जुलियन क्वियोनेसले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोल रक्षक विलियम्सले खुट्टा माथिबाट जाली चुमेको हो। यस्तो दोस्रो हाफमा दक्षिण अफ्रिकाको चुनौती थप कठिन बन्यो। खेलको 60 मिनटतिर गोलतर्फ अघि बढ़िरहेका हिमेनेजलाई मिथो सिर्थोले पेनाल्टी क्षेत्रको बाहिर लडाएपछि रातो कार्ड पाएर मैदान छान्नु परे। खेलाड़ीले कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाव बढ़ाए। 67 मिनटमा क्वियोनेस र हिमेनेज बीच उत्कृष्ट पास आदान प्रदानपछि रोबर्टो अभालडोरले दिएको क्रसलाई इमेनेजले हेडर मार्फत गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाउनु भयो। खेलको अन्त्यतिर दुवै टोलीले एक एक खेलाड़ी गुमाउन पुगे। दक्षिण अफ्रिकाका वैकल्पिक खेलाड़ी थेम्बा जुआने र मेक्सिकोका केन्द्रीय रक्षक सेजार मोन्टेसले रातो कार्ड पाएर खेल छाड्नु पर्यो। विश्वकपको दोस्रो खेलमा अहिले दक्षिण अफ्रिका दक्षिण कोरिया र गणतन्त्र चोकिया बीच खेल भइरहेको छ। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 संसार हुने प्रतियोगितामा कुल 104 खेल खेलाइने भएको छ। अवस्त बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: र अर्को ठूलो समस्या किसानहरूको चाहिँ हामीले हेर्दाखेरि हामीले चाहिँ नुवाकोटदेखि लिएर धादिङको यो नीलकण्ठ त्रिपुरा सुन्दरी र गोर्खाका दरौंदी किनारका फाँटहरू लमजुङ तनहुँ यसै गरी अरू जिल्लाबाट पनि रिपोर्टहरू आइरहेको छ। चितवन नवलपरासीबाट पनि रिपोर्टहरू आइरहेको छ। यसबाट के देखियो भने प्राय जसो पुरानो परम्परागत स्थानीय जातहरू अथवा धेरै पहिला 60-70 वर्ष पहिला खेती लगाएका जातहरू त्यही नै निरन्तर किसानहरूले खेती गर्दै आउनुभएको कारणले गर्दा यो रोग त्यसको यो रोग सहने क्षमता चाहिँ ह्रास भइसकेको र यो रोगले महामारीको रूप लिएको देखिन्छ। जस्तो CH45 भन्ने जात हामीले धादिङमा हेर्दाखेरि नीलकण्ठमा त्रिपुरा सुन्दरीमा CH45 भन्ने जात खेती गर्नुभएको पाइयो। यो चाहिँ चैते धानको लागि सिफारिस गरिएको नेपालको पहिलो जात हो। 2023 सालमा सिफारिस गरिएको जस्तो आज हामी ठ्याक्कै 60 वर्ष भयो जात सिफारिस भएको। सामान्यतया एउटा जातमा भएको कुनै रोग विशेषलाई सहन सक्ने क्षमता भनेको चाहिँ 10-15 वर्षको लागि म्याक्सिमम 20 वर्षसम्मको लागि हुन्छ। त्यसपछि जलवायु परिवर्तन सँगसँगै ती गुणहरू चाहिँ बिस्तारै रास हुँदै जान्छ भन्ने छ। त्यसले गर्दा पनि यो धेरै पुरानो जात भएको हुनाले यसमा देखियो र अरू पनि कतिपय जातहरू किसानहरूले त्यो सिफारिस औपचारिक रूपमा सिफारिस नभएका जातहरू पनि लगाइराख्नु भएको हुनाले यो समस्या देखियो. नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा देखिन्छ, यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन. किनभने अहिले अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ. ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो.
4: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे. हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मुख्य गरी अहिले चैते धान बालीको अवस्था, रोगग्रस्त समस्या बारे चर्चा र त्यसका समाधानको पनि कुरा जोडिरहेका छौं. अघि तपाईँले शुरूआतमा चाहिँ मरुवा रोग भनेर जोड्नुभयो, यही कुराकानीको सन्दर्भ अन्तिम गर्दै गर्दाखेरि नेक ब्लास्ट भनेर पनि जोड्नुभयो. यो दुईटै एउटै रोगको रूपमा बुझ्ने हो कि अथवा यहाँ केही फरक छ?
3: यो चाहिँ एउटै रोग हो मरुवा रोग भनेको. तर मरुवा रोगभित्र पनि त्यो रोग गराउने जीवाणुहरू जुन छन् बेसीको कारणले लाग्छ. यो पाइरिकुलेरिया ओरिजी भन्थ्यो पहिला, अहिले म्याग्नोपर्थे ओरिजी भन्ने ढुसीको कारणले यो रोग लाग्छ. र यो रोग चाहिँ तपाईँको धानमा मात्रै नभएर कोदोमा, कागुनोमा, अरू बालीहरूमा पनि लाग्छ. करिब करिब उस्तै नातेदारको त्यो ढुसीको कारणले गर्दा यो रोग लाग्ने हो. र नेचर उस्तै हुन्छ धानको, कोदोको, मरुवा रोगको नेचर. मरुवा रोग धानमा दुई किसिमका हुन्छन्, कोदोमा तीन किसिमका हुन्छन्. तपाईँको पातमा लाग्ने, घाँटीमा लाग्ने, औंलामा लाग्ने भने धानमा चाहिँ हामी मुख्यतः दुई किसिमको भन्छौँ, एउटा पातमा लाग्ने रोग, एउटा घाँटीमा लाग्ने रोग. खास गरेर मध्य पहाडमा चाहिँ पातमा लाग्ने अथवा बिरुवाको वृद्धि चरणमा शुरूआती वनस्पतिक चरणहरूमा चाहिँ पातमा लाग्ने रोगहरू देखिन्छ, अथवा नर्सरीमा पनि यो रोगले लाग्यो भने व्यापक क्षति गराउन सक्छौं. तर अब फूल फुल्ने बेलातिर गएर जुन देखिने घाँटीमा देखिने ठ्याक्क बालाको फेदको चाहिँ औंला आँख्लामा देखिएर अनि त्यहाँबाट बढ्दै बढ्दै गएर त्यो बालालाई सुकाइदिने खालको जुन रोग छ त्यो चाहिँ दाना भरिने बेलामा अथवा फूल खेल्ने बेलामा देखिन्छ. यो चाहिँ घाँटीमा लाग्ने मरुवा नेक ब्लास्ट. यसको यो रोग लगाउने जीवाणु चाहिँ एउटै हो.
4: भनेपछि तपाईँहरूले किसान जो प्रभावित हुनुहुन्छ अथवा जसको चाहिँ खेतमा यो रोग लागेको छ त्यसलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुभयो कि या प्रयोगशालामा चाहिँ त्यसरी नापजाँच गर्नुभयो त?
3: यो चाहिँ हामीले प्रत्यक्ष खेतमा, किनभने यो चाहिँ कमन सामान्य हिसाबमा यो साधारण विज्ञान मतलब प्राविधिकले चिन्ने चाहिँ रोग हो, त्यसले गर्दा यसलाई प्रयोगशाला परीक्षण गरिराख्नुपर्ने जरुरी छैन. तैपनि हामीले प्रयोगशाला परीक्षण पनि गरिरहेका छौं र यो चाहिँ मरुवा रोग भन्ने पुष्टि भइसकेको छ. विभिन्न ठाउँबाट स्याम्पलहरू ल्याएर हाम्रो क्षेत्रीय प्रयोगशालाहरूमा पनि हेर्नु भएको छ. पोखरामा यहाँ हामीले खुमलटारमा पनि हेर्दाखेरि यो मरुवा रोग भन्ने पुष्टि भइसकेको छ. अब यसको लागि अलिकति अब अर्को वर्ष चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने खास गरेर बिउमा चाहिँ छ.
4: भनेपछि किसानहरूले तपाईँहरूसँग कस्तो गुनासो गर्नुभयो, त्यो रोग कति दिनको चाहिँ अन्तरमा लाग्यो, देखियो, किसानले किन थाहा पाउनु भएन?
3: यो चाहिँ एकदम यो पनि महत्वपूर्ण प्रश्न छ. जो किसानले अहिले यो समस्यासँग जुधिराख्नु भएको छ, यो भोगिरहनु भएको छ, उहाँहरूले पनि सुनिराख्नु भएको छ होला. उहाँहरूलाई उहाँहरूकै भनाइ छापट्टि लिँदाखेरि के हो भने अघिल्लो साँझसम्म धान एकदम ठिक छ, सर्लकै निकाल्यो. यो वर्ष मौसम पनि राम्रो भयो, नियमित पानी पनि परिराखेका हुनाले अब सिंचाई राम्रोसँग नभएको ठाउँमा पनि चैते धानको उत्पादन चाहिँ अहिले राम्रो लिन सकिने भयो भनेर किसानहरू खुसी हुनुहुन्थ्यो. 81 भोलिपल्ट जाँदाखेरि चाहिँ आधाभन्दा बढी चाहिँ बोटहरू बालाहरू सुकेको, अघिल्लो दिन एउटा दुईटा देखिएको ठाउँमा भोलिपल्ट पुरै सुकेको. त्यो हिसाबले चाहिँ सखाप भएको. जसरी हामीले कोरोना कालमा यत्रो महामारी विश्वभरमा लाखौं मान्छेहरू मरे होइन, अघिल्लो दिनसम्म ठिकै हिँडिराख्नु भएको मान्छे भोलिपल्ट बिर्नुभयो अरे भन्ने पनि सुनियो. ठ्याक्कै यो त्यस्तै महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80% देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं. त्यसले गर्दा यो चाहिँ 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन. जहाँ अलिअलि दुई चारवटा देखियो, छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो. त्यो हिसाबले चाहिँ हामी गयौं. हेर्दाखेरि उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ है, त्यो स्थिति छ। त्यसले गर्दा अब अहिले त म अब भन्न सक्दिनँ, यो सिजनमा चाहिँ लगभग अब जसकोमा रोग देखियो उहाँहरूको सुकिसक्यो होला। यो रोग देखिनुभन्दा ठ्याक्क अगाडि कसैको चाहिँ दाना भरिसकेको भए उहाँहरूको आधा आधी जस्तो अथवा त्योभन्दा बढी पनि उत्पादन आउन सक्छ, लिन सक्नुहुन्छ। अन्यथा कतिपय ठाउँको कतिपय किसानहरूको त 100% पनि नोक्सान भएको हामीले देख्यौं प्रत्यक्ष।
4: भनेको अब यसै हप्ता पनि कतिपय किसानहरूको खेतमा चाहिँ चैते धान बाँकी होला, भित्र्याउन बाँकी नै छ होला, हरियै पनि कतिपय ठाउँमा होला, बाला झुलिरहेका होलान्। यस्तो रोगको चाहिँ संक्रमण तपाईँहरूले पुष्टि गर्नुभयो, रोग चाहिँ देखिसक्यो धेरै वर्ष पछाडि, अहिले यसरी 81 ब्लास्ट रोग, नेक ब्लास्ट रोग भनेर मरुवा रोगकै रूपमा बुझौं आयो भनेर भन्नुभयो। अब जो बचे खोचेको छ कसरी जोगाउने त?
3: हजुर, अब यो तपाईँको चाहिँ पहाड़ी क्षेत्रमा त नियमित हरेक वर्ष देखिने गरिएको जात रोग हो यो। अब जुम्ली मार्ची जस्ता जातहरूमा कतिपय सालमा सखाफी हुने गरेर पनि नोक्सान गर्ने गरेको थियो। मध्य पहाड़मा पनि जस्तो माछापुजरी 3 जस्तो जातहरूमा कास्कीको त्यसले चाहिँ सखापी पनि पार्ने गर्छ कुनै वर्ष अनुकूल वातावरण 81 भइदिँदाखेरि। अब यो वर्ष अब अहिले चैते धानमा जुन देखियो यो चाहिँ पहिलोचोटि रिपोर्ट भएको यो स्केलमा, त्यसले गर्दाखेरि पनि अलिकति समस्या किसानहरूलाई धेरै नै मर्क परेको स्थिति देखियो। अब अहिले किसानहरू जसले अलिकति चैते धान ढिला लगाउनु भएको थियो, जसले अलिकति छिटो लगाउनु भएको थियो र उहाँहरूको उम्कियो, जति उत्पादन लिनुभयो उहाँहरूले अब उत्पादन लिइसक्नुभयो होला, तर यो बीचमा जुन अब लगातार पानी परेपछि 4-5 दिनसम्म खडेरी जस्तो भयो, त्यसपछि ह्युमिडिटी चाहिँ घटेन तर तापक्रम अलिकति बढ्दियो, ठ्याक्क त्यो चैते धानलाई उपयुक्त तापक्रम सबै म्याच गरेर यो रोग बढी देखियो। तपाईँको अब अलिकति ढिलो लगाउनु भएको किसानहरूको जसको भर्खर बाला निकाल्दै गरेको अवस्था छ, त्यो अवस्थामा चाहिँ उहाँहरूले अलिकति रासायनिक विषादी बाहेक अरू विकल्प त छैन। रासायनिक विषादी मुख्यत अहिले बजारमा आएको चाहिँ एउटा नेटिभो भन्ने छ फङ्गिसाइड, अर्को टिल्ट भन्ने पनि छ, टिल्ट भन्दा पनि अझ नेटिभो इफेक्टिभ छ। अझ दुइटै मिलाएर अल्टरनेट गरेर मिसाएर होइन कि अब एक 4-5 दिनको अन्तरालमा एकपटक नेटिभो अर्कोपटक टिल्ट अर्कोपटक नेटिभो गरेर 3-4 चोटि छर्न सक्यो भने यसको चाहिँ नियन्त्रण गर्न सकिन्छ। तर अब कति ठूलो एरियामा छ, किनभने थोरै एरियामा छ भने उहाँले छरेर पनि वरिपरि सबै अरूको सखा भएको छ भने कन्ट्रोल हुन गाह्रो होला। त्यसले गर्दा अझै पनि यदि भर्खर दुध बस्ने अवस्था अथवा भर्खर फुल खेल्दै गरेको अवस्था कसैको छ भने अझै पनि किसानहरूले यो विषादी छर्न सक्नुहुन्छ, तर मलाई लाग्छ धेरै किसानहरूको चाहिँ अहिले सुकिसकेको अवस्था छ।
4: भनेपछि उत्पादनमा पनि फरक पर्ने जोखिम देखियो चैते धान बालीको?
3: पक्कै पनि, उत्पादन त अहिले हामीले जहाँ जहाँबाट रिपोर्ट भएको छ त्यो ठाउँको हेर्दाखेरि चाहिँ आधाभन्दा बढी उत्पादन, राष्ट्रिय रूपमा भन्दाखेरि चैते धानको चाहिँ उत्पादन बढी हुन्छ, बर्खे धानको अथवा नर्मल सामान्य अवस्थाको बर्खे सिजनमा खेती गर्ने धानको उत्पादन अहिले हाम्रो राष्ट्रिय औसत 4.1 टन प्रति हेक्टर छ भने चैते धानको मात्रै चाहिँ करिब 5 टनको हाराहारीमा, 4.9-5 टनको हाराहारीमा हाम्रो उत्पादन छ। तर अहिलेको चैते धानको त्यो हाम्रो एरिया हेर्दाखेरि झन्डै आधाले उत्पादन घट्ने अनुमान चाहिँ हामी गर्न सक्छौँ।
4: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। तपाईँले भने जस्तै चैते धानमा चाहिँ समस्या आयो, विशेष गरी रोग, तर मौसम कस्तो हुनु पर्थ्यो भनेर किसानलाई चासो छ।
3: यो सबैभन्दा तपाईँको सिंचित अवस्था हो, सिंचित अवस्थाको खेतमा यो रोगको अलिकति यसलाई व्यवस्थापन गर्न सक्ने अरू पनि तरिकाहरू, किनभने नियमित खेतमा पानीको व्यवस्था गर्न सकियो भने 0.5 सेन्टिमिटर पानी तलाएर राख्न सकियो भने यो रोगको समस्या अलिक कम गर्न, अलिकति व्यवस्थापनमा अलिकति कम गर्न सकिने थियो। तर अब त्यो छैन, सुक्खा खेत छ, बाली त्यसै पनि अलिकति संवेदनशील भएको हुन्छ, फूल खेल्ने बेलामा झन् पानी चाहिएको हुन्छ, त्यही बेलामा अब तपाईँको आकाशबाट नियमित पानी परिरहेको छ, त्यसले ह्युमिडिटी बढ़ायो, तर बोटलाई आवश्यक पर्ने पर्याप्त चिस्यान पुगेन, बोट चाहिँ संवेदनशीलै छ बिरूवा चाहिँ, त्यो अवस्थामा रोगको प्रकोप देखिनु स्वाभाविक हो। अब सामान्यतया चैते धानमा अब हामीले अब मौसमलाई मात्रै दोष दिन भन्दा मौसम त हाम्रो नियन्त्रणमा नभएको हुनाले मौसमलाई मात्रै दोष दिनु, किनभने यो त अनप्रेडिक्टेबल छ नि, हामीले अनुमान गर्न सकिन्न। त्यो हिसाबले चाहिँ हामीले नयाँ अलिकति रोग रोग प्रतिरोधी जातहरू लगाउनतिर नै हामी किसानहरूलाई अनुरोध गर्न चाहन्छौँ।
4: त्यो भनेको अब आउँदो वर्षदेखि चाहिँ ध्यान दिनुपर्ने भयो।
3: अब यो वर्ष त अब जे हुनु भइहाल्यो, यसको चाहिँ छैन। अब राज्यले सम्भव छ भने यसको क्षतिको राम्रोसँग आकलन गरेर किसानहरूलाई कसरी हुन्छ उचित क्षतिपूर्ति दिने, अथवा किसानहरूले पनि कसैले जसले अब बीमामा जोडिनु भएको छ अथवा अरू कुनै परियोजनाहरू मार्फत जोडिनु भएको छ भने परियोजनाबाट नि कुनै सपोर्ट होला कि होला, स्थानीय सरकारहरूले सपोर्ट गर्लान्, राज्यले सकेसम्म किसानहरूलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था चाहिँ हामीले फिल्डमा हेर्दा पायौं। तर अर्को वर्षको लागि चाहिँ कम्तीमा यो अवस्था नआओस् भन्नको लागि अब मौसम हामीले सोचे जस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ, अनुकूल वातावरण पनि होला, अर्को वर्ष रोग कति पनि नदेखिन पनि सक्ला, तर त्यो हाम्रो हातमा नभएको कारणले गर्दा हामीले गर्न सक्ने भनेको चाहिँ यो रोग अवरोधी नयाँ जातहरू, किनभने चैते धानको लागि थुप्रो जातहरू सिफारिस भएका छन्, जस्तै अब हरिनाथ एक भन्ने जात छ, यो हुन त यो पनि बीस वर्ष पुरानो भइसक्यो, तैपनि अहिले पनि किसानहरूले हरिनाथ एक जात चाहिँ व्यापक रूपमा लगाइराख्नु भएको छ र यसमा अहिलेसम्म यो रोग देखिएको छैन। यो छिटो पाक्ने जात हो, छिटो पाक्ने जात भएको हुनाले यसको दुईटा फाइदा छन्। एउटा तपाईँको कुनै समय धेरै सुक्खा पर्यो भने पनि यसले तपाईँको त्यो फूल खेल्ने बेलामा भएको जुन सुक्खा खडेरीलाई चाहिँ जेठतिर पर्ने खडेरीलाई चाहिँ यसले छल्न सक्छ र उत्पादन लिन सक्छ यो छिटो पाक्ने भएको हुनाले। अर्को छिटो पाक्ने भएको हुनाले फाइदा के छ भने त्यो ठ्याक्क पाक्ने बेलामा अरू असारमा पाक्ने बेलामा चाहिँ निरन्तरको झरीले गर्दा राम्रोसँग सुकाउन नपाउने, राम्रोसँग पाक्न नपाउने समस्याबाट पनि यो चाहिँ अलिकति अगाडि त्यो मनसुन सुरु हुनुभन्दा अगाडि नै पाक्ने भएको हुनाले त्यसबाट पनि बच्न सकिन्छ। त्यसले गर्दा यो हरिनाथ एक चाहिँ एउटा राम्रो विकल्प हुन सक्छ। तर त्योभन्दा पनि अझ पछि आएका नयाँ जातहरू छन्, हरिनाथ चार छ, यो सुक्खामा पनि राम्रो हुन्छ, अर्को हरिनाथ छ छ, हरिनाथ छ चाहिँ तपाईँको मसिनो छ र यो चैते धान सामान्यतया किसानहरूले खेती गर्नलाई अलिकति कम रुचि राख्नुको कारण चाहिँ चैते धानको स्वाद चाहिँ त्यो गुणस्तर चाहिँ अलिकति कम भएर पनि हो, किनभने यो प्रायः जस्तो मोटा धानहरू मात्रै छन्, मसिनो खालको धानहरू नभएको कारणले पनि हो, तर हरिनाथ छ चाहिँ मसिनो खालको छ र उत्पादन पनि राम्रो छ, यो राम्रो मूल्यमा बजारमा बिक्री हुन सक्ने भएको हुनाले हरिनाथ छ एउटा विकल्प राम्रो हुनसक्छ। त्यस्तै अर्को चैते तीन, चैते चार, चैते पाँच भन्ने जातहरू छन्, यिनीहरू पनि चैते धानको लागि राम्रो हुन जातहरू हुन्।
4: यो भयो किसानहरूले अब अर्को वर्ष माघ फागुन पछाडि चैते धान बालीको चाहिँ तयारी गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने एउटा विषयलाई हामीले यो कुराकानीमा जोड्यौं। खास गरी फागुन चैत यता र अहिले जेठको अन्तिमसम्म आइपुग्दाखेरि चैते धानमा किसानहरूले अरू केही गुनासा गर्नुभयो कि, नयाँ त्यस्ता यो रोग बाहेकका जोखिमहरू देखिए कि, अथवा अब भण्डारणसम्म पुग्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउने त?
3: होइन, अरू त्यस्तो गुनासो त थिएन, यो वर्ष चैते धानको उत्पादन राम्रो हुन्छ भन्ने नै किसानहरूको आशा अपेक्षा थियो, तर चाहिँ अकस्मात यो महामारी आइदियो। अब जो किसानले जति उत्पादन लिनुभयो त्यसलाई चाहिँ अलिकति अब यो फेरि यो चैते धानको मुख्य समस्या नै किसानहरूले भोग्ने गरेको नियमित भोग्ने गरेको समस्या चाहिँ यो थन्क्याउने बेलामा पानी परिराख्ने भएको हुनाले कहिलेकाहीँ राम्रोसँग सुकाउन नपाउने अनि पछि भण्डारणमा पनि छिटै बिक्री गर्न सकियो अथवा छिटै सुकाएर थन्काउन सकियो भने मात्रै यसलाई जोगाउन सकिन्छ, नत्र भण्डारणमा विविध समस्या भएको हुनाले जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ। त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस्, अरू त्यस्तो अब धेरै समस्याहरू किसानको गुनासो त्यति थिएन, यही रोग हो मुख्य अहिलेको समस्या।
4: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अब बर्खे धान बालीमा किसानले गर्नुपर्ने तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो चैते धानबालीमा मरुवा रोग र रोग फैलिनुको कारणबारे कुराकानी। मनसून भित्र नै तर्खरमा छ, धेरै किसान बर्खे धानबालीको तयारीमा हुनुहुन्छ। किसानले अब कस्तो तयारी गर्ने? फेरि नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
3: हजुर, अब अहिले ठ्याक्क अब हाम्रो बर्खे धान बालीको मुख्य नेपालको प्रमुख बाली बर्खे धान त्यसको पनि मुख्य सिजन बर्खे धान बालीको चाहिँ सिजन शुरू हुने बेला भएको छ। र अहिले सबैभन्दा ठूलो किसानले ध्यान दिनुपर्ने कुरा त अब बिउ नै हो। राम्रो उपयुक्त जातको बिउ बेलैमा जो गरेर त्यो लगाउने भन्ने हो। र यो वर्षको चाहिँ मौसमी पूर्वानुमान हेर्दाखेरि यो वर्ष चाहिँ हुन त अहिलेसम्म निरन्तर पानी परिरहेको छ, यो वर्ष राम्रो मौसम होला जस्तो सामान्य मान्छेलाई लाग्छ। तर विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ जलवायु मौसमी पूर्वानुमानहरू चाहिँ अलि मिल्दै गएका छन्। र यो वर्षको पूर्वानुमानले के भन्छ भने सरदर भन्दा वर्षा कम हुने, तापक्रम बढ्ने, अधिकतम तापक्रम पनि न्यूनतम तापक्रम पनि बढ्ने र वर्षा कम हुने भनेर पूर्वानुमान गरिएको छ। र यो एल निनो भन्छ, यो चाहिँ प्रशान्त महासागरबाट पूर्वी दक्षिण पूर्वी सागरबाट आउने पानी चाहिँ पानीयुक्त त्यो बाष्पयुक्त जल बाष्पयुक्त हावा जुन छ त्यो चाहिँ त्यसको कारणले गर्दा हाम्रो यो मौसममा परिवर्तनहरू आउने देखिएको छ। त्यसले गर्दा अलिकति किसानहरूले ध्यान दिनुपर्ने कुरा छ। हाम्रो नियमित जसको सिँचाइ छ उहाँहरूले चाहिँ नियमित सधैँ लगाउने समयमा नै धान लगाउनु धान खेतीको तयारी गर्न सक्नुहुन्छ। जसको सिँचाइ छैन आकाशीय खेतीमा भर पर्नुहुने किसान पर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ। र धानको बियाड राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ। अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेको छ। त्यसले गर्दा सुक्खा सहने जातहरू सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्, त्यसमा अलिकति बढी सुक्खा दुई सुक्खा तीन जातहरू छन्। यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहहरूले उत्पादन गरिराख्नु भएको छ, त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौ। अहिले तराईमा धानको बियाड राख्ने बेला लगभग भयो, पहाड़मा पनि उच्च पहाड़मा त अब ढिला भइसक्यो। उच्च पहाड़को लागि केही जातहरू छन्, जस्तो अलिकति सुक्खाको लागि छुम्रोङ भन्ने जात राम्रो छ उच्च पहाड़ी 1500-1600 भन्दा माथिको लागि। अब जुम्ला क्षेत्रको लागि चन्दनमा तीन अलिकति राम्रो देखिएको छ। तर मध्य पहाड़को लागि अब हाम्रा अलिकति सुक्खाको लागि कुमल 10 भन्ने जात राम्रो छ। अब अलिकति सिंचित ठाउँ हो भने सुक्खा क्षेत्रको लागि कुमल बासमती 16 पनि, किनभने अलिकति छिटो पाक्ने भएको हुनाले जुन पछि बाला भरिने बेला दुध भरिने बेलामा फुल खेल्ने बेलामा अलिक सुक्खा पर्न सक्छ भने त्यस्तो ठाउँको लागि कुमल बासमती 16 पनि उपयुक्त छ। किनभने यसले पनि तपाईँको चाहिँ त्यो सुक्खालाई छल्न सक्छ छिटो पाक्ने भएको हुनाले। र अरू सामान्य सिंचित क्षेत्रको लागि कुमल 12 कुमल 14 कुमल 15 कुमल 16 कुमल 11 यी जातहरू छन्, कुमल 18 यी जातहरू छन् पहाड़ी क्षेत्रको लागि। तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबैभन्दा बढी चलेको हरिनाथ 6 भन्ने जात छ। सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान 1 र 2 भन्ने पनि छ तराईको लागि। अहिले यिनीहरूको पनि निकै माग छ, अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ बहुगुणी 2 खास गरेर। यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ। अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आधी घोप्टे वर्षाहरू भइराखेका छ, अहिले पनि हामीले फिल गरेका छौँ। आधी घण्टा पानी पर्ने भरेर पानी पर्ने आधी घोप्टे जस्तो, अनि ठ्याक्कै दिनभरि 2-3 दिनसम्म पनि त्यो डुबानमा हुने त्यस्तो अवस्था पनि देखिएको छ। त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान 1-2 राम्रो छ। अर्को डुबान सहने जातहरू पनि छन् केही, जस्तो गंगासागर 1 गंगासागर 2 भन्ने जातहरू छन्। त्यस्तै हजुरको चाहिँ अब यो सोना मसुली साउवान सामा मसुली साउवान भन्ने जातहरू पनि छन्। यिनीहरू डुबान सहने क्षेत्रको लागि पनि उपयुक्त हुन्छ। अब अलिकति असिंचित खालको क्षेत्रको लागि राधा बाह्र राधा चार अलिक पुरानो हो तैपनि राधा तेह्र चौध यी जातहरू उपयुक्त छन् भने जतिखेर पनि हामीले चाहेको बेलामा सिँचाइ गर्न सक्ने ठाउँको लागि चाहिँ अहिले हरिनाथ छ हरिनाथ पाँच तरहरा दुई यी जातहरू मसिनो पनि राम्रो छ। बासमतीमा तपाईँले सुगन्धित धान एक छ। स्थानीय जातहरू पनि छन् कतिपय जस्तो ललका बासमती शुद्धधन काला नमक यी जातहरू छन् बढी मूल्यमा बिक्री गर्न सकिन्छ। मुख्यतः अहिले उपयुक्त जातको आफ्नो क्षेत्रलाई सुहाउँदो जातको चाहिँ बिउको जो गर्ने नै सबभन्दा महत्वपूर्ण कुरा हो किसानले।
2: डाक्टर घिमिरेज्यू, तपाईँले बर्खे धान बालीको खेती तयारी गर्नु पूर्व चाहिँ अलिकति जात छनौटमा चाहिँ किसानले ध्यान दिनु पर्यो भनेर भन्नुभयो। अघि हामीले चैते धानको प्रसंग जोड्यौं र कतिपय जिल्लामा चाहिँ रोग लागेको चाहिँ सन्दर्भलाई पनि जोड्यौं। अब त्यो रोग लागेको क्षेत्र पनि छ। अब लगत्तै किसानहरूले चैते धानबाट त लाभ लिन सक्नु भएन, जसले समस्या भोग्नुभयो बर्खे धानको तयारी गर्नुहुन्छ, त्यो ठाउँको जग्गा जमिन त्यो रोगग्रस्त ठाउँ जमिनलाई जुन उपयोग गर्नुपर्ने हो, अब चाहिँ के कुरामा ध्यान दिएर बर्खे धान बालीको चाहिँ तयारी गर्ने त?
3: बर्खे धान बालीको लागि चाहिँ त मैले भने पहाड़ी क्षेत्रमा जहाँ अहिले तल्लो पहाड़मा यो टारहरूमा जुन चैते धानमा मरुवा रोग देखियो त्यो ठाउँमा उहाँहरूले चाहिँ यो परालहरूलाई अलिकति राम्रोसँग व्यवस्थापन गर्नु, जता पाए उता फालिदिनु भएन, किनभने त्यहाँ प्रशस्त मात्रामा यो मरौरोगका जीवाणुहरू बसिरहेको हुन्छ, त्यो बर्खे धानमा पनि सर्न सक्ने हुन्छ। हुन त त्यो ठाउँमा बर्खे धानको बेलामा अलिकति तापक्रम चाहिँ बढी हुने भएको हुनाले अब सुरुमा तपाईँले अब वनस्पतिक चरणमै अब त्यो गाँझ हाल्ने बेलामै पातहरूमा पनि त्यसको लक्षण देखिनुभयो भने हामीले नियन्त्रणका उपायहरू रासायनिक तिर पनि हामी जान सक्छौ। होइन भने एकैचोटि फूल खेल्ने बेलामा देखियो भने पनि रासायनिक नियन्त्रणको उपायहरूमा जानुपर्ने जरूरी छ। मुख्यत अहिले पहाड़ी क्षेत्रमा त्योभन्दा यो तल टारभन्दा माथि मध्य पहाड़ उच्च पहाड़हरूमा चाहिँ बढ़ी समस्या हो यो बर्खे सिजनमा मरुवा रोगको। तराईतिर मरुवा रोगको त्यति समस्या हुँदैन किनभने तापक्रम बढ़ी हुन्छ, त्यसले गर्दा तराईमा त्यति समस्या हुँदैन। किसानहरूले अब अरू अब ध्यान दिनुपर्ने भन्ने कुरा त अब मैले
2: तपाईँले भने जस्तै जग्गा जमिनको चाहिँ व्यवस्थापनमा एउटा ध्यान दिने, त्यसै गरी खेतको आफ्नो भू बनोट क्षेत्र चाहिँ कस्तो छ त्यही अनुसारको चाहिँ बिउ छनौट गर्ने, यो आवश्यकता चाहिँ किन पर्ने हो?
3: होइन यो त अब किनभने हरेक जात अब हामीले परीक्षण गरेर कुन हावापानीको लागि यो जात उपयुक्त छ भनेर धेरै वर्ष परीक्षण गरेर यो जात सिफारिस गरेका हुन्छौँ, उन्मोचन गरेका हुन्छौँ। त्यो हिसाबले हामीले जुन हावापानीको लागि भनेर सिफारिस गरेको छ त्योभन्दा अरू क्षेत्रमा लगाउने बित्तिकै यसमा विविध समस्याहरू आउन सक्छन्। हामीले समस्या भएको आइराखेको कारण पनि त्यो हो, धेरै पुरानो जातहरू अथवा गलत ठाउँमा प्रयोग भएको कतिपय अब तराई क्षेत्रको लागि सिफारिस भएका वर्णशंकर धानहरू किसानहरूले किनेर एग्रोबेटबाट किनेर पहाड़तिर पनि लगाइराख्नु भएको अवस्था छ। त्यस्तो अवस्थामा अकस्मात यस्तो समस्याहरू आउन सक्छ, यो त एउटा रोगको समस्या भयो, यो बाहेक अरू थुप्रै अन्य समस्याहरू पनि हुन सक्छन्। त्यसले गर्दाखेरि जात छनौटमा त पक्कै पनि ध्यान दिनु परिहाल्यो, अर्को चाहिँ अब धान बाली पक्कै पनि अब यो बर्खे बाली हो, यसले बढी पानी मन पराउँछ, बढी मलजल मन पराउँछ। अब त्यो कति त्यो मलजल सहन सक्ने मल कति सहन सक्ने जात छ, यसको सिफारिस मलको मात्रा उपयुक्त मात्रामा राम्रोसँग जग्गा तयार गरेर सन्तुलित रूपमा रासायनिक मल पनि प्रयोग गर्न सकियो, गोबर मल पर्याप्त मात्रामा प्रयोग गर्न सकियो भने बिरुवा चाहिँ स्वस्थ हुन्छ, रोगसँग लड्ने क्षमता बढ्छ, किसानहरूले अलिकति नयाँ जात त्यसै पनि रोग प्रतिरोधी हुन्छ। त्यो सबै कुराहरू एकीकृत रूपमा गर्नु
2: एकीकृत व्यवस्थापन किसानहरूले ध्यान दिनुपर्ने कुरा राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले यो कुराकानीमा जोड्नुभयो। अब चैते धान प्राय किसानहरूले थन्काइसक्दा भण्डारण गरिसक्दाखेरि बर्खे बालीको धान रोपाई गर्नुपर्ने अवस्था छ, मनसून ढिलो चाँडो भित्रिएला, कति लामो अवधिसम्म चाहिँ क्षेत्रगत रूपमा चाहिँ अब रोपाई गर्ने कामलाई चाहिँ निरन्तरता दिन सकिएला त?
3: हजुर, यो पनि अब धेरै किनभने हामीले बर्खे बाली भनेको असारमा अथवा साउनमा रोप्ने अनि कार्तिक मंसिरमा काट्ने हाम्रो परम्परागत जुन थियो, अहिले नयाँ जातहरूले गर्दा नयाँ जातहरू पहिलाभन्दा छिटो पाक्ने, त्यसको बाली चक्र, त्यसको बाली अवधि छोटो भएको कारणले गर्दा कतिपय जातहरू चाहिँ हामीले अलिकति पछाडिसम्म पनि खेती गर्न सक्छौँ। हुन त समग्रमा धान खेती अब नेपालमा बर्खे मात्रै नरहेर हामीले चैते धानको यत्रो कुरा गर्यौं, अर्को चाहिँ पहिला हाम्रो अलिकति तल्लो पहाड़ टारहरूमा चाहिँ घैया धान खेतीको पनि चलन थियो, अहिले घैया धान चाहिँ गन्जाउने अवस्थामा छ, त्यसमा पनि यो मरुवा रोगको समस्या कता कति हिजो मलाई चाहिँ हाम्रो धादिङको साथीहरूले चाहिँ सल्यान टारमा धेरै घैया खेती हुन्छ त्यहाँबाट स्याम्पलहरू पठाउनु भएको थियो, त्यसमा चाहिँ ध्यान दिनुपर्ने छ भने अब यो बर्खे सिजनमा हामीले रोप्ने भनेको चाहिँ अब अहिले उपयुक्त बिउ राख्ने बेला हो, तर हामीले तराई क्षेत्रमा यदि मौसम ढिला हुन गयो भनौँ न, अब यसरी नै पानी पर्ने क्रम रहिराख्यो भने त हामी एउटा अनुमान गर्न सकौँला समयमै रोप्न सकिन्छ भनेर, अब हाम्रो चाहिँ भोलि सुक्खा खडेरी राम्रै पर्यो अथवा चाहिँ हाम्रो ट्युबवेलबाट पनि पानी आउन नसक्ने अवस्था आयो भने त्यसको अवस्थामा चाहिँ हामी त्यसलाई रोप्ने कामलाई चाहिँ हामी एक महिनासम्म पनि पछाडि सार्न सक्छौँ, भनेको साउनको अन्तिमसम्म रोपाइँ गर्न सकिन्थ्यो भने भदौको पन्ध्रसम्म पनि रोप्न सकिने नयाँ जातहरू छन्, जुन छोटो अवधिमा तयार हुने जातहरू छन् त्यसलाई हामी साउनको आधा आधी अथवा साउनको पन्ध्र बीससम्म पनि बिउ राखेर भदौको 10-15 पनि रोप्न सकिने अवस्था छ तराईको लागि भने, पहाड़को लागि चाहिँ हामी साउनभरिमा रोप्न सक्छौँ साउनको अन्तिमसम्ममा, त्यसको लागि साउनको सुरु पहिलो हप्तासम्म ब्याड राखिसक्नुपर्छ। सामान्यतया ब्याडमा हामीले पहिले नै अहिले नै ब्याड राख्यौं, जेठमै ब्याड राख्यौं, तर रोप्ने बेलामा पानी भएन त्यसले गर्दा हामीले 2 महिनाभन्दा बढ़ीको बिउ रोप्नुपर्ने अवस्था आयो भने एक त त्यो रोप्न नै नपाउने अवस्था हुनसक्छ, बिउ त्यतिकै खेर जानुपर्ने अवस्था हुनसक्छ भने, अर्को रोप्नलाई भर पानी आइयो र रोपिहालियो भलसकेर भने पनि त्यसको उत्पादकत्व चाहिँ घट्छ, किनभने बिरुवा चाहिँ हामीले 20-25 दिनको बिरुवा सबैभन्दा उपयुक्त भन्छौं, त्यो हिसाबले पनि हामीले अब मौसमको पूर्वानुमानलाई हेरेर सामान्यतया अहिले 1 हप्ता 15 दिनको पूर्वानुमान भइराखेका हुन्छ, त्यो हेरेर पनि हामीले ब्याड राख्नलाई हतारिनु हुँदैन, आफ्नो जात कति छिटो पाक्छ, आफूले लगाउन खोजेको जात जस्तो कमल बासमती 16 जस्तो जात हो भने अरूभन्दा एक महिनै छिटो पाक्छ, त्यसले गर्दा एक महिना ढिलो बिउ राख्दा केही समस्या हुँदैन है, हरिनाथ एक त्यस्तै छिटो पाक्छ, एक महिना ढिला बिउ राख्दा पनि, मैले यो हरिनाथ एक जस्ता जातहरूको केसमा जुन मैले भने भदौको 15 पनि रोप्न सकिन्छ भनेको चाहिँ त्यो छिटो पाक्ने जातहरूको केसमा, तर सामान्यतया ढिलो पाक्ने जातहरू अथवा 4 महिना 5 महिना 130 दिनदेखि 140 दिन लाग्ने जातहरूलाई चाहिँ साउनको अन्तिमसम्ममा रोपिसक्नुपर्छ तराईको लागि, पहाड़को लागि हो भने साउनको 15 उच्च पहाड़को लागि हो भने त असार मसान्तसम्म रोपिसक्नुपर्छ।
2: डाक्टर घिमिरेज्यू, तपाईँ हामीले कुराकानी गर्दै गर्दाखेरि किसानहरूले पर्याप्त चाहिँ बुझ्न नसकेको पनि हुन सक्छ, मैले मेरो क्षेत्रमा चाहिँ कुन धानको चाहिँ जात लगाउँदा उपयुक्त होला, भोलिको मौसम कस्तो होला, एक महिने मौसम अवधि कस्तो होला भनेर जानकारी लिन खोज्नुभयो, अझै विस्तृतमा चाहिँ बुझ्न खोज्नुभयो भने उहाँले चाहिँ कहाँ जाने, कसरी सल्लाह पाउने त?
3: हजुर, अब यो धानबालीकै लागि त हामीसँग नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम छ, सबैभन्दा उपयुक्त एउटा त्यही नै बुझ्न सक्नुहुन्छ, अर्को चाहिँ अब हरेक पालिकामा कृषि प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूसँग बुझ्न सक्नुहुन्छ, उहाँहरूले अब सिधै यहाँहरूको जिज्ञासा समाधान गर्न तत्कालै सक्नु भएन भने उहाँहरूले चाहिँ अब नार्कमा अथवा चाहिँ जिल्लाको स्थित कृषि केन्द्रहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, राष्ट्रिय धानबाली कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि उहाँहरूले चाहिँ सल्लाह सुझाव लिन सक्नुहुन्छ। अर्को चाहिँ म के भन्छु भने जस्तो नार्कको चाहिँ एउटा टोल फ्री नम्बर छ, हरेक शुक्रबार बेलुकी 4 बजेदेखि 6 बजेसम्म विभिन्न विषयका विज्ञहरूको टिम चाहिँ त्यहाँ प्रत्यक्ष फोन सम्पर्कमा रहन्छ, 11:35 नम्बरमा चाहिँ किसानहरूले सम्पर्क गरेर पनि आफ्नो समस्या, अब यो मेरो यो क्षेत्रको लागि यस्तो किसिमको हावापानीको लागि कुन जात उपयुक्त होला, त्यसको बिउ कहाँ पाउन सकिएला, अथवा के कुरामा ख्याल गर्नु पर्ला भन्ने कुराहरू चाहिँ जिज्ञासा राख्न सक्नुहुन्छ।
2: उसो भए त अहिले चाहिँ बिउ छनौट, जात छनौट र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भनेर तपाईँले अघि कुराकानीमा पनि जोड्नु भएको छ, बिउ छनौट भयो, किसानले आफूलाई पुग्दो चाहिँ बिउ राख्नुभयो, अब त्यसमा थप भोलिका दिनमा चाहिँ रोग किरा नलागोस् अथवा बिउबाट जति क्षमतामा चाहिँ उत्पादन उत्पादकत्व हुनुपर्ने हो त्यसैलाई नै गुणस्तर कायम राख्न पर्ने हो भने त्यो बिउलाई उपचार गर्न आवश्यक पर्छ कि पर्दैन?
3: यो पनि महत्वपूर्ण, किनभने अहिले ठ्याक्कै बिउ राख्ने बेला भएको हुनाले धेरै ठाउँमा बिउ उपचार गर्न जरुरी छ। अब यो ढुसीनाशक यो धेरै जसो धानबालीमा लाग्ने रोगहरू ढुसीनाशक रोगहरू छन्, त्यसले गर्दा यो ढुसीनाशक विषादीले चाहिँ उपचार गरेर बिउ राख्न सकियो भने यो रोग धेरै हदसम्म नियन्त्रण हुन्छ। त्यसको लागि सामान्यतया यो मेन्कोजेब भन्ने 50% ढुसीनाशक विषादी हुन्छ, यो बेबिस्टिन भनेर तपाईँहरूले बजारमा किन्न पाउनुहुन्छ। यो बेबिस्टिन 2-3 ग्राम 1 केजी बिउको लागि 2-3 ग्रामको दरले उपचार गरेर हामीले चाहिँ राम्रोसँग बिउमा त्यसलाई चाहिँ चलाएर सबैतिर मिल्ने गरेर मिसिनी गरेर त्यसलाई चाहिँ बियाडमा छर्न सक्यौँ भने यो ढुसीजन्य जीवाणुहरूले गर्दा लाग्ने रोगहरूको चाहिँ नियन्त्रण हुन्छ। अब अर्को चाहिँ हामीले धेरै पहिला धेरै वर्षदेखि भन्दै आएको के हो भने किसानहरूलाई बिउ राम्रै बिउ छानेर ल्याउँदा पनि कहिलेकाहीँ त्यसमा पर्याप्त मात्रामा गुणस्तरको कमी चाहिँ हुनसक्छ। कहिलेकाहीँ उमार शक्ति अब 100% नभए पनि 85% हुनुपर्ने भनेर हामी भन्छौँ, तर त्यसमा चाहिँ 85% उमार शक्ति नहुनसक्छ। त्यसले गर्दा यो सामान्यतया यो बिउ छानेर रोप्ने भन्ने एउटा प्रविधि छ, सामान्य प्रविधि हो। किसानहरूले जो साँच्चीको किसान हुन्छ उहाँहरूले चाहिँ झन्झट मान्नुहुन्न भन्ने लाग्छ मलाई। यो नुन पानीको घोलमा धानको बिउलाई डुबाएर अनि तैरिएका दाना जस्तो सामान्यतया 3 लिटर पानीमा 1/2 केजी नुन घोल्ने, त्यसपछि त्यसमा चाहिँ 1-1 केजी गरेर त्यो बिउ डुबाउने अनि तैरिएका पोल्टाहरू तैरिएका बिउहरू राम्रोसँग नपुष्टिएका बिउहरू, किनभने त्यो नुन पानीको घोलमा चाहिँ एकदम 100% स्वस्थ बिउ मात्रै थिग्रिन्छ, अरू चाहिँ तैरिन्छ क्या, अस्वस्थ बिउहरू तैरिन्छ। त्यसले गर्दा त्यस्तो किसिमको थिग्रिएको बिउहरूलाई मात्रै त्यो तैरिएको बिउहरूलाई फालेर थिग्रिएको बिउहरूलाई चाहिँ अर्को भाँडामा खन्याएर सफा पानीले चाहिँ 2-3 चोटि पखालेर अनि त्यसपछि त्यसलाई बियाडमा छर्ने गर्यो भने चाहिँ उमार शक्ति हामीले जति त्यो बिउ छर्या छौँ त्यसको 100% अथवा 95% भन्दा बढी उमार शक्ति पाइन्छ र बिउ स्वस्थ पनि उम्रिन्छ, बेर्ना स्वस्थ हुन्छ, भोलि चाहिँ नर्सरीमै लाग्ने रोगहरू पनि कम हुन्छ। त्यो हिसाबले चाहिँ हामी तर यो अहिले मैले बिउ जुन बेबिस्टिनले बिउ उपचार गर्ने भने यो नुन पानीमा को घोलमा डुबाएर पोटिला पोटिला जुन दानाहरू तल बस्छन् त्यो दानाहरूलाई फेरि पखालेर अनि छायामा सुकाएर त्यसपछि बेबिस्टिनले उपचार गर्नु पर्यो। पहिला बेबिस्टिनले उपचार गरिसकेपछि नुन पानीको घोलमा डुबाउनु चाहिँ भएन।
2: यसरी पनि ध्यान दिन सक्नुहुने भयो किसानहरूले। कुराकानीमा हुनुहुन्छ वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। हामीले आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा विशेष गरी अहिले भइरहेको चैते धानको अवस्था, अहिले रोग संक्रमण क्षेत्रमा चाहिँ किसानहरूले गर्नुपर्ने उपाय सावधानीका कुरा र अब तयारी गर्दै गर्दाखेरि बर्खे धान बालीका लागि के कुरामा चाहिँ ध्यान दिने भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेका छौं। पानी कम पर्न सक्ला भन्ने एउटा पूर्वानुमान अनुसार चाहिँ धानको बिउ छनोट जात छनोटमा चाहिँ तपाईँले कुरा जोड्नुभयो। सुक्खा क्षेत्रमा त्यही अनुसार चाहिँ तयारी गर्नुपर्ला भनेर पनि व्यवस्थापनका कुराहरू जोड्नुभयो। अब किसानहरूले उत्पादन बढाउनु छ, सरकारको लक्ष्य पनि सकभर रासायनिक मललाई चाहिँ सन्तुलित प्रयोग गरेर धान बालीबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौ। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू किसानका गुनासाहरू उत्तिकै हुन्छन्। के छन् होला किसानलाई विकल्प उत्पादन उत्पादकत्व सबै बढाउन तपाईँहरूले भन्दै आएको पनि लक्ष्य पूरा गर्न?
3: यो धेरै महत्वपूर्ण कुरा हो वास्तवमा। अब यो भन्नलाई जति सजिलो छ गर्न पुर्याउन गाह्रो नै छ, किनभने हाम्रो पहाड़तिर त अझै पनि हाम्रो एकीकृत कृषि प्रणाली भएको हुनाले पशुपालन गर्ने अझै पनि हुनुहुन्छ कतिपय किसानहरू। अब तराईतिर बिस्तारै पशुपालनको ऊ कम भइसक्यो र अब गोरु भनेको एउटा मिनी ट्र्याक्टर अथवा पावर टिलर, मल भनेको चाहिँ बारीमा चराले बिस्ट्याए मात्रै देखिने जस्तो स्थिति आयो। त्यसले गर्दा तैपनि भन्नलाई चाहिँ अब हामी के भन्छौँ भने यदि उपलब्ध छ भने अब अहिले कतिपय नजिकमा पशु फार्महरू पनि हुन सक्छन्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ। अथवा आफ्नै बारीमा भएका विभिन्न झारपात पतिङ्गर कुहाएर पनि कम्पोस्ट मलहरू बनाउन सक्नुहुन्छ। उपलब्ध छ भने हामीले प्रति कट्ठा 200 केजी अथवा प्रति रोपनी 300 केजीको दरले गोबर मल प्रयोग गर्ने भन्छौँ, सबैभन्दा राम्रो विकल्प त्यो हो।
2: त्यो भनेको उपलब्ध छ भने,
3: उपलब्ध छ भने, उपलब्ध छैन त्यो भने पनि अब अरू कतिपय अवस्थामा यदि सम्भव छ भने विभिन्न बायो फर्टिलाइजर अथवा जैविक मलहरू पनि छन्, त्यसमा जीवाणु मल पनि भन्छौँ, एजेटोब्याक्टर भन्ने छ, अर्को फस्फोरस घोलक ब्याक्टेरिया भन्ने छ, यिनीहरू चाहिँ यो 20 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर पनि हामी छर्न सक्छौँ भन्ने छ। अब त्यसलाई फेरि बेर्नामा पनि एकचोटि उपचार गरेर बेर्नालाई पनि राम्रोसँग भिजाएर रोप्यो भने त्यो त्यो फस्फोरसको उपलब्धता चाहिँ बढ्छ माटोमा भन्ने छ। अझ अब भन्नुपर्दा चाहिँ अब हामीले माटोको यदि हामीले जाँच गरेका छौँ र माटो धेरै नै अम्लीय छ भने, अब सामान्यतया माटो यो धान बालीले चाहिँ अम्लीय माटो नै मन पराउँछ, सामान्य जस्तो अब 7 पिएच भएको माटो भनेको चाहिँ तटस्थ माटो हो, 7 भन्दा बढी जति बढी पिएच भयो उति क्षारीय हुन्छ, जति कम भयो उति अम्लीय हुन्छ। धान बालीले मन पराउने भनेको 5 देखि 6.5 सम्मको पिएच भएको माटो अथवा हल्का अम्लीय माटो चाहिँ धानबालीले मन पराउँछ। यदि 5 पिएच अथवा त्योभन्दा कम पिएच भएको माटो छ भने चाहिँ कृषि चुन प्रयोग गर्नको लागि म किसानहरूलाई सल्लाह दिन्छु। कृषि चुन चाहिँ प्रति रोपनी तपाईँको 150 देखि 200 केजी कृषि चुन प्रयोग गरियो भने यो अम्लीय माटो 5 पिएच भएको अथवा त्योभन्दा अम्लीय माटोलाई चाहिँ निर्मलीकरण गर्नलाई सहज हुन्छ। त्यो बाहेक रासायनिक मल सन्तुलित रूपमा राख्ने त छँदैछ, म त्यो पनि भनिहालेँ। जस्तो रोपनीको हिसाबले हामीले भन्दाखेरि एक रोपनीमा 12 केजी युरिया, 5 केजी डिएपी, 4 केजी पोटास र अहिले हामीले युरिया डिएपी पोटास सँगसँगै यो जिङ्क र बोरेक्स भन्ने पनि मलहरू जिङ्क र बोरन तत्त्वको लागि दिनुपर्ने अवस्था छ। पहिला हामी जिङ्क बोरनको कुरा गर्दैनथ्यौँ, अहिले जिङ्कको बोरनको कारणले पनि विभिन्न समस्याहरू आउने भावनाले यो दिनुपर्ने छ। तर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने यो युरिया मल जुन मैले 12 केजी भने, युरिया मल चाहिँ अरू डिएपी पोटास र अरू जिङ्क बोरेक्स यिनीहरू चाहिँ जग्गा तयारी गर्ने बेलामा दिने हो रोपाइँ गर्नुभन्दा पहिले नै। तर युरिया चाहिँ 3 भाग लगाउने, 12 केजी हो भने 4-4 केजीको दरले 3 भाग लगाउने अथवा 5-5 केजी 10 केजी पछि राखेर 2 केजी चाहिँ रोपाइँ गर्ने बेलामा अरू डिएपी पोटास सँगसँगै मिलाएर माटोमा छर्न सकिन्छ। र त्यो 2 भाग जुन हामीले राखेका छौँ त्यो चाहिँ पहिलो गुडाई गर्दा अथवा रोपेको 20-25 दिन 30 दिनभित्र र दोस्रो गुडाई गर्दा अथवा 2 महिनाभित्र 50 देखि 60 दिनभित्र हामीले युरिया टप ड्रेस गर्यौँ भने एक त त्यो युरिया सबै बिरुवाले चाहिँ राम्रोसँग लिन सक्छ, खेर जान पाउँदैन, पानीले बगेर जान पाउँदैन अथवा लिचिङ भएर जमिन मुनि त्यसरी जान पाउँदैन, त्यो राम्रो हुन्छ भने अर्को यसरी स्प्लिट गरेर युरिया दिँदाखेरि चाहिँ रोगहरू जुन मरुवा रोग लगायत अरू पनि जो रोगहरू लुसिजन्य रोगहरू लाग्ने चाहिँ समस्या पनि कम हुन्छ। एकैचोटि धेरै युरिया पर्यो भने यो रोगको प्रकोप बढी हुन्छ, त्यसले गर्दा सन्तुलित मात्रामा खास गरेर पोटास मल चाहिँ किसानहरूले हाल्ने चलन हुँदैन, त्यो चाहिँ छुटाउनै हुँदैन। र अहिले मैले जिङ्क र बोरेक्स पनि भने, मल भन्ने बित्तिकै युरिया मात्रै हो, रासायनिक मल भनेको युरिया पाए मल पाएँ भने जस्तो जुन किसानको सोचाइ छ त्यो चाहिँ त्यो बुझाइलाई अलिकति परिवर्तन गर्नु पर्यो। सन्तुलित रूपमा रासायनिक मल उपलब्ध भएसम्म प्रयोग गर्नु पर्यो, उपलब्धै भएन भने त अब के गर्न सकिन्छ र हामीले जति फल्छ त्यति खाने हो होइन।
2: तराईमा चाहिँ विगतको एउटा अभ्यास पनि थियो, धैचा भनेर पनि सुनिन्थ्यो, अरू चाहिँ सेउला पात पतिङ्गरको चाहिँ मल बनाएर कुहाएर राख्ने भन्ने पनि चलन थियो। अब कतिपय चलनहरू त हराइ पनि सके, तपाईँले अघि भने जस्तो गोबर मल पाउनै कठिन हुने अवस्था आइसकेको छ। यस्ता विकल्पहरू यो बर्खे धान बालीमा चाहिँ के कस्ता छन्, ती अभ्यासहरू गर्न सकिने अवस्था कति प्रभावकारी छ त?
3: यो पनि राम्रो कुरा तपाईँले सम्झाउनु भयो। मैले अब धैचाको कुरो चाहिँ यहाँ हामी चैते धानको कुरा गर्दै थियौँ, त्यसपछि तुरन्तै बर्खे धान लगाउनु पर्ने भावनाले मैले त्यो नजोडेको हो। तर यदि किसानहरूसँग कम्तीमा 2 महिना अथवा 1.5 महिनाको अवधि छ, जग्गा खाली जग्गा छ भने धान लगाउनुभन्दा अगाडि जस्तो गहुँ तराईतिर गहुँ खेती गर्नुभएको किसानहरूले चैतमा चाहिँ गहुँ काट्नुभयो, वैशाख जेठ यदि उहाँहरूसँग खाली छ भने गहुँ काट्ने बित्तिकै डैँचा छरिदिन सक्नुहुन्छ। डैँचा चाहिँ तपाईँको हरियो मल एउटा राम्रो स्रोत हो हरियो मलको रूपमा, र धान रोप्नुभन्दा ठ्याक्क त्यो धानको लागि जग्गा तयारी गर्नुभन्दा अथवा हिल्याउनुभन्दा अगाडि चाहिँ त्यसलाई जोतेर माटोमा मिलाएर राम्रोसँग मिलाएर त्यसपछि त्यो चाहिँ कुहिन्छ, एक हप्तामा कुहिहाल्छ। त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ, राम्रो स्रोत हो हरियो मलको। तर अब ढैँचामा केही छ, किसानहरूले किन ढैँचा कम खेती गर्दै, हामीले जति धेरै वर्षदेखि भन्दा भन्दै पनि अब किन किसानहरूले त्यति पर्याप्त मात्रामा यसलाई चाहिँ ग्रहण गर्नु आएको छैन भन्दाखेरि, यो ढैँचाको चाहिँ एउटा समस्या एक त त्यो जग्गा खाली, अब पहाड़ी क्षेत्रमा त सम्भवै भएन किनभने कतिपय किसानहरूले बसन्ते मकै लगाउनु भएको हुन्छ, ठ्याक्क मकै काटेपछि धान रोप्नलाई भ्याइ नभ्याइ हुन्छ, त्यहाँ अब अर्को बाली लगाउने ठाउँ हुँदैन, एक हप्ता पनि टाइम हुँदैन। गहुँ नै पनि पहाड़मा अब ढिलो पाक्छ, त्यसले गर्दा गहुँ पछि पनि भ्याउँदैन। तराईमा पनि तराईमा भ्याउँथ्यो, तर त्यो ठ्याक्क त्यो ढैँचालाई माटोमा मिलाउनलाई, ढैँचा कुहिनको लागि पनि अलिकति माटोमा प्रशस्त मात्रामा चिस्यान चाहिन्छ, त्यसले गर्दा त्यो माटोमा पानी पर्याप्त मात्रामा छैन भने ढैँचा अलिक ठूलो भइसकेको ढैँचाहरू कुहिनलाई गाह्रो हुन्छ, काम गर्न अलिकति झन्झट मान्नुहुन्छ किसानहरूले, त्यो कारणले हो। नत्र ढैँचा चाहिँ अति राम्रो हरियो मलको स्रोत हो, ढैँचा जस्तै अर्को सनाई भन्ने बाली छ, त्यस्तै छिटो
4: भन्ने पनि सुनिन्थ्यो,
3: एजोला भन्ने चाहिँ तपाईँ एजोलालाई पनि हामीले हरियो मलकै रूपमा लिन्छौँ, एक किसिमको यो लेउ जस्तै हो, यो चाहिँ यसको लागि पानी निरन्तर पानी तालिराख्ने स्रोतमा चाहिँ हामीले एजोलाको बिउ राखिदिएर त्यसले चाहिँ माटोको उर्वरा शक्ति बढाउनलाई, धानबारीलाई उत्पादन बढाउनलाई सहयोग गर्छ
2: भनेको विकल्पहरू सक्ने किसानका लागि छन्,
3: विकल्पहरू छन्।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालको हामी अन्तिमतिर पनि छौं। नारको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे आजको यो कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले यसभन्दा अगाडि कार्यक्रमको शुरूआतमा चैते धान र अहिले किसानले भोग्नु परेको समस्या, त्यसै गरी पछिल्लो चरणमा चाहिँ अब बर्खे धान बालीको लागि गर्नुपर्ने तयारीमा चाहिँ केन्द्रित रहेर कुराकानी जोड्यौं। जलवायु परिवर्तनका कुरा र यसका चाहिँ प्रभावका कुराहरू किसानहरूले पनि भोग्नु भएको छ भनेर चाहिँ तपाईँले जोड्नुभयो। धानमा चाहिँ बर्खे चैते यो जुन दुवै खालको चाहिँ धान बाली हुन्छ, त्यस्तो अरू चाहिँ समस्याहरू के देखिएका छन् र किसानले चाहिँ अबका दिनमा कस्तो पूर्व तयारी गर्ने?
3: यो धानमा देखिन सक्ने दुईटा अब हामी भनौँ न अब जैविक र अजैविक मुख्य समस्याहरू भनेका तनावहरू, अब हामीले चाहिँ अनुसन्धानको हिसाबले भन्दाखेरि एउटा जैविक तनावहरू भन्ने हुन्छ, त्यो चाहिँ रोग किराहरू भए होइन, अर्को अजैविक तनावहरू हुन्छन्, त्यो भनेको सुक्खा भयो अथवा खडेरी भयो, बढी पानी अथवा डुबान भयो, कम तापक्रम अथवा चिसो भयो, बढी तापक्रम हिट भयो, यस्ता कुराहरू चाहिँ हामी अजैविक जुन जैविक स्रोतबाट नभइकन अरू वायुमण्डलीय कारणले गर्दा तापक्रम र वर्षामा आउने फरक भेरिएसनले गर्दाखेरि बिरुवालाई पर्ने समस्याहरू भए, यी जैविक अजैविक दुवै किसिमका तनावहरूले बिरुवालाई चाहिँ दुःख दिन्छन् र धानबाली पनि त्यसबाट अछुतो रहँदैन। मुख्य चाहिँ धानबालीको समस्या भनेको चाहिँ अब यो सुक्खा, अब यो बर्खे बाली भएको हुनाले, बढी पानी मन पराउने बाली भएको हुनाले, अब उपयुक्त समय समयमा पानी पर्दैन, हाम्रो चाहिँ सिँचाइको व्यवस्था छैन भने सुक्खा नै खडेरी नै प्रमुख समस्या हो। त्यसको लागि मैले मुख्य अब रोग आइसकेपछि भन्दा पनि अब रोग लाग्न नै नदिने भने जस्तै अब यो सुक्खा खडेरी परिसकेपछि के गर्ने भन्नुभन्दा पनि पहिले नै सुक्खा सहने खालका जातहरूको बिउ व्यवस्था गर्नलाई मैले अनुरोध गरेँ। अर्को अब कोही किसानहरूले अब किसानहरूलाई त आर्थिक रूपमा चाहिँ फाइदा भयो भने उहाँहरूले धान नलगाइकन अरू बालीहरूमा पनि त जान सक्नुहुन्छ नि। धेरै सुक्खा भएको अवस्थामा किसानहरूले ध्यान दिनुपर्ने वैकल्पिक बालीहरू पनि छन्। यदि साँच्चै नै अहिले फोरकास्टिङ गरे जस्तै अथवा त्योभन्दा पनि ठूलो खडेरीको अवस्था आयो र किसानहरूले ब्याड राख्नै सक्नु भएन अथवा ब्याड राखे पनि रोप्न सक्ने अवस्था नै भएन भने पनि मैले जुन अघि भने छिटो पाक्ने जातहरू त भदौको 15 पनि रोप्न सकिन्छ भने तराईतिर, त्यो अवस्था पनि नभएको स्थिति आयो भने चाहिँ हामीले भदौ महिनासम्म पनि रोप्न सक्ने केही वैकल्पिक बालीहरू छन् जसबाट त्यो बालीहरू खेती गरेर किसानहरूले लाभ लिन सक्नुहुन्छ। जस्तै मकै छ तपाईँको अरूण 2-4, अरुण छ, यी चाहिँ छिटो पाक्ने 90 दिनमा पाक्ने बालीहरू हुन्। तपाईँको भदौको अन्तिमसम्म पनि रोप्नुभयो भने किसानले 2 महिनामा 2.5 महिनामा हरियो भोगाको रूपमा बेचेर आमदानी लिन सक्नुहुन्छ। अर्को चाहिँ बोडी छ, बोडीका चाहिँ तपाईँको प्रकाश, सूर्य, गाजरले बोडी भन्ने जातहरू छन्। हाम्रो राष्ट्रिय पशुबाली अनुसन्धान कार्यक्रम खजुरा छ, त्यहाँबाट यसको बिउ पाउन सकिन्छ। यो बोडी चाहिँ 70-75 दिनमा तयार हुन्छ। किसानहरूले हरियो पोछ अथवा दानाको रूपमा पनि मंगिर पुसम्म तयार गरेर बिक्री गर्न सक्नुहुन्छ। अर्को मास छ, खजुरा मास भन्ने, रहर पनि यदि हिउँदमा गहुँ नलगाउने किसानहरूले खजुरा रहर एक भन्ने रहरको जात पनि भदौभरिमा लगाउन सक्नुहुन्छ। त्यसबाट हाम्रो चैत वैशाखसम्ममा रहर तयार हुन्छ, अर्को धान बाली गर्ने बेलासम्म। त्यो बाहेक कोदो पनि छ, तराईमा तपाईँले यदि कोदोबाट पनि कोदो खेती गर्न चाहनुहुन्छ भने तपाईँको भदौ अन्तिमसम्ममा पनि कोदो चाहिँ सिधै छरेर अथवा नर्सरी राखेर पनि कोदो पनि रोप्न सक्नुहुन्छ। तर यसको लागि कम्तीमा यी जुनसुकै बालीहरू उम्रन सक्ने चिस्यान चाहिँ माटोमा हुनु पर्यो। त्यो हिसाबले एउटा किसानलाई आउने समस्या मुख्य त खडेरीकै कुरा हो। यसको वैकल्पिक बालीहरूको पनि वैकल्पिक जात सँगसँगै नयाँ उन्नत जात सँगसँगै वैकल्पिक बालीहरूको पनि मैले कुरा गरेँ। त्यो बाहेक अर्को समस्या भनेको रोकिरागो हो। रोकिरा चाहिँ ठ्याक्क सामान्यतया यो बालीमा यो रोग लाग्छ भन्ने कुरा थाहा छ। बिउ उपचार गरेर धेरै रोगहरू चाहिँ नियन्त्रण हुन्छन्। कतिपय अकस्मात आउने रोगहरूको लागि चाहिँ बेला बेलामा आफ्नो फिल्ड निरीक्षण गरेर किसानहरू चनाको भर भन्नु पर्यो। केही आउने बित्तिकै सुसूचित आफू त्यसको बारेमा जानकारी लिने, सम्बन्धित प्राविधिकहरूलाई सम्पर्क गर्ने अथवा विज्ञहरूसँग सम्पर्क गर्ने, त्यसको उपायहरू खोज्ने काममा लाग्नु पर्यो। अब अरू व्यवस्थापन गर्न अब हामीले अनुसन्धानबाट भन्दा पनि अरू राज्यको तर्फबाट अब नीतिगत तवरबाट आउने सक्ने समस्याहरू छन्। त्यसको लागि अब नीतिगत पहल नै गर्नुपर्ने हुन्छ। अब समयमा मूल्यका कुराहरू होलान्, मूल्य निर्धारण गर्ने न्यूनतम समर्थन मूल्यका कुराहरू होलान् अथवा बजारीकरणका कुराहरू होलान्। अब गुणस्तरीय बिउ समयमा नपाउने समस्या पनि हुनसक्छ। अनि यी धेरै कुराहरू छन्। तराईको अहिले पनि बहुगुणी धान 2, हरदीनाथ 6, त्यसपछि हरदीनाथ 1 बिउहरू चाहिँ अहिले पनि सुक्खा धान 3, यिनीहरूको चाहिँ प्रशस्त मात्रामा बिउ स्टक छ भन्ने लाग्छ। किसानहरूले अब यही कुराहरूमा अलिक ध्यान दिनुभयो भने पक्की पनि सहज हुनेछ।
2: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: Extreme energy drink.
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान चारबाइनी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या
3: केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो

0: र घुँडा मुन्डा फिरपाट जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
1: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
3: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बलबीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फार्मास्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवीर शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको

0: आशंका देखिएपछि शिक्षा तथा खेलकूद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकेडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा अस्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउनु शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इफानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इफान भिजन 2029 को नारासहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्व को समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसैगरी विक्रम विष्ट, सुशन कर्माचार्य लगायत रहनु भएको छ। अब विदेशको खबर। सुडानको रणनीतिक शहर एल ओबेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये दुई बाल बालिका र एक महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डार्फर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 को समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक चेकिया मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध एक गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले एक गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध एक गोल प्रहार।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहिन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिना बारेमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय तोहुलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।

0: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025 24 200।
1: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।

0: Media.
1: Extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
6: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858556455।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम

0: साक्षर समाज सक्षम राष्ट्र आत्मनिर्भर जीवनको लागि रोजगारी र अवसरको लागि सामाजिक विकास र समृद्ध राष्ट्रको लागि लैंगिक जातीय र क्षेत्रीय समानताका लागि अधिकार र कर्तव्य बोधका लागि स्वास्थ्य सम्बन्धी सचेतनाका लागि आर्थिक सशक्तिकरणका लागि त्यसैले शिक्षित बनाऊ प्रगतिको पथमा लम्कियौ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
2: रेडियो भेरी एफएम।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: यही जेठ 30 गते शनिबारको दिन
5: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
7: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पुरानचोकली, 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
7: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्र,
7: कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-551-560 र 98-481-5499।

0: Extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
4: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: रेडियो भेरी एफएम।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर
7: सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
7: ल टिपिराख, फोन नम्बर 98-20-29
8: 9348 9820 29 9348।
9: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
11: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
10: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
12: रेडियो भेरी FM।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: SE सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-51960 र 97-678-84-566।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
6: के रे नानी, त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला।
5: उत्तर 84-566।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो।

0: बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारले 6 निर्देशनालाई खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण गरिने, प्रदेश वन निर्देशनालाई पनि हटाइयो। कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन र विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हरायो, घरेलु टोली मेक्सिको पनि शानदार शुरूआत। कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निर्देशनालयहरू खारेज गर्ने निर्णय गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशु पंक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। यस्तै वन निर्देशनालय सुर्खेतलाई खारेज गरी निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिने भएको छ। यो निर्णय साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी निर्णय भएको पनि मन्त्री शाहले जानकारी दिनुभएको छ। कर्णाली प्रदेशका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। यसले मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती थपिएको छ। मनसून शुरू भएसँगै बाढ़ी पहिरो र अन्य जल तथा मौसम जन्य विपदको जोखिम बढ़ने बेलामा कर्णाली प्रदेशका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन नसक्दा थप चुनौती बढ़ेको छ। मौसम सम्बन्धी तथ्याङ्क संकलन र पूर्व सूचना प्रणालीका आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्वाकलन तथा विपद व्यवस्थापनमा चुनौती थपिएको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कर्णेलले बताउनु भएको छ। घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप 2026 उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा गैराती भएको समूह ए को खेलमा जुलियन क्विन्युनेस र राहुल हिमिनेजले समान 1-1 गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनु भएको हो। खेलको शुरूआतदेखि नै हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लियो। 9 मिनटमा जुलेनले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल गोलरक्षक विलियम्सको खुट्टा मुनिबाट जाली चुम्न पुग्यो। दोस्रो हाफमा दक्षिण अफ्रिकाको चुनौती थप कठिन बन्यो। खेलको 60 मिनटतिर गोलतर्फ अघि बढ़िरहेका बेला हिमिनेजलाई फाउल गरेपछि सिथुनले पेनाल्टी क्षेत्र बाहिर लड़ाएका कारण रातो कार्ड फाएर मैदान छाड्नु पर्यो भने 10 खेलाड़ीमा टोली सीमित हुन पुग्यो। एक खेलाड़ी कम भएको दक्षिण अफ्रिकामाथि

0: सिकोले दबाव थप बढ़ाउँदै लग्यो। 67 मिनटमा क्वियोनेस र हिमनेजको उत्कृष्ट पास आदान प्रदानमा हिमनेजले हेडर मार्फत गोल गर्दै मेक्सिकोलाई अग्रता दोब्बर बनाउनुभयो। खेलको अन्त्यतिर दुवै टोलीका एक एक खेलाड़ी मैदान छाड्न बाध्य भए। फल खेलेपछि दक्षिण अफ्रिकाका वैकल्पिक खेलाड़ी थम्बा ज्वाने र मेक्सिकोका केन्द्रीय रक्षक सुजार मेन्टोसले रातो कार्ड खाएर मैदान छाड्नु परेको हो। फिफा विश्वकपको उद्घाटन खेलमै तीनजना खेलाड़ीले रातो कार्ड पाएर निर्धारित समयभन्दा पहिला नै मैदान छाड्नु परेको थियो। यस्तै दक्षिण कोरियाले पनि विजय शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा 1-0 पछि परेको अवस्था उठाउँदै दक्षिण कोरियाले चेक रिपब्लिक चेकियालाई 2-1 गोल अन्तरले हराएको हो। खेलको 80 मिनटमा वैकल्पिक खेलाड़ी ओ ह्योन ग्यूले विजयी गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण 3 अंक दिलाउनु भएको हो। खेलभरि सन ह्युङ मिनको कप्तानीमा रहेको दक्षिण कोरियाले दबाव बनाउन सफल रह्यो। दक्षिण कोरियाको निरन्तर दबावका बावजूद चेकियाले 59 मिनटमा अग्रता लिन सफल भयो। भ्लादिमिर कुफालको लामो थ्रोमा कप्तान लाडिस्लाव क्रेइसीले हेडर मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाउनुभयो। तर गोलको अग्रता धेरै बेर टिक्न सकेन। 8 मिनटपछि नै दक्षिण कोरियाले खेल बराबरीमा ल्याए। ली काङ इनको पासमा बक्स भित्र बल पाएका वाङ इन बोमले गोलरक्षक कुभारलाई झुक्याउँदै शानदार फिनिश गर्नुभयो भने 80 मिनटमा दक्षिण कोरियाका लागि वाङको क्रसमा बेसिक्टाका फरवार्ड ग्युले सहज ट्याप इन गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाउनुभयो। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: extreme energy drink.
1: यो रोगले पनि मर्न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिने से यी बाइजना भया
2: तै त ए काउजु क या गर्न मन गर्दछौ मुखभित्र
1: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क यारु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 9858-56-455।
8: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रेपलाञ्चोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: यही जेठ 30 गते शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत, फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
6: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
7: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
6: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
7: डिभिजन वन कार्यालय सुर्खेत।
8: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44-935 98-582-39 98-580-40-792 र 98-448-61-175। सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धी सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 12 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर दुई महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्य योजना अनुमोदन। मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी, आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। आज र भोलिको सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर दुई महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी

0: देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। भोलि कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा अन्य भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। पछि आइतबार देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेश सहित हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पर्सि वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ र ठूलो वर्षाको सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानाला आसपास बसोबास गर्ने र कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी कोशी प्रदेशका केही जिल्लामा ठूलो वर्षाको कारण आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाको सुझाव छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। यसअघि हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटेको हो। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो। यो भाव अहिलेसम्मकै उच्च हो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। हिजो 90 रूपियाँले घटेको चाँदीको भाव तोलामा आज 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,650 रूपियाँ थियो। कैलालीको गोदावरी नगरपालिका चारमा बाढ़ीमा परि दुईजना महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमाला र 40 वर्षीय कल्पना साउतको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरले जनाएको छ। यता कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकार योजना 2083 अनुमोदन गरिएको छ। प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रनको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा कार्यशाला गोष्ठी मार्फत योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083 अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवालासँगको समीक्षा, परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। सरकारवालाहरूसँग विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083 को मस्यौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भएको उहाँको भनाइ छ। गोष्ठीमा पालिका सरकार तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपतकालीन कार्य संचालन केन्द्र, सूचना प्रविधि तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा फोहोर, पानी, नदी तथा खोलामा विसर्जन नगर्न उद्योग मन्त्रालयको निर्देशन, पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानूनी तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता, क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी संचालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा उल्लेख छ। पाल्पाका किसानहरू उन्नत जातका धान उत्पादनमा आकर्षित भएका छन्। निमै, सिमटारी, राई, मनुवा, अञ्जना, मनसुली, थापा, चिनी लगायत स्थानीय जातका धान लोप हुने क्रममा रहेका छन्। बढ़ी फल्ने वर्णशंकर जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका धान लोप पुन्मुख अवस्थामा पुगेका हुन्। धानका जातहरू मध्येको अनदी धान लोपुन्मुख अवस्थामा पुगेको छ। माडीफाटका 58 वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको चिउराको स्वाद आकर्षक हुने बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको इरान अमेरिका द्वन्दका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्दले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसत भन्दा 36% बढ़ी हो। मलखातको मूल्य पनि उल्लेख्य रूपमा बढ़ने प्रक्षेपण गरिएको छ, यसले खाद्यान्न को मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जित सहित महत्वपूर्ण 3 अंक जोड़ेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा कप्तान लेडिस क्लाभा क्लेजीले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी शुरूआत गरेको छ। आज राति नेपाली समय अनुसार पाउने 1 बजे समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान पाउने 7 बजे समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो, कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रतिकार योजना अनुमोदन। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविडपछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैंकको चेतावनी आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने अनुमान र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
1: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
2: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
2: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
3: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ
1: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670-71284 र 97498-40
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
4: अब रमाइलो सुरु भयो
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
4: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
6: नेपाल टेलिकम राष्ट्रको संचार
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ
8: यो सोलर बलियो र भरपर्दो छ
10: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98-484-6631
14: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेछै भाइजना भया
15: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
14: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
15: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
12: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन
16: सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
17: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
18: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस्, श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: Radio Bheri FM

0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा पढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: सूचना
2: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागू पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-484-3917
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 98856454।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385200045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 0385211179, मोबाइल नम्बर 98584589 र 97679044443।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर
5: सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराग फोन नम्बर 98209393848, 98209393848।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5699।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि। तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चारबाहिनी रोड नेपालगञ्जमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रङ जस्ता समस्या देखिएमा हामीलाई
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
2: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: यही जेठ 30 गते शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत, फोन नम्बर 0385219987, मोबाइल नम्बर 98585096।
6: रेडियो भेरी FM।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेरनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेश भाइजना भया
8: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
7: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। खै गर्ने गर्ने भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरी के हो कसो?
3: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो, किन नि? के भयो, सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: पत्रकार आचार संहिताको पालना गरौं। पत्रकार तथा संचार माध्यमले समाचार प्रकाशन प्रसारण गर्दा महिला बाल बालिकाका संवेदनशीलतालाई ध्यान दिउ। पत्रकार र संचार माध्यमले हिंसा आतंक अश्लीलता र अपराधलाई प्रश्रय दिने गरी समाचार सम्प्रेषण नगरौं। पत्रकार तथा संचार माध्यमले हिंसा र अपराधलाई प्रश्रय दिने वा आत्महत्या गर्न उस्काउने, अश्लील सार्वजनिक स्वास्थ्य शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमको सामग्री उत्पादन प्रकाशन प्रसारण र वितरण गर्नुहुँदैन।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमु टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
2: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: लिङ्ग छनौट गरी गर्भपतन गर्नु अपराध हो।
8: लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्नु कानूनी अपराध हो। यो कार्य कोही कसैले नगरौं र नगराउ। चिकित्सकले समेत त्यस्ता कार्यलाई निरुत्साहित गरी चिकित्सा पेसालाई मर्यादित बनाऊ, विभेद रहित समाजको निर्माण गरौं। लैंगिक समानता बोलेर वा लेखेर मात्र प्राप्त हुँदैन, परिणाम प्राप्तिका लागि प्रत्येक व्यक्तिले व्यवहारिक शुरूआत आफैबाट गर्नुपर्दछ। कुरा होइन, काम गरौं। परिवर्तनको प्रारम्भ आफ्नै घरबाट गरौं। छोरा वा छोरी त्यो तपाईँको सन्तान हो, तपाईँको वंश हो, त्यसैले लिङ्गका आधारमा छोरा र छोरी बीच विभेद नगरौं, नगराउ।
9: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: me a
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुशी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 9840044631.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56.
7: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: Hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
3: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
4: तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस्ताल भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
3: भर्ना खुल्यो,
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 3 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवलप्रासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नु भएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै

0: माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 वटा हेरफेर गरेकोमा मैले 7 वटा हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीच सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पियादुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चीनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चीनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नु हुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 जनाले सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त

0: वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र? अनि सुन्नु त, अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने वहाँको भनाई छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको एक दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले आएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोविनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्ज गोविनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण पछि आइतबारदेखि हुने चार दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
6: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
12: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44935, 98-582-3-89, 98-580-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: यही जेठ 30 का दिन शनिवार को दिन
1: सुपर पॉलीक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झा द्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 0385212050, 0385223755, मोबाइल नम्बर 98480502727। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383590872। सम्पर्क फोन नम्बर 0383521956 र मोबाइल 98485430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त पर परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सक्यो, अब रमाइलो शुरू भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
7: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586054655।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छ सबैलाई दिउँसो चार बजे को फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्यो, जिल्ला कार्यालयमा स्थानान्तर, प्रदेश वन निर्देशनालय पनि खारेज। हुम्लाको सर्के गाडमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो र विश्वकप फुटबलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हरायो, घरेलु टोली मेक्सिको विजयी शुरूआत। हुम्लाको सर्केघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ। गैराती करिब 12 बजे सड़क विस्तारको काम भइरहेको बेला स्काभेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा दैले घरमै हाल बर्दिया बसोबास गर्दै आएका अन्दाजी 25 वर्षीय स्काभेटर चालक कृष्ण रावतको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक विष्णुबहादुर श्रेष्ठले बताउनु भएको छ। ग्रामीण क्षेत्रमा रातीको समयमा जोखिमपूर्ण भूगोलमा सड़क निर्माणको काम भइरहेको बेलामा पर्याप्त सतर्कता अपनाइएको थियो वा थिएन भन्ने बारे पनि प्रश्न उठ्न थालेको बताइएको छ। विकास निर्माणका नाममा श्रमिक तथा चालकको सुरक्षाप्रति व्यवस्था हुँदा यस्ता दुर्घटना दोहोरिएको स्थानीयको गुनासो रहेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको अनुसन्धान टोलले घटनास्थलमा खटिएको छ। घटनापछि सर्केघाट प्रहरी चौकी पनि घटनास्थल पुगेको जनाइएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको हुम्ला प्रहरीले जनाएको छ। उता गोदावरी नदीको बाढ़ीमा परि 2 जनाको कैलालीमा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल सिन्हाले गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको बाढ़ीमा परेर ज्यान गएको बताउनु भएको छ। आज बिहान च्याउ खोज्न जंगल खटिएको छ। घटनापछि सर्केघाट प्रहरी चौकी पनि घटनास्थल पुगेको जनाइएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको हुम्ला प्रहरीले जनाएको छ।

0: उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव बनदेवी मन्दिर पछाडि फेला परेको जनाइएको छ। कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले निर्देशनालयहरू खारेज गर्ने निर्णय गर्दै जिल्ला कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विनोद कुमार शाहले बताउनु भएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कामहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कामहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिने पनि जनाएको छ। मन्त्री शाहले यो निर्णय आउँदो साउन 1 गतेदेखि कार्यान्वयन हुने बताउनु भएको छ। र घरेलु समर्थकमा आज उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप 26 उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा गैराती भएको समयको खेलमा जुलियन क्विनोनेस र राहुल हिमिनेजले समान 1-1 गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनुभयो। खेलको शुरूआतदेखि नै हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लियो। 9 मिनटमा जुलियनले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल गोलरक्षक विलियम्सको खुट्टा मुनिबाट जाली चुम्न पुग्यो भने दोस्रो हाफमा दक्षिण अफ्रिका थप दबावमा पर्न पुग्यो। खेलको 60 मिनटतिर फौल खेलेपछि सिथोलले मैदान छाड्दा 10 खेलाड़ीमा सीमित हुन पुगेको दक्षिण अफ्रिका थप दबावमा परेको हो। 1 खेलाड़ी कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाव झन बढ़ाउँदै लग्यो र 67 मिनटमा उत्कृष्ट हेडर मार्फत गोल गर्दै हिमिनेजले टोलीको अग्रता दोब्बर बनाउनुभयो। यस्तै खेलको अन्त्यतिर दुवै टोलीले 1-1 खेलाड़ी गुमाउनु पुगे। दक्षिण अफ्रिकाका वैकल्पिक खेलाड़ी थेम्बा ज्वाने र मेक्सिकोका केन्द्रीय रक्षक सेजार मोन्टेसले रातो कार्ड पाएर मैदान छाड्नु पर्यो भने अर्को खेलमा दक्षिण कोरियाले विजय शुरूआत गर्न सफल भएको छ। 1-0 पछि परेको अवस्था उल्ट्याउँदै एसियाली पावरहाउस दक्षिण कोरियाले चेक रिपब्लिक चेकियालाई 2-1 हराउन सफल भएको हो। खेलको 80 मिनटमा वैकल्पिक खेलाड़ी ओ ह्योन ग्यूले विजयी गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण अंक दिलाउन सफल हुनुभएको हो। दबावमा परे पनि खेलमा गोलको अग्रता भने चेकियाले लिएको थियो। भ्लादिमिर कुफालको लामो थ्रोमा कप्तान लाडिस्लाव क्रेसीले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाउनुभयो भने यो अग्रता धेरै लामो समयसम्म टिक्न सकेन। 8 मिनटपछि नै दक्षिण अफ्रिकाले खेल बराबरीमा ल्याउन सफल भयो भने 80 मिनटमा गोल गरेपछि दक्षिण अफ्रिका महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। चालू विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। हस्त अहिलेलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। दिउँसो 5 बजे बेलुकाको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तलोपेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।

0: the extreme energy drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगञ्ज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
7: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
4: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान सार्वजनिक रोड नेपालगञ्ज सम्पर्क मोबाइल नम्बर 98455 36 98 4
8: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो भेरी FM।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: सूचना,
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 9848391117। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9855556।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
5: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

तराई जोड्छौं सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा हुम्लामा एस्काभेटर दुर्घटनाउँदा चालकको घटनास्थलमा मृत्यु, गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा 2 जनाको ज्यान गयो, कर्णाली प्रदेश सरकारले 6 निर्देशनालाई खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश वन निर्देशनालय हट्यो र विश्वकपको फुटबलमा घरेलु टोली मेक्सिको विजयी शुरूआत, दक्षिण कोरियाले चेक गणतन्त्रलाई हरायो। हुम्लामा एस्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमा ज्यान गएको छ। सर्केघर गाउँपालिका 6 बराइके भित्री सड़क खण्ड खन्ने क्रममा गैराती करिब 12 बजेतिर सड़क विस्तारको काम भइरहेको बेला एस्काभेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दैलेख घर भई हाल बर्दियामा बसोबास गर्दै आएका 25 वर्षीय एस्काभेटर चालक कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकारले हुम्लाले जनाएको छ। प्रहरी निरीक्षक विष्णु बहादुर श्रेष्ठले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनु भएको छ। ग्रामीण क्षेत्रमा रातिको समयमा जोखिमपूर्ण भूगोलका सड़क निर्माण कार्य भइरहेका बेला पर्याप्त सुरक्षा सतर्कता अपनाइएको थियो वा थिएन भन्ने बारे प्रश्न उठेको छ। घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी निरीक्षक जंग बहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको छ। गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको बाढ़ीमा परेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकारले कैलालीका डीएसपी योगेन्द्र तिमिल सेनले आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उहाँहरू नदीमा बगेको बताउनुभयो। उहाँहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरिएको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेता जिल्ला कार्यालयका रूपमा कायम गरिएको छ। प्रदेश वन निर्देशनालय सुर्खेता खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालय मार्फत हुँदै सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय गरी पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिनेछ। यो निर्णय साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उहाँको भनाइ छ। घरेलु समर्थकमा आज उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले फिफा विश्वकप 2026 उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई 2-0 हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा समूह एको खेलमा जुलियन हुँदै आएका कार्यहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन गरिनेछ। यो निर्णय साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वे

मेसवा राहुल हिमेनेजले समान एक एक गोल गर्दै आज टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो। खेलको शुरूआतदेखि नै हावी भएको मेक्सिकोले 90 मिनटमा अग्रता लिएको खेलको पाँचौं मिनट अघि नै इसरायल रेसको क्रसमा राहुल हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोन बेने विलियम्सले उत्कृष्ट बचाव गर्नुभयो। तर खेलको 90 मिनटमा जुलियन क्लियोनेसले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक विलियम्सको खुट्टा मुनिबाट जाली छ। दोस्रो हाफमा दक्षिण अफ्रिकाको चुनौती थप कठिन बने। खेलको 60 मिनटतिर गोलतर्फ अघि बढ़िरहेका हिमेनेजलाई सिथोले पेनाल्टी क्षेत्रको बाहिर लड़ाएपछि रातो कार्ड पाएर मैदान छाड्नु पर्यो। एक खेलाड़ीले कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाव समेत बढ़ाएको थियो। यस्तै दक्षिण कोरियाले पनि फिफा विश्वकपमा विजय शुरूआत गरेको छ। 1-0 पछि परेको खेल उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई 2-1 हराएको हो। खेलको 80 मिनटमा वैकल्पिक खेलाड़ी ओ ह्योन ग्यूले विजय गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो। खेलभर सन ह्युङ मिनको कप्तानीमा रहेको दक्षिण कोरियाले दबाव बढ़ाएको थियो। दक्षिण कोरियाको निरन्तर दबावका बावजूद चेकियाले 59 मिनटमा अग्रता लिएको हो। भ्लादिमिर गुफालको लामो थ्रोमा कप्तान लाडिस्लावा केचीले हेडमार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाउनु भएको हो। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षको सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका.
3: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला.
4: यो रोगले पनि मर्न बाँच्नु बनायो. क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
5: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
5: त्यति पनि राम
6: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97480-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो,
7: त्यही गएर सुरजन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
7: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: यही जेठ 30 गते शनिबारको दिन
9: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा, बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-85-50-696।
11: रेडियो
5: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
4: रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
7: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
8: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
6: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 083-522-360।
9: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
10: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
9: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
11: रेडियो भेरी एफएम। एक्सट्रीम एनर्जी ड्रिंक
12: टाइम चेक अहिले ठीक 6 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
14: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15: काभ्रेको बुच्चाकोटमा बस दुर्घटना 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
14: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
15: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी आइतबारदेखि हुने।
14: भारतमा ककरोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
15: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
17: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
18: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
17: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
18: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
17: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
14: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा एउटा दुर्घटना सम्बन्धी दुखद खबर। काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपासोकका लागि छुटेको 23-93-98 नम्बरको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो 2:15 दुर्घटना भएको हो। दुर्घटनामा 4 जना पुरूष र 4 महिला गरी 8 जनाको ज्यान गएको र ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। दुर्घटना भएको बस अरनीको यातायातको हो। प्रहरीका अनुसार बसका चालक सहितको बुच्चाकोटमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 जना पुगेको छ। बनेपाबाट रोशी गाउँपालिकाको खारपासोकका लागि छुटेको 23-83-98 नम्बर

0: ज्यान गएको र बाँकी 15 जनाको धुलीखेलमा उपचार भइरहेको छ।
1: सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। प्रतिवेदन बुझाएको 30 वर्षपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो। यो निर्णयसँगै 2021 सालको नापिएका आधारमा राहुल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14.03 सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले यो सहित विभिन्न 3 निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 आउँदो असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्री पोखरेलका अनुसार सिन्धुपाल्चोकका रमेश कुमार धितालाई लेखापान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय पनि भएको छ।
0: सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्द्वकालका पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूर्ण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 सर्वोच्च दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै सर्वोच्च अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ।
1: पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सुरक्षाकर्मी एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मी बीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यसक्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपकराज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बल मिचाई गरेको विषय आजको प्रतिनिधि सभामा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यसैबीच सुस्ता क्षेत्रमा एसएसबी छिरेको र स्थानीय बासिन्दाले प्रतिकार गरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने जनाएको छ। आजको मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि 31 गते आइतबारदेखि हुने भएको छ। हालै भारतको 3 भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक रूपमा जानकारी दिएको छ। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल पर्सि आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यी सँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 24 गतेसम्म 3 भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
1: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो

0: हरेक गते सोमबारदेखि शुरू हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले आउँदो असार एक गतेदेखि चार गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठक भन्दा एक घण्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पर्ने आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्य सहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नवप्रवर्धन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव, संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश केवालीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापनाबाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
5: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौं। अनुसन्धानका पाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
1: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
5: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको दायरा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका केही अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नास्ट नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन् ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
1: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान्? अहिले
5: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठूलो चुनौती चाहिँ छ, तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू, रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौं, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौं। एउटा सोच विकास हुनुपर्छ। पहिलो काम, कानूनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्कुलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
1: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौ?
5: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौं। बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौं। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौं, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौं भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इण्डस्ट्रीहरू खुल्न थाल्छन्। केही 4-5 वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू, प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि परीक्षा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खुलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुरूराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ाइएको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र
8: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
3: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
9: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 98-484-44-631।
1: छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठूलो पानी पर्न सक्ने सम्भावना भएका पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसून पनि भित्रने तर्खरमा रहेको छ।
0: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4 अंकले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्यूचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 कम्पनीका शेयर घटेकोमा 91 बढ़ेका छन्। यस्तै 13 कम्पनीका शेयर भने गड़बड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 98,56,000 किता शेयर 4.34 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सरकारले अध्यादेशबाट भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाई छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ।
0: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुवावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराती र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग क्यानाडाको टोरन्टो रंगशालामा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म छनौटबाट बाहिरिएको क्यानाडाले 6 दुई गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्जगोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रंगशालामा नेपाली समयअनुसार बिहान पाउने 7 बजे शुरू हुनेछ। यसअघि गएको गैराति भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: र न्यूजील्याण्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 वर्षीय अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 वर्षीय विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजील्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाड़ी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियमसनले सन् 2016 24 अवधिमा तीनवटै फर्म्याटमा न्यूजील्याण्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आईसीसी एक दिवसीय विश्वकपमा दुई पटक फाइनल र तीन पटक सेमी फाइनल खेले। त्यस्तै सन् 2021 न्यूजील्याण्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेको गुच्चाकोटमा बस दुर्घटना, 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै।
1: 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
0: नवल परासीको सुस्थानमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
1: भारतमा ककरो जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
0: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
11: यही जेठ 30 गते शनिबारको दिन
12: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
12: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
13: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु।
1: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो, प्रदेश वन निर्देशनालय हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
1: र विश्वकप फुटबलमा घरेलू टोली मेक्सिको र दक्षिण कोरियाको विजय शुरूआत। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलू टोली कर्णालीको लगातार 5 औं हार।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भएको छ। हुम्लाको चंखेली गाउँपालिका 2 मा 1 विशेष कार्यक्रमका बीच अस्पतालको भवनको विधिवत शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई अत्याधिक आधुनिक सेवा सुविधा पुर्याउने लक्ष्यका साथ यी परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14 करोड़ 80 लाख रूपियाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यस अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी भएका छन्। भौगोलिक रूपमा विकट भएको यो क्षेत्रमा नयाँ अस्पताल संरचना निर्माण भएपछि चंखेली गाउँपालिका र आसपासका नागरिकले सहज र सुलभ तथा भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिएको छ।
0: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। सर्केघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा गैराती करिब 12 बजेतिर सड़क विस्तारको काम भइरहेको बेला स्काभेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा दैलेख घर भई हाल बर्दियामा बसोबास गर्दै आएका अन्दाजी 25 वर्षीय स्काभेटर चालक कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरी निरीक्षक विष्णु बहादुर श्रेष्ठले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो। ग्रामीण क्षेत्रमा रातीको समयमा जोखिमपूर्ण भूगोलमा सड़क निर्माण कार्य भइरहेका बेला पर्याप्त सुरक्षा सतर्कता अपनाइएको थियो वा थिएन भन्नेबारे प्रश्न उठेको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको थियो।
1: यसैबीच हुम्ला बाजुरा सीमा विवादले निरूपण पाउन सकेको छैन। रानी सैन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सड़क खण्ड बन्द गरेको भन्दै हुम्लाका नागरिकहरू आन्दोलन भएका छन्। आज दिउँसो आन्दोलन गरेका हुम्लाका नागरिक जिल्ला प्रशासन गएर आन्दोलन गरेका छन्। केही हप्ता अघि सीमा विवादले उग्र रूप लिएपछि कुटपिट समेत भएको थियो। सरकारले सीमा विवाद समाधान गर्ने भन्दै अध्ययन समिति गठन गरेको पनि गरी समितिले काम थालिसकेको जनाएको छ।
0: गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको बाढ़ीमा परि ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमेल सिन्हाले आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेखि मन्दिर पछाडि फेला परेको उहाँको भनाई रहेको छ।
1: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकमा निर्देशनालयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गरेको प्रदेश सरकारको प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास कार्य निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयको रूपमा विकास गरी कायम गरिएको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र तथा कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कार्यहरू पनि कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट सम्पादन हुने गरिने भएको छ। यो निर्णय साउने गतिदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने उहाँको भनाइ छ। यस्तै सरकारले लोपोन्मुख राउटी समुदायको मूल प्रवाहीकरण नीति 2083 र पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य भएको बताएका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमीन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्बासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन बिना हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग पनि गरेका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमीनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गते त्यहाँबाट उठाइएको थियो। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बसपार्कको टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्क लगायत होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार स्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या देखिएको उनीहरूको गुनासो छ। कोहलपुर नगरपालिकाले भने वास्तविक भूमिहीन तथा दलित सुकुम्बासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढ़िरहेको जनाएको छ। नयाँ बसपार्क टर्मिनल भवन, दीपशिखा आधारभूत विद्यालय र पुरानो बसपार्क स्थित होल्डिङ सेन्टरमा 115 घर दूरीका 315 जना बसोबास गरिरहेका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनु भएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
4: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481546499।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्लामा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो, गोदावरी नदीमा बाढ़ीले बगेर कैलालीका दुईजनाको मृत्यु, कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो, प्रदेश वन निर्देशनालय समेत हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कञ्चनपुर र बर्दियामा सीमा विवाद कायम रहेको छ। नेपाल भारत सीमामा दशकौंदेखि समस्या हुँदै आएको छ। कञ्चनपुरको पुनर्वासको डोकी बजारदेखि बेलौरी, बेलडाँडी, शुक्ला फाटा राष्ट्रिय निकुञ्ज हुँदै भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्र खल्लाम सेट्टी र दोधारा चारदनीसम्मै ठाउँ ठाउँमा विवाद रहेको छ। राज्यको उपस्थिति कमजोर भएकाले दशकौंदेखिको समस्या नसल्टिएको स्थानीयले बताएका छन्। यता बर्दियाको गुलरियामा स्थानीयले किसानको 6 बिघा जग्गा भारतीयले जोत भोग गर्न थालेको 26 वर्ष बिते पनि आफूले भोगचलन गर्न नपाएको जग्गाको मालपोत भने किसानहरूले तिरिरहेका छन्। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दक्षिणी सिमाना दशकौंदेखि करिब 900 बिघा नेपाली भूभाग भारतीय नागरिकहरूले भोगचलन गरिरहेका छन्। पुरानो जंगे पिल्लर 27-28 नम्बर तथा अहिलेको नयाँ सीमा स्तम्भ 787-788 बीचको क्षेत्रमा सहायक सीमा स्तम्भ समेत हराएका छन्। दोधारा चाँदनीका विभिन्न बस्ती तथा भीमदत्त नगरपालिकाको ब्रह्मदेव हुँदै खल्लाम सेट्टीसम्म सीमा विवाद रहेको छ। बारम्बार धार परिवर्तन गर्ने महाकाली र जोगबुढा नदीले कतिपय नेपाली बस्तीहरू अलगाइदिएको छ। उता बर्दियाको गुलरिया नगरपालिकाको थपुवा गाउँका कृष्ण थारू सहित 5 आफ्नै जमिन हकभोग गर्न नपाएको झण्डै 3 दशक बितेको बताउनु भएको छ। उहाँले आफूहरूको 6 बिघा भन्दा बढ़ी जमिन भारतीय नागरिकको नियन्त्रणमा पुगेको 26 वर्ष बितिसकेको गुनासो जग्गाधनीले गरिरहँदा उनीहरूले हकभोग गर्न फिर्ता दिलाउन नेपाली पक्षले कुनै पहल नगरेको बताउनुभयो। 6 बिघा भन्दा धेरै जग्गा भारतीयले कब्जा गरेको यत्रो समय भइसक्दा पनि उनीहरूले मालपोत भने बुझाइरहेका छन्। आफ्नो जग्गा भारतीयको कब्जामा गरिएको भए पनि माल अर्कैको जग्गा अधिया गरेर निर्वाह गर्नु परेको गुनासो छ।
0: ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि गएको वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक इजलासमा सुनवाई गर्दै रायबाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारंगा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ।
1: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी वायुको गतिविधिदेखि पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी विस्तार हुँदै भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सर्द जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा यसपालि पनि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज र भोलि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
11: सूचना
12: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
11: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
11: भर्ना खुल्यो
13: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
13: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: सूचना
1: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौं।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
2: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम।
4: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा रहेका देशैभरका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ। आज ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै पार्टी सभापति गगन कुमार थापाले यस्तो निर्देशन दिनुभएको हो। स्थानीय सरकारहरूले सम्पादन गर्नुपर्ने मुख्य र आधारभूत कार्यहरू मध्ये विपद व्यवस्थापनलाई प्रमुख सूचीमा राख्दै पार्टीले विशेष मार्ग निर्देशन समेत प्रदान गरिरहेको उहाँको भनाइ छ। सभापति थापाका अनुसार स्थानीय तहले विपद व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरिएको छ। त्यही बमोजिम योजनाबद्ध र प्रभावकारी रूपमा अगाडि बढ़न उहाँले मातहतका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
0: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप पश्चिमी भारतीय शहर पुणेमा सयौं विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्री बाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजन गरेको, प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखेका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहाव तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। सीजेपीका संस्थापक तथा अमेरिकाको बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजित दीपकेले रयालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल शुरूआत मात्र भएको बताउनुभयो। उहाँले आउँदा दिनमा भारतका अन्य शहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने बताउनु भएको छ। उहाँले शिक्षा मन्त्री राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँ दिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनी दिनुभएको छ।
4: भेरी खबरमा अब खेल खबर एसियाली पावर हाउस दक्षिण कोरियाले पनि फिफा विश्वकपमा विजय शुरूआत गरेको छ। 1-0 पछि परेको खेल उल्टाउँदै दक्षिण कोरियाले चेकियालाई 2-1 हराएको हो। बिहान भएको खेलको 80 मिनटमा वैकल्पिक खेलाड़ी ओ ह्योन ग्युलले विजयी गोल गर्दै दक्षिण कोरियालाई महत्वपूर्ण 3 अंक दिलाउनुभयो। सन ह्युङ मिनको कप्तानीमा रहेको दक्षिण कोरियाले खेलभरि दबाव बनाएको थियो। दक्षिण कोरियाको निरन्तर दबावका बावजूद चेकियाले 59 मिनटमा अग्रता लियो। भ्लादिमिर कुफालको लामो थोमरा कप्तान लाडिस्लाभ केरेचीले हेड मार्फत गोल गर्दै टोलीलाई 1-0 अग्रता दिलाउनुभयो। यो अग्रता लामो समय रहन भने सकेन। दक्षिण कोरियाले 8 मिनटमै खेल बराबरीमा ल्यायो। ली काङ इनको पासमा बक्सिङ बक्सभित्र बल पाएका वाङ इन बोमले गोलरक्षक कोभारलाई झुक्याउँदै शानदार फिनिस गर्नुभयो। यसैगरी 80 मिनटमा दक्षिण कोरियाले एक गोल थप्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। वाङको क्रसरमा ओ योहन ग्युले सहज गोल गर्दै टोलीलाई 2-1 अग्रता दिलाउनुभयो। खेलको अन्त्यतिर गोलरक्षक किम सुङ ग्यु दक्षिण कोरियाका नायक बन्नुभयो। उहाँले 82 मिनटमा अदाम हलोजेकको नजिकबाट आएको प्रहार रोक्नु भएको थियो। इन्जुरी समयमा मिखाल सादिकलेकको प्रयासमा पनि फिफा विफल पार्दै टोलीले जित सुरक्षित गरेको हो। चेकियाले आफ्नो दोस्रो खेलमा जून 18 दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
0: यसअघि भएको उद्घाटन खेलमा घरेलु समर्थक माझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 हराउँदै शानदार शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा भएको समयको खेलमा जुलियन र राउल हिमेनेजले समान 1-1 गोल गर्दै आयोजक टोलीलाई महत्वपूर्ण 3 अंक दिलाउनु भयो। खेलको शुरूआतदेखि नै हावी भएको मेक्सिकोले 9 मिनटमा अग्रता लिएको खेलको 5 मिनट अघि नै हिमेनेजले गरेको प्रहारलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेज विलियम्स उत्कृष्ट बचाव गर्नु भएको हो।
4: र वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीले लगातार 5 हार बेहोरेको छ। आज भएको खेलमा कर्णालीले बागमती प्रदेशस्थित 62 रनले पराजित हुन पुगेको हो। 131 रनको लक्ष्य पाएको कर्णाली 14.1 ओभरमा सबै विकेट गुमाएर 68 रन मात्र बनाउन सक्यो। कर्णालीका लागि त्रिसना विश्वकर्माले 43 रन बनाए पनि अरूले दोहोरो अंकमा रन बनाउन नसक्दा हार बेहोर्नु परेको हो।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: हुम्लामा इस्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो। गोदावरी नदीको बाढ़ीमा बगेर कैलालीमा 2 जनाको मृत्यु।
0: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो। प्रदेश वन निर्देशनालय हट्यो।
4: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमा बस्न बाध्य।
0: र विश्वकप फुटबलमा घरेलु टोली मेक्सिको र दक्षिण कोरियाको विजयी शुरूआत। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको लगातार 5 हार।
4: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
3: रेडियो भेरी एफएम
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
6: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charity is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charity Pathshala, empowering minds, inspiring futures.
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
8: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
9: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98। मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर

0: 7/19 र 98/85/51/715
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-85-54-899 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
5: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: here.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागु पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117।
4: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56
2: अपाङ्गता एक अवस्था हो।
3: अपाङ्गता जुनसुकै स्थान समय वा मानिसमा हुन सक्छ, त्यसैले अपाङ्गता प्रति हेर्ने दृष्टिकोण बदलौं, समावेशी र समुन्नत समाज निर्माणमा योगदान गरौं। अपाङ्गता भएका व्यक्ति प्रति घृणा र तिरस्कार होइन, सम्मान र विश्वास गरौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7
3: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो। फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बन्यपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले CIN बताउनुभयो।
6: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अनि अर्को इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 60, उहाँको पनि रोशी गाउँपालिका, एउटा नम्बर 8 हो घर। त्यस्तै अर्को एकजना हुनुहुन्छ बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआइसीयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइ अनुसार चाहिँ अहिलेको त्यो टाइरोइड खुस्केपछि अहिले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
5: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
7: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याप थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग र रावल आयोग भन्ने गरिन्छ। रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार धिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
5: सरकारको यो निर्णयसँगै रावल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
8: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छ सभा महोदय।
5: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
9: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो। संसदमा धम्की नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौ। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो।
5: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
10: यसपटक त अर्थमन्त्रीले के भन्नु सर, क्याबिनेटले पास गरिल्याएको विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हौ घटाएकै हौ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन। जति पेज हो त्यति पेज हो संसदले टुङ्गाइ क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारेपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त त्यो त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
5: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26,63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
11: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका दुईजना प्रतिवादीलाई चाहिँ बयान तारी शुरू भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, दकाउन पुर्याएर अब फैसला गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26,73,27,71,59 रुपियाँ चाहिँ बिगो कायम गरिएको छ।
5: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल 1:00 शुरू हुनेछ। भोलि बिहान भने 7:00 अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडालजारा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
3: सुशीला श्रेष्ठ। गोलबेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
12: वर्ग खमा छन् ऊ, उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
3: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो, सरकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलबेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
17: सिन्धुपाल्चोकको चौतारा साँगाचोगडी नगरपालिका 8 इर्कुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालारोग पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनल भित्र मल्चिङ प्रविधिबाट गोलबेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलबेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
18: राम्रै भएको छ, 300 जति केजी मिलेको छ। औषधि खर्च घर खर्च
17: चौतारा साँगाचोगढीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनेल निर्माण गरेर गोलबेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढेको छ। गत वर्ष 1 टनेलबाट मात्रै करिब 50,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
12: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले यो तरकारी खेती गरेपछि उहाँको नि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किरेट 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा नडलको बराबर आयो भने 1,00,000 लगभग लिनुपर्ने सर।
17: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेल करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल,
19: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
17: 2 वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा,
20: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौं अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो। किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौं। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
17: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेल भित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक,
21: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बाल बालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
3: कृषिमा बाल बालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 जना बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्ट राईसँग साथी लील प्रकाशनले छलफल गर्नु भएको छ।
0: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
1: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यसकारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
0: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन्, तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आयलको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
1: ऋतु भट्ट राईज्यू, स्वतन्त्रता अभियान नेपालले बालबालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरहोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
2: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसाले
1: भन्नुभएको
2: 87% कुराकानी गर्दा बाल श्रम र बालकामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाइएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो स्वास्थ्यमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि चाहिँ विषालीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटरमाइन गर्छ कि बालबालिकाहरू कति जोखिमदामा रहेको छ।
1: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने
2: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि, हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, स्किम छ त त्यहाँनिर चाहिँ त्यो बालबालिकाले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बालकामको रूपमा डिफाइन गरेको त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अझै श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त क्लियर डिफाइन गरिदिएको छु बालकाम के बाल श्रम के हो त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
1: अब 12 देखि 14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब एफएओले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइराख्नु भएको छ यो बारेको जानकारीको लागि
21: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ त्यसलाई चाहिँ जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि त्यो
1: शारीरिक
21: काम एकदमै उहाँले पनि भन्नुभयो कि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा भयो भने त होइन 42-45 टेम्परेचर छ तर पनि हजुरहरूले कहीँ न कहीँ
1: चाहिँ
21: माने यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढ़ाउन सक्छ
1: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएले जसरी चलाइरहेछ त्यो भयो यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुन सक्छ किसान स्वयंलाई हुन सक्छ यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि अथवा उत्पादन अलि बढ़ी र सचेतना अभियान पनि पछाडि सँगसँगै कार्य
21: पक्कै पक्कै छ यो दुईटै साइडमा डिमाण्ड साइड र सप्लाई साइड दुवैमा हामी काम गर्दैछौँ
1: माग र आपूर्ति
21: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ त्यो अहिले कार्यान्वयनको चरणमा छ विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कूल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ जसमा हामीले बाल बालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनुहुन्न भन्ने जनचेतनामूलक क्लास जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो।
3: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोमिनिया बीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठागुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
6: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
7: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्र नगर नगरपालिका वीरेन्द्र नगर सुर्खेत

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट।
1: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: साक्षर समाज, सक्षम राष्ट्र, आत्मनिर्भर जीवनको लागि, रोजगारी र अवसरको लागि, सामाजिक विकास र समृद्ध राष्ट्रको लागि, लैंगिक, जातीय र क्षेत्रीय समानताका लागि, अधिकार र कर्तव्य बोधका लागि, स्वास्थ्य सम्बन्धी सचेतनाका लागि, आर्थिक सशक्तिकरणका लागि, त्यसैले शिक्षित बनाऊ, प्रगतिको पथमा लम्कियौ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
0: खुशीको खबर।
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान, चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455936984।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।
6: रेडियो भेरी एफएम।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-581-560 र 98-481-4990।

0: Patagonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: हाल्दो
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3899 98584072 र 98448 61175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतरङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: यही जेठ 30 गते शनिबारको दिन
7: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
8: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने
0: क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-85-50-696।
9: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
10: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
9: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
10: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना।
9: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
12: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
9: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
12: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
9: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
12: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
14: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
12: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
15: सूचना
14: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
15: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
14: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
15: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
14: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
15: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: गाडी धनी र
1: छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजैका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणे छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
3: मुख्यत यो हामीले गर्ने कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी, होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर चिनियाहरूसित पनि त्यही अनुसार कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
2: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
0: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
2: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्
3: हाम्रो भूगोलमाथिको अतिक्रमण भयो हाम्रो यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नुहुनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ भारतमा पनि उठाउनु पर्थ्यो चीनमा पनि उठाउनु पर्छ।
2: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
4: बिहान करिब 8:30 बजेतिरको समयमा भारतीय एसएसबीको 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ। त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीय वासीले सुस्कामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साहबको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सतर्क के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्चमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोली त्यो ठाउँबाट फर्किएको।
2: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ अवस्था के छ? अब
4: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपीले 26 नम्बर गणको एसएसपीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
2: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन?
4: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति त हेर आउन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको
2: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
4: हामीले त्यो उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपी साहबहरूले एसएसपी यता सशस्त्र प्रहरी बलले सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
2: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
4: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ जाहेर चाहिँ गराइरहेको विषय हो। सुरक्षा क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेशन लेभलमा पनि अब उता डीएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारीज्यू कोर्डिनेसन दिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तहबाटै सीमा निकोल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
2: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
4: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
2: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फनिन्द्र दाहालबाट।
1: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
2: बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: बर्खा लाग्न सुरु भइसक्यो तल्ला माथिल्ला घरकाले पनि खेतीपारी गर्न सुरु गरिसके डुले कोडुले कहाँ डुल्छौ तिमी
4: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के यो देखेनौ यो यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ के चिन्ता माने
5: हजुर विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर विजयनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ फोन नम्बर 083-590-872 सम्पर्क फोन नम्बर 083-521-9656 र मोबाइल 98-480-50-430
4: लौ है हजुर सिरिस एग्रोभेट है सिरिस एग्रोभेट
7: जिन्दगीले पनि केही लक्षक बाटो लाग्दा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन कहीँ गर्ने बाटो मलाई दुक्ता भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
7: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुरकस्या हो दाजु मैले
4: अब इन्डिया नै जाने सुरकस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर
4: सूर्जन रोकाईलाई भेट
7: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
8: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence Chanakya Pathshala previously known as BSC College here education goes beyond textbooks it's about building confidence discovering potential and preparing for real life at Chanakya every student is guided with care inspired with purpose and empowered to achieve more with experienced faculty practical learning and supportive environment we create a space where knowledge meets creativity from modern classrooms to project based learning and career focused guidance students grow not just academically but personally because true education is about discipline leadership and values whether your path is science management or humanities Chanakya is committed to shaping your future a place where talent is nurtured hard work is valued and success is shared join the journey of growth and achievement Chanakya Pathshala empowering minds inspiring futures
3: सूचना
9: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
9: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारी द्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083 मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
9: साथै प्रत्येक दिन बिहान र साँझ

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। सूचना।
2: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा, युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर सुर्खेत।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: हुनुमा अबला जस्तो तीखा वचनहरूले हिर्काइरहन्छौ, तीखा वचनहरूले हिर्काइरहन्छौ, लाग्दैन जिन्दगी रहला जस्तो। मेरो देश हुनुमा अबला जस्तो छत बनेर च्यापिरह्यौ तिमीले, छत बनेर च्यापिरह्यौ तिमीले, म चुपचाप बसे भुइँतला जस्तो। मेरो देश हुनुमा अबला जस्तो लाग्छ कुनै दुश्मनी कला जस्तो। ढकारे अछामका गजल मन लक्ष्मण संगमका यिनै गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन छ। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नवीनतम श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै शुभचिन्तक महेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यसै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेर एफएम 98.6 र 102.7 मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हामी तपाईँको छेउमा आवाज बनेर उपस्थित हुने गर्छौं र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो, त्यसैले हामी गजलसँग सम्बन्धित भएर यो समयलाई व्यतीत गर्छौं, गजलका कुराकानी गर्छौं, गजलमा रम्ने रमाउने प्रयत्न गर्छौं र प्राय गरी हामी तपाईँसँग प्रत्यक्ष रूपमा टेलिफोन मार्फत कुराकानी गर्ने गर्छौं र कतिपय श्रृंखलाहरूलाई अलि भिन्न अलि पृथक तरिकाले पनि प्रस्तुत गर्दै आइरहेका छौं। त्यसै क्रममा आजको श्रृंखलालाई पनि म अलिकति फरक तरिकाले सधैँभन्दा केही फरक बनाएर प्रस्तुत गर्दैछु। आज एकजना स्रष्टालाई मैले स्टुडियोमा निम्त्याएको छु, हामी स्रष्टाहरूलाई निम्त्याउँछौं र उहाँका गजलहरू सुन्ने सुनाउने श्रृंखलाहरू पनि प्रस्तुत गर्दै आइरहेका छौं र आजको श्रृंखलामा ढकारी अछामका गजलमन लक्ष्मण संगमलाई मैले स्टुडियोमा बोलाएको छु। आजको बसाईमा उहाँसँग हामी केही कुराकानी गर्नेछौ र धेरैभन्दा धेरै उहाँका गजलहरू हामी सुन्नेछौ, समस्त गजल मनहरूसम्म पुर्याउने प्रयत्न गर्नेछौ। आजको श्रृंखलालाई पनि सुनेर साथ दिनुहोला यो अनुरोध म तपाईँको माझमा बिसाउँदै आजका स्रष्टालाई म स्वागत गर्छु। स्वागत छ लक्ष्मणजी।
1: धन्यवाद भाइ।
0: के छ तपाईँको हालखबर, हिजो आज कसरी दिनहरू बितिरहेका छन्?
1: ठिकै छ, खासै केही गरेको छैन, ठिकै छ भनौँ, खासै विशेष केही छैन,
0: ठिकै छ, राम्रै छ। अहिले तपाईँ अछामको गजल स्रष्टा हुनुहुन्छ होइन, गजल लेख्ने एकजना स्रष्टा हुनुहुन्छ,
1: हजुर।
0: तपाईँ अहिले खास अछाममा हुनुहुन्छ कि अथवा कता हुनुहुन्छ, के गर्नुहुन्छ?
1: म अहिले काठमाडौँमा छु, काठमाडौँमा पढिरहेको छु,
0: हजुर,
1: पढ्ने श्रृङ्खलामा काठमाडौँमा छु।
0: कुराकानी त हामी गर्छौँ नै आजको श्रृङ्खलामा, हामीले धेरैभन्दा धेरै गजल सुन्नुपर्छ तपाईँको होइन, त्यसैले सुरुमा तपाईँको पहिलो गजल सुन्छौँ तपाईँकै आवाजमा।
1: हुन्छ, म एउटा गजल सुनाउँछु। बसिरहे बाटो हेरेर कहिल्यै आएन, बसिरहे बाटो हेरेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, एक जिन्दगीमा फर्केर उनी आइनन्, एक जिन्दगीमा फर्केर उनी आइनन्, एक यो पानी फर्केर कहिल्यै आएन, एक यो पानी फर्केर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, पिजडामा राखियो एक घाइते चरा,
0: पिजडामा राखियो,
1: पिजडामा राखियो एक घाइते चरा, ऊ पिजडा छोडेर कहिल्यै आएन,
0: ऊ
1: पिजडा छोडेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, लुटेराहरू जस्तो तिम्रो सम्झना पनि, लुटेराहरू जस्तो तिम्रो सम्झना पनि, आज आउँछु भनेर कहिल्यै आएन, आज आउँछु भनेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, हुलाकी धेरै पटक आयो मेरो घरमा अन्तिम शेर,
0: हुलाकी
1: हुलाकी धेरै पटक आयो मेरो घरमा, तर तिम्रो चिठी बोकेर कहिल्यै आएन, तर तिम्रो चिठी बोकेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, बसिरहे बाटो हेरेर कहिल्यै आएन,
0: बसिरहे बाटो हेरेर कहिल्यै आएन, खुसी मलाई सम्झेर कहिल्यै आएन, लुटेराहरू जस्तो तिम्रो सम्झना पनि, आज आउँछु भनेर कहिले आएन। मिठो गजल सुनाउनु भयो लक्ष्मणजी। आज हामी धेरै भन्दा धेरै यस्तै मिठा गजलहरू सुन्नेछौ र धेरैभन्दा धेरै गजलहरू सुनाउन पाएँ भने म पनि सन्तुष्ट हुनेछु यस्ता मिठा गजलहरू। अलिअलि कुराकानी पनि गर्नुपर्छ, गजल मात्रै सुनिरहनु भन्दा पनि। र राम्रो गजलहरू लेख्नुहुन्छ अछामको मान्छे, अहिले काठमाडौँमा हुनुहुन्छ। छोटै समयमा राम्रो गजल लेख्ने एकजना स्रष्टा लक्ष्मण संगम हो पनि भन्ने गर्नुहुन्छ कतिपयले, होइन? कहिलेबाट लेख्न सुरु गर्नुभयो तपाईँले गजल चाहिँ?
1: मैले खासै भन्नुपर्दाखेरि 3 वर्ष जति भयो लेख्न थालेको चाहिँ, गजलै लेख्न थालेको चाहिँ। पढाइको संस्कृत पढ्ने हुनाले पहिला छन्द कविताबाट पनि सुरु गरियो साहित्यिक यात्रा, त साहित्यिक यात्रा त के भनौँ, त्यही पनि छन्द कविताबाट अलिअलि लेखिन्थ्यो छन्द कविता चाहिँ। त्यसपछि त्यो 4-5 वर्ष अगाडि, त्यसपछि खासै लेख्न सकेन, छन्द कविता पनि लेख्यो लेखेन चाहिँ। अब त्यसपछि गजल लेख्ने कार्यक्रम लागेपछि त्यही 71 सालतिर, 71 सालको मङ्सिरतिर हो लेख्न सुरु गरेको, रजिक पाखिया थापा आएर लेख्न थालेको।
0: भनेपछि 71, 70, 71, 72 को हाराहारीबाट सुरु गर्नुभयो संस्कृत शिक्षाको अध्ययनको सिलसिलामा भन्नुभयो। यस बीचमा संस्कृत शिक्षाको अध्ययन कहाँ कसरी गर्नुभयो?
1: संस्कृत शिक्षाको अध्ययन म 6 कक्षादेखि नै संस्कृत पढ्दैछु, 6 कक्षादेखि आजसम्म। त्यसपछि म देवघाट, तनहुँको देवघाट, देवघाट पढेँ 9 देखि 12 सम्म, 9 कक्षादेखि 12 सम्म म देवघाट पढ्दाखेरि त्यहाँ संस्कृत साहित्यको राम्रो माहौल छ, छन्द कविताको, छन्द गजलको अथवा गजलको राम्रो माहौल भएकोले कता कता रहर लाग्यो मलाई पनि। पहिल्यैदेखि त्यस्तो रुचि भएको चाहिँ होइन, एकासी रहर लागेर, अनि रहर भयो भने जे पनि हुँदो रहेछ। त्यसपछि मनोज भण्डारी हुनुहुन्थ्यो एकजना, उहाँले चाहिँ, उहाँले लेख्नुहुन्थ्यो गजल, लेख्नुहुन्थ्यो कविता लेख्नुहुन्थ्यो, उहाँलाई चाहिँ मलाई यसो गजल लेख्ने रहर हुँदाखेरि उहाँले चाहिँ काफिया, प्रदीप यो भनेर चिनाइदिनु भयो। त्यसपछि चाहिँ मैले गजल लेख्न सुरु गरेको।
0: भनेपछि तपाईँ संस्कृतको पनि अध्ययन गरिरहनु भएको छ, होइन?
1: हजुर,
0: त्यो छुट्टै शिक्षा हो त्यो, र त्यसका साथसाथै अब संस्कृतमा अघि छन्दको कुरा पनि आयो। संस्कृत भनेको एउटा विराट साहित्य नै होइन, त्यो भित्र विराट साहित्यहरू छन्। त्यो सँगसँगै चाहिँ गजलमा पनि प्रवेश गर्नुभयो र नेपाली गजलले एकजना राम्रो लेखकलाई पाएको महसुस हामीले गरिरहेका छौँ। लक्ष्मणजी, फेरि अर्को एउटा गजल सुन्छौँ।
1: हुन्छ। याद पठाइरह्यो तस्विर पठाउन सकेन, याद पठाइरह्यो तस्विर पठाउन सकेन, मनको मान्छे आँखासम्म आउन सकेन, मनको मान्छे आँखासम्म आउन सकेन, केही बेर पानीसँग रिसाएर बगरमा बस्यो,
0: केही बेर
1: पानीसँग रिसाएर बगरमा बस्यो, माछाले बगरमै जिन्दगी बिताउन सकेन, माछाले बगरमै जिन्दगी बिताउन सकेन, अभावको श्रृङ्खलामा थपियो तिम्रो चिन्ता, अभावको श्रृङ्खलामा थपियो तिम्रो चिन्ता, यसकारण यो जिन्दगी मुस्कुराउन सकेन, यसकारण यो जिन्दगी मुस्कुराउन सकेन, सँगै भएर मैले तिम्रो साथ नपाए जस्तो, सँगै भएर मैले तिम्रो साथ नपाए जस्तो, किनाराले किनाराको साथ पाउन सकेन, किनाराले किनाराको साथ पाउन सकेन, मनको मान्छे आँखासम्म आउन सकेन, सिमानामा उभिएर देश बचाएथ्यो उसले, अन्तिम शेर, सिमानामा उभिएर देश बचाएथ्यो उसले, आज देशले उसको शालिक बचाउन सकेन, आज देशले उसको शालिक बचाउन सकेन, याद पठाइरह्यो तस्विर पठाउन सकेन, मनको मान्छे आँखासम्म आउन सकेन,
0: याद पठाइरह्यो तस्विर पठाउन सकेन, मनको मान्छे आँखासम्म आउन सकेन, सिमानामा उभिएर देश बचाएथ्यो उसले, आज देशले उसको शालिक बचाउन सकेन। निकै मिठो गजल सुन्यौं हामीले फेरि, र यस्ता मिठा गजलहरू धेरैभन्दा धेरै सुन्ने रहर हामीले मनमा सँगालिरहेका छौं। र तपाईँ यति बेला कार्यक्रम गीत गजल सुन्दै हुनुहुन्छ, र गीत गजलको आजको श्रृङ्खलामा अछाम घर भई हाल काठमाडौँमा रहँदै आउनुभएका गजल मन लक्ष्मण संगमसँग म बसिरहेको छु। उहाँ सुर्खेत आएको मौका पारेर उहाँका मीठा गजलहरू सुन्नुपर्छ, सुनाउनुपर्छ भन्ने मनसायका साथ आज हामी तपाईँको बस्तीमा आवाज बनेर प्रस्तुत भइरहेका छौं। र केही कुराकानी र धेरैभन्दा धेरै गजल सुन्छौं हामी, र मीठा गजलहरू हामी सुन्छौं र कुराकानीलाई पनि जोड्छौं नै। संगमजी, फेरि अर्को एउटा गजल नै सुन्छौं हामी।
1: हुन्छ। दुखाउने उद्देश्य नहुँदा पनि दुख छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख छ, म काँडा हुँ मैले छुँदा पनि दुख छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, म काँडा हुँ, मैले छुँदा पनि दुख्छ, पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ, पीडा कम हुन्छ भनेर पिउँदै हुनुहुन्छ, याद गर्नुहोस् छाती त पिउँदा पनि दुख्छ, याद गर्नुहोस् छाती त पिउँदा पनि दुख्छ, मन हो तिमीले मात्र दुखाउन सक्ने, यो मन हो तिमीले मात्र दुखाउन सक्ने, शरीर त सुई लगाउँदा पनि दुख्छ, शरीर त सुई लगाउँदा पनि दुख्छ, म काँडा हुँ, मैले छुँदा पनि दुख्छ, दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ।
0: मिठो मिठो मिठो गजल सुनाउनु भयो। अन्तको जस्तो हुँदैन आँखाको घाउ, रुँदा पनि दुख्छ नरुँदा पनि दुख्छ। मिठो गजल सुनेका छन् हामीले, गजल मात्रै सुनिराख्नुपर्छ जस्तो मलाई भइरहेको छ र केही कुराकानीलाई जोड्ने क्रममा पनि छौँ हामी। यस्ता मिठा गजलहरू कसरी आउँछन्? यस्ता मिठा गजलहरू
1: मिठा त के भन्नु, खै लेख्छु यस्तै हुन्छन् आफै, कहिलेकाहीँ केही परिवेश देखेर कसै अरूको पीडा आफूलाई भएको अनुभव गरेर महसुस गरेर पनि गजल लेख्छु।
0: जो नेपाली साहित्यमा बुनोट र बनोटका कुराहरू आउँछन्, तपाईँको त्यो गजलको बुनोट बनोटका कुराहरू चाहिँ असाध्यै मिलेका, असाध्यै मिठा चाहिँ मैले महसुस गरेको छु। रेडियो सुन्दै बस्नुभएका समस्त गजल मनहरूमा पनि त्यो चाहिँ परेको हुन सक्छ त्यो मलाई लाग्छ। तपाईँ कविताबाट प्रवेश गरे, त्यो पनि छन्द कवितामा कलम चलाउँदै गर्दा गजलमा हाम फाले अथवा यहाँ आइपुगे भन्दै हुनुहुन्छ, गजल अथवा कविता लेख्दा के लेख्दा अलिक बढी आनन्द लाग्छ?
1: म कविता पनि लेख्छु, गजल पनि लेख्छु, मुक्तक पनि अलि लेख्छु, तर मलाई गजल लेख्दा जस्तो आनन्द अरू लेख्दा हुँदैन, खै किन हो? कविता पनि लेखियो, छन्द कविता पनि लेखियो, हुन त अब गद्य कविता पनि लेखियो अलिअलि, तर मलाई भाव आयो भने पुरै कविता जस्तै एउटै शेर, पुरै कविताको भाव एउटै शेरमा आउने भएकोले मलाई कविताभन्दा गजल नै मनपर्छ।
0: किन उठाइ पनि रहेको छु भने सुनिन्छ जस्तो कवितामा एउटै विषयवस्तुमा सम्बन्धित भएर जति लामो कविता लेख्यो भने त्यसमा चाहिँ त्यही विषय सम्बन्धित हुन्छ, गजलमा फरक फरक शेरमा फरक फरक विषयवस्तुहरू समावेश गर्न सकिन्छ र एउटै शेर एउटा कविता बराबर हुन्छ भनेको सुनिन्छ र तपाईँले पनि त्यो कुरामा जोड दिनु खै। लक्ष्मणजी अर्को गजल सुन्छौँ हामी फेरि।
1: हुन्छ, एउटा परिवेशसँग मेल खाने गजल जस्तो छ, यो चुनावको बेला लेखेको गजल हो। उता गएर झन यता भन्दा बढी बोल्छ, उता गएर झन यता भन्दा बढी बोल्छ, अयोग्य नेता जनता भन्दा बढी बोल्छ, अयोग्य नेता जनता भन्दा बढी बोल्छ, यता गएर झन उता गएर झन यता भन्दा बढी बोल्छ, मस्तिष्क कति बोल्दैन धेरै जानेर पनि, मस्तिष्क कति बोल्दैन धेरै जानेर पनि, यो मुख आवश्यकता भन्दा बढी बोल्छ, यो मुख आवश्यकता भन्दा बढी बोल्छ, हामी जस्तै मान्छे त्यो मन्दिरको पुजारी, हामी जस्तै मान्छे त्यो मन्दिरको पुजारी, आमा किन देवी देवता भन्दा बढी बोल्छ, आमा किन देवी देवता भन्दा बढी बोल्छ, चन्द्रमासँग तुलना गर्छ ससाना कुराको, चन्द्रमासँग तुलना गर्छ ससाना कुराको, लाग्छ कवि यथार्थता भन्दा बढी बोल्छ, लाग्छ कवि यथार्थता भन्दा बढी बोल्छ, वर्षाको खोला जस्तो थोरै जानेको मान्छे, वर्षाको खोला जस्तो थोरै जानेको मान्छे, प्राय आफ्नो योग्यता भन्दा बढी बोल्छ, प्राय आफ्नो योग्यता भन्दा बढी बोल्छ, अयोग्य नेता जनता भन्दा बढी बोल्छ, उता गएर झन् यता भन्दा बढी बोल्छ।
0: मिठो गजल सुनेका छौँ हामीले र हामी कार्यक्रम गीत गजलको व्यवसायमा छौँ। हिमाल पहाड़ अनि तराई देश र विदेशलाई आवाजले एकैपटक सुन्ने प्रयत्न गरिरहँदा तपाईँले हामीलाई सुनेर साथ दिँदै हुनुहुन्छ र आजको श्रृंखलामा स्रष्टा लक्ष्मण संगमलाई मैले प्रस्तुत गरिरहेको छु र उहाँका गजलहरू सुनेर तपाईँ पनि आनन्दित हुँदै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। अब हामीले धेरै गजलहरू सुनिरहेका छौं र गजलपछि अब गीतको पालो, एउटा सुमधुर संगीत तपाईँको माझमा राख्छौं। गीतपछि फेरि हामी तपाईँको माझमा उपस्थित हुनेछौ लक्ष्मण संगमको साथमा, हामीलाई सुन्दै गर्नुहोला।

लाग्छ कुनै दुश्मनी कला जस्तो, लाग्छ कुनै दुश्मनी कला जस्तो, मेरो देश हुनुमा अबला जस्तो, यो छातीमा बस्नेले माया गर्दैन, यो छातीमा बस्नेले माया गर्दैन, एक म पनि हुँ गमला जस्तो, मेरो देश

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिने बाइजना भया
3: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महालिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महालिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: खुल्ला जंगलमा रमाए पनि डर लाग्छ, खुल्ला जंगलमा रमाए पनि डर लाग्छ, चरालाई गुण बनाए पनि डर लाग्छ। निदायकी बेला भएछ श्रीमानको मृत्यु पनि, निदायकी बेला भएछ श्रीमानको मृत्यु पनि, अब आमालाई छोरो निदाए पनि डर लाग्छ। चरालाई गुण बनाए पनि डर लाग्छ, मनमा डर बोकेर हिँडिरहेकाहरूलाई, मनमा डर बोकेर हिँडिरहेकाहरूलाई कोही डरले चिच्याए पनि डर लाग्छ। चरालाई गुण बनाए पनि डर लाग्छ, सुरक्षाको नाममा बन्दुक पड्काएदेखि, सुरक्षाको नाममा बन्दुक पड्काएदेखि बच्चालाई प्रहरी आए पनि डर लाग्छ। चरालाई गुण बनाए पनि डर लाग्छ, उनी पनि तस्विर छोडेरै गएकी थिइन्, उनी पनि तस्विर छोडेरै गएकी थिइन्, तिमीले तस्विर देखाए पनि डर लाग्छ। चरालाई गुण बनाए पनि डर लाग्छ, खुला जंगलमा रमाए पनि डर लाग्छ। अर्को एउटा गजल प्रस्तुत गरे मैले यहाँनिर, ढकारी अछामका गजल मन लक्ष्मण संगमको। आजको बसाईमा लक्ष्मण संगमसँग छौ हामी र उहाँसँग केही कुराकानी गर्दै उहाँका गजलहरू सुन्दै सुनाउँदै अगाडि बढ़िरहेका छौं र अगाडि बढ़ने क्रममा फेरि पनि हामी कुराकानीलाई अगाडि बढ़ाउँछौ। एउटा गजल सुनेर हामी अगाडि बढ्छौं।
10: त्यस्तै त हुने झिना मसिनाको मूल्य, त्यस्तै त हुने झिना मसिनाको मूल्य, जस्तो मेरो हुन्छ तिमी बिनाको मूल्य, जस्तो मेरो हुन्छ तिमी बिनाको मूल्य, त्यस्तै त हुने झिना मसिनाको मूल्य, ऊ त मान्छेको व्यापार पनि गर्दो रहेछ, ऊ त मान्छेको व्यापार पनि गर्दो रहेछ, ऊ त मान्छेको व्यापार पनि गर्दो रहेछ, सोध्दै थियो नाति नातिनाको मूल्य, सोध्दै थियो नाति नातिनाको मूल्य, खाडीमा रगत बगाउने रहर कहाँ हो र, खाडीमा रगत बगाउने रहर कहाँ हो र, खाडीमा रगत बगाउने रहर कहाँ हो र, सरकारले दिएन पसिनाको मूल्य, सरकारले दिएन पसिनाको मूल्य, मेरो मृत्यु समेत पनि लेखिदिनुभयो, मेरो मृत्यु समेत पनि लेखिदिनु भयो, कसरी कति दिउँ म चिनाको मूल्य, कसरी कति दिउँ म चिनाको मूल्य, त्यस्तै त हुने चिना मसिनाको मूल्य, जस्तो मेरो हुन्छ तिमी बिनाको मूल्य,
9: त्यस्तै त हुने चिना मसिनाको मूल्य, जस्तो मेरो हुन्छ तिमी बिनाको मूल्य, मेरो मृत्यु समेत पनि लेखिदिनु भयो, कसरी कति दिउँ म चिनाको मूल्य। मिठो गजल सुन्यौं र फेरि कुराकानीलाई अगाडि बढ़ाउँछौं। लक्ष्मणजी, तपाईँ अछामको हुनुहुन्छ, राजधानीतिर बसेर गजल लेखिरहनु भएको छ, गजल लेखनीको शुरूआत तनहुँबाट भयो होइन? हजुर, देवघाटबाट शुरू भयो र हामी अधिकांश पछिल्लो समय हाम्रा गजल लेख्नेहरू अछामका पाउँछौ, यो अछाममा के छ त्यस्तो?
10: अछाममा के छ भन्ने प्रश्नको ठ्याक्कै उत्तर छैन, होइन? राम्रा गजलहरू त सबै ठाउँबाट लेखिएका हुन् पछिल्लो समय, तर असमबाट पनि त्यसको भिडमा अलि धेरै गजलकारहरू देखिनु भएको हो। यो सायद राम्रो गजल लेखिनुमा असममा परिवेश, माहौल परिवेश नै हो जस्तो लाग्छ।
9: त्यो अनुसारको साधना, त्यो अनुसारको लगावले पनि राम्रा लेखिएका होला र गजल लेखिरहनु भएको छ, छन्दमा कविता पनि लेख्नुभयो। पछिल्लो समय नेपाली गजलमा पनि छन्दका कुराहरू आउँछन्, बहरका कुराहरू होइन? तपाईँ चाहिँ बहरमा पनि गजल लेख्नुहुन्छ, के छ यो?
10: म लेख्छु, म पछिल्लो भन्दा पनि केही समय अगाडिदेखि नै लेख्छु। एउटा गजल इन्द्रेणी भन्ने पत्र किताब छन्, बहरको किताब 20 जना छनौट गरेर, देशभरबाट 20 जना छनौट गरेर किताब छापिएको थियो, त्यसमा एउटा म पनि परेको थिएँ। बहरको किताब 5 वटा गजल छाप्ने किताब, एकजनाको 5 वटा गजल छापिने किताब थियो, त्यसमा मैले पनि गजल दिएको थिएँ 5 वटा गजल। मैले धेरै त लेखेको छैन बहरमा, अधिकांश लेख्नु पर्यो भने लेख्छु।
9: ए, भनेपछि तपाईँ बहरमा, गैर बहरमा गजल लेखिरहनु भएको छ।
10: हजुर,
9: लेख्दाखेरि कुन चाहिँ सजिलो अप्ठ्यारो भन्ने कुरा के हुन्छ?
10: सजिलो अप्ठ्यारो त यस्तो, एउटा नियम भन्दा पनि एउटा सूत्र, सूत्रमा अलिक गाह्रै हुन्छ, सबैलाई गाह्रो हुन्छ, तर छन्दमा लेखिरहेका, बहरमा लेखिरहेकाहरूलाई त्यसको लय गुनगुनाउँदाखेरि भाव फुरिहाल्छ। बहरमा लेख्ने अधिकांशहरूले गैर बहरमा यसो चट्ट राम्रो भाव नदिन सक्छन्, दिन नआउन सक्छ, होइन? त्यस्तो हुन्छ। मलाई चाहिँ बहरभन्दा गैर बहर नै सजिलो लाग्छ, अथवा
11: खुलेर लेख्न पाइन्छ, एक दुई अक्षरले फरक पर्दैन होइन, त्यस्तो लाग्छ।
12: चेसमा जुनमा हामी लेख्न सक्छौँ त्योमा लेखौँ र राम्रो लेखौँ होइन,
11: राम्रो लेखौँ
12: एकदम। यो बहर गैर बहरको कुराकानी भएन त, एउटा तपाईँको बहरमै लेखेको गजल सुनौ न।
11: ए हुन्छ, म सुनाउँछु एउटा बहर। मुतकारे मुसम्मन सालिम भुजङ्ग प्रयात छन्द, शास्त्रीय छन्द भुजङ्ग प्रयात, फारसी बहर मुतकारे मुसम्मन सालिममा छ। दिने छैन बादल क्षमा घा

लाग्छ। नहिर्काउनु चन्द्रमा घाउ लाग्छ, दिने छैन बादल क्षमा घाउ लाग्छ। कसोरी टिपु फूल तिम्रा निमित्त, कसोरी टिपु फूल तिम्रा निमित्त,

दिने छैन बादल क्षमा घाउ लाग्छ अन्तिम शेर गएकाहरू खाडीमा घन्नु चाल्छन् गएकाहरू खाडीमा घन्नु चाल्छन्

0: लाग्छ।
1: हजुर, मिठो गजल सुन्यो हामीले। यो बहरमा लेखिएको, नेपालमा बहर र गैर बहरका विभिन्न प्रसंगहरू, विभिन्न छलफलहरू, विभिन्न प्रतिक्रियाहरू सुनिन्छन्। जसले जेमा लेख्न सक्यो त्यसमा लेख्न सक्यो भने, लेख्न थाल्यो भने गजल अवश्य पनि मिठो हुन्छ। निकै आनन्द आयो बहरमा लेखिएको गजल सुन्न पाएँ। र हामी समय रहेसम्म पुगेसम्म अर्को पनि एउटा गजल सुन्नेछौँ बहरमा, र फेरि अलिकति कुराकानीलाई जोड्छु म। यो राम्रो लेख्न सक्यो भने मान्छे बाहिर आउँदो रहेछ, होइन? नेपालमा अहिले प्रचारवादी प्रवृत्ति देखिन्छ, तपाईँलाई कस्तो लाग्छ, के छ?
0: राम्रो लेखेर बाहिर आउने भन्दा पनि राम्रो लेखेकालाई लुकाएर, आफ्ना राम्रा भन्दा पनि हाम्रालाई प्राथमिकता दिएर विभिन्न स्टेजहरूमा, केही चर्चित स्टेजहरूमा पनि आफ्नालाई स्टेजमा ल्याएर प्रचार गर्ने प्रवृत्ति छ। राम्रा गजलकारलाई स्थान नदिने, होइन, स्टेज नदिने, यो प्रवृत्तिले नेपाली गजललाई केही हदसम्म घाटा नै गर्छ, नोक्सान नै गर्छ, मलाई यस्तो लाग्छ।
1: पक्कै पनि राम्रा लेख्नेहरूलाई ढाकछोप गर्ने र अलिअलि लेखेकाहरूलाई, गजलको संरचना मात्रै मिलाएकाहरूलाई हाई गर्ने प्रवृत्ति जताततै छ नेपालमा, होइन?
0: छ एकदम।
1: तर यो प्रवृत्ति नहटेसम्म राम्रा स्रष्टाहरू अगाडि आउन सक्दैनन्, यो मान्यता गीत गजलले राख्छ। र नवसर्जकदेखि अग्रजहरू सबैलाई स्थान दिँदै अगाडि बढ़िरहेको छ। गजल सुन्नुमा आनन्द आइरहेको छ लक्ष्मणजी। अर्को एउटा गजल फेरि सुन्छौ तपाईँको।
0: हुन्छ, एउटा अलि पुरानो गजल छ, सुरुवाती गजल जस्तो छ। थाहा छैन गएका मान्छे कति दिनमा आइपुग्छन्, थाहा छैन गएका मान्छे कति दिनमा आइपुग्छन्, तर उनका यादहरू भने छिनछिनमा आइपुग्छन्, तर उनका यादहरू भने छिनछिनमा आइपुग्छन्। आकाशमा व्याधाबाट जोगिने ठाउँ समेत छैन, आकाशमा व्याधाबाट जोगिने ठाउँ समेत छैन, त्यसैले सुरक्षा खोज्न चरा जमिनमा आइपुग्छन्, त्यसैले सुरक्षा खोज्न चरा जमिनमा आइपुग्छन्। घरको भित्ता जोडिँदा पनि झगडा गर्छन् मान्छे, घरको भित्ता जोडिँदा पनि झगडा गर्छन् मान्छे, घरको भित्ता जोडिँदा पनि झगडा गर्छन् मान्छे। गुण बनाउन गौथलीहरू दलिनमा आइपुग्छन्, गुण बनाउन गौथलीहरू दलिनमा आइपुग्छन्, तिम्रो चम्किलो चेहराको कसरी प्रशंसा गरौं, तिम्रो चम्किलो चेहराको कसरी प्रशंसा गरौं। प्राण त्याग्न पुतलीहरू लालटिनमा आइपुग्छन्, प्राण त्याग्न पुतलीहरू लालटिनमा आइपुग्छन्, थाहा छैन गएका मान्छे कति दिनमा आइपुग्छन्, तर उनका यादहरू भने छिनछिनमा आइपुग्छन्,
1: तर उनका यादहरू भने छिनछिनमा आइपुग्छन्। मिठा गजलहरू सुनिरहेका छौं। बिस्तारै अब हामी कार्यक्रमको अन्तिमतिर पनि प्रवेश गर्दैछौ। धेरै भन्दा धेरै गजलहरू सुन्नुपर्छ भनेको थिएँ मैले, कति सुन्न सक्यौं, अब कति सुन्न सक्छौं, र सुन्ने धेरै प्रयत्न गर्नेछौं र कुराकानीलाई पनि जोडिरहेका छौं। लक्ष्मणजी, तपाईँ गजल लेख्नुभयो, यहाँसम्म आइपुग्नुभयो, राम्रा गजल दिइरहनु भएको छ। यो गजल लेख्नुमा, यो फाँटमा आउनुमा तपाईँको त्यस्तो कुनै प्रेरक प्रसंग, व्यक्तित्व अथवा कुनै कृतिहरूको नाम लिन सक्नुहुन्छ, लिनुहुन्छ?
0: प्रेरक भन्दा पनि, प्रेरणा मलाई कसैले दियो भन्दा पनि मैले प्रेरणा लिएको हो। खास भन्ने हो भने, मैले गजल लेख्न थालिसकेपछि विभिन्न गजल संग्रहहरू पढेँ, विभिन्न गजल संग्रहहरू तलास पढेँ, मिरज भट्टराईको, बाबु त्रिपाठीको बा पढेँ, अनि कपिल अन्जानको तस्विर, अनि त्यसपछि यो पछिल्लो समयमा सडकहरू, सडक, अनि त्यसपछि मैले देखेको दुनियाँ, अनि अमला अधिकारीको अमला, आगो, आरन, यो त पछिल्लो समयको आएका किताब भए। पछिल्लो समयमा मैले केही तीन चारवटा पुस्तकहरू पढेर धेरै अलि राम्रा गजल भने यस्ता हुँदो रहेछन् भन्ने लागेर अलि नयाँ सोच ल्याउन सकियो। नत्र पहिला प्रेममै केन्द्रित भएर गजल लेखिन्थ्यो, होइन? पहिला गजल संग्रहहरू, संयुक्त गजल संग्रहहरू पनि त्यस्तै थिए। अनि मान्छेपछि यो के अरे गजल भनेपछि एउटा शृङ्गारिक नै हो भन्नेमा मान्छेको धारणा थियो, मान्छेको सोचाइ थियो। यस्ता केही किताबहरू, यो रूपक वनवासीको ओ इरानी किमिनाका, यिनी यस्ता यस्ता कृतिहरूले नेपाली गजलमा राम्रो छाप पनि छोडेका छन्। र गजल प्रेम शृङ्गारमा मात्रै आधारित हुँदैन, प्रेममा मात्रै आधारित नभएर अरू क्षेत्रमा पनि जान्छ भन्ने सन्देश दिएका छन्। मैले ती किताबहरू पढेँ र गजल सुरुमा लेख्दाखेरि चाहिँ अछाम गजल महोत्सव भयो, एकचोटि भएको थियो, अछाम गजल महोत्सव भएको थियो, त्यतिखेर चाहिँ त्यसले पनि मलाई धेरै प्रभाव पार्यो, होइन? त्यहाँका गजल सुने, अनि केही विशेष टाइपको गजल सुनेपछि मलाई पनि कता कता गजल लेख्नुपर्छ जस्तो लाग्यो. त्यसपछि त्यो गजल महोत्सव सिद्धिएको केही महिनापछि म देवघाट फर्किँदाखेरि मलाई पनि लेख्नुपर्छ जस्तो लाग्यो, राम्रो राम्रो गजल सुनिने. त्यसपछि त्यहाँ गएर माहौल पनि त्यस्तै थियो, त्यहाँ गएर गजल लेख्न थालियो.
1: जे होस् राम्रो मार्गमा हुनुहुन्छ, असाध्यै राम्रा गजल लेखिरहनु भएको छ. यो रफ्तार आफ्नै गतिमा धेरै अगाडिसम्म पुग्न सकोस् हाम्रो शुभकामना छ. अन्तिममा छौँ लक्ष्मणजी, अब तपाईँको अन्तिम गजल तपाईँको आवाजमा सुन्छौँ.
0: एकदम एउटा अन्तिम गजल सुनाउन चाहन्छु. बरु भुत्ते खुकुरीले रेट्न भए हुन्थ्यो, बरु भुत्ते खुकुरीले रेट्न भए हुन्थ्यो, तिम्रो वचनको ब्लेड नभए हुन्थ्यो. तिम्रो वचनको ब्लेड नभए हुन्थ्यो, बरु भुत्ते खुकुरीले रेट्न भए हुन्थ्यो. छाती च्यातिएकोमा दुःख छैन तर, छाती च्यातिएकोमा दुःख छैन तर, देशको नक्सा केरमेट नभए हुन्थ्यो. देशको नक्सा केरमेट नभए हुन्थ्यो, हेर्न हुन्थ्यो सिंहदरबारको चर्ती कला, हेर्न हुन्थ्यो सिंहदरबारको चर्ती कला. देशमा एक वर्ष बजेट नभए हुन्थ्यो, देशमा एक वर्ष बजेट नभए हुन्थ्यो, बोल्नका लागि पनि मुख नभई हुँदैन, बोल्नका लागि पनि मुख नभई हुँदैन. गरीबले भन्यो पेट नभए हुन्थ्यो, गरीबले भन्यो पेट नभए हुन्थ्यो. धेरै पछि भेट भयो, बोलचाल हुन सकेन अन्तिम शेर. धेरै पछि भेट भयो, बोलचाल हुन सकेन. लाग्यो तिमीसँग भेट नभए हुन्थ्यो, लाग्यो तिमीसँग भेट नभए हुन्थ्यो, बरु भुत्ते खुकुरीले रेट्न भए हुन्थ्यो, तिम्रो वचनको ब्लेड नभए हुन्थ्यो. धन्यवाद.
1: लाग्यो तिमीसँग भेट नभए हुन्थ्यो, हामीलाई पनि यस्तै लागिरहेको छ लक्ष्मणजी. तपाईँसँग भेट भयो र यो भेट अलि लामो भए हुन्थ्यो जस्तो मलाई महसुस भयो. जे होस् हामी समयको पाबन्दी अनुसार अगाडि हिँड्नुपर्ने हुन्छ. अन्तिममा छौँ, तपाईँलाई केही भन्नु छ अन्तिममा?
0: यहाँसम्म ल्याएर आफ्ना गजल सुनाउने अवसर प्रदान गर्नुभएकोमा हजुरप्रति आभारी छु. गजल सुनेर साथ दिनुहुने सम्पूर्ण गजलीय मनहरूलाई पनि धन्यवाद दिन चाहन्छु.
1: धन्यवाद हामी पनि तपाईँलाई दिन चाहन्छौँ, हामीसम्म आउनुभयो र आफ्ना गजलहरू प्रस्तुत गरिदिनु भयो, आफ्नो अनुभवहरू बाँडिदिनु भयो, तपाईँलाई पनि धेरै धन्यवाद छ. र यति बेलासम्म निरन्तर सुनेर साथ दिनुभयो देशमा अनि विदेशमा म तपाईँप्रति पनि आभारी छु. धेरै धन्यवाद छ कार्यक्रम गीत गजल सुनेर साथ दिनुभयो. आजको श्रृंखला कस्तो भयो सल्लाह सुझाव हामीलाई दिनुहोला, यो अनुरोध गर्छु. र फेरि पनि यति बेलासम्म हामीलाई सुनेर साथ दिनुभएकोमा, कार्यक्रम गीत गजलको लागि समय छुट्याइदिनु भएकोमा आभार व्यक्त गर्छु. अनि प्रविधिबाट सघाउनु हुने वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का र हरि स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस् र तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै शुभचिन्तक महेन्द्र चन्द जोरसुती हात्र भन्छु. नमस्ते, फेरि भेटौँला, शुभरात्री.

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
5: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
5: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत।

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भयपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
9: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
10: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजे को छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
13: हवस् त, आजका लागि रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक, समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुनुहुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

महाराज परीक्षित यस किसिमबाट आफ्नो संरक्षण सम्वर्धनको विषयमा शौनकादिलाई पौराणेश्वर आज्ञा गर्नुहुन्छ। भगवान श्रीहरि परमात्मा आफ्नो परमधाम माने आफ्नो जब घर जानका लागि सवारी हुई बक्सियो प्रभु अब आप पञ्च पाण्डवलाई छोडिदिनु भयो लौ त पञ्च पाण्डवहरू तिमीहरू बसिरहौ अब म जान्छु भन्दा भगवान कृष्ण मेरो सारथीको रूपमा विराजमान हुई बक्सियो प्रभु हजुरलाई मैले धेरै तकलिफ दिएँ दुःख दिएँ बाधा दिएँ अडचन दिएँ मेरो ईश्वर म हजुरको पाहुको सेवा गर्न म पनि सँगै जान्छु भनेर अर्जुनजी जानु बीच बीच बाटोमा जाङ्गाला देश हरि श्रीशैल वैकण्ठ कामकोष्णी पुरी शरद बराह सहरहरूलाई काटेर पाल्नु भएको थियो युधिष्ठिर महाराज सारै शोक गर्नुभयो मेरो भगवान कृष्णलाई आज मैले विदा दिनु पर्यो मेरो दरबारलाई छोडेर मेरो हरि आज सवारी हुनुभयो भनेर राजा युधिष्ठिर बहुत रुनुभयो। महाराज पञ्चपाण्डवहरू सारा सम्पूर्ण यस किसिमबाट जगतका मालिक श्रीहरि यस्ता किसिमबाट सरासर सवारी हुनुभयो परमात्मा पाल्नु भइसकेपछि आनन्दमय कोष भयो बडा आनन्द भयो ध्यान भयो अरू मनन भयो र कीर्तन भयो र त्यसपछि पछाडिबाट अहिले परमात्माको सम्मान गारवले सम्मान पनि गर्यो र प्रभु आराम शासन गरेर आफ्ना कोटीमा विराजमान हुई बक्सो। यता पञ्च पाण्डवहरू मध्येमा राजा युधिष्ठिरलाई चाहिँ बहुत चिन्ता पर्यो किनकि जब अब पाँचै भाइ पाण्डवहरू हामी बुढा भयौँ हाम्रा सन्तान छैन घटोत्कच मरिहाल्यो बब्रुमान मरिहाल्यो श्रुतकीर्ति मरिहाल्यो अभिमन्यु मरिहाल्यो अब कोही केही छैन पाञ्चाल मरिहाले तब अब हाम्रो सन्तान भनेको उत्तराको घरबाट जन्मिएको बालकले मात्रै सम्वर्धन हुन सक्छ छोरी जन्मियो भने पनि अराजकता फैलने भयो लडाईँमा जिते पोके लाग्यो आठ पटकसम्म हानेको बाणबाट जब गर्व तोइएर गयो भने पनि हाम्रो के गति हुने हो भगवान यही प्रार्थना गर्दै थिए पञ्च पाण्डव। त्यसै बेलामा अचानक पूर्व महारानी उत्तरा महारानीबाट गर्व बढियो गर्व बढिएको हुनाको कारणले त्यो बालकको नाम यस किसिमबाट जन्मना साथ मृत्युको घडीमा प्राप्त हुन लागेको देखिसकेपछि मेरो भगवान कसरी बचाम भएर बारम्बार गर्न प्रार्थना गर्नुभयो कृष्णाय वासुदेवाय देवकी नन्दनाय चरन्द गोप कुमाराय गोविन्दाय नभो नम भनेर प्रभुको प्रार्थना गर्दा गर्दैमा त्यही बेलामा टोपलुकै कृष्ण सवारी आइबक्छु र परमात्माले आफ्नो त्यो मरेको मृत्युको घडीको प्राप्तको बच्चालाई अस्वस्थाम्नो पसृष्टे न ब्रह्म सृष्टे न रुते जछ उत्तराय हतो गर्भ ईशे न जीवित पुनः त्यो बच्चालाई च्याप समातेर ओर पनि रक्षा पर पनि रक्षा गरमा पनि रक्षा गरबाट बढिसकेपछि पनि रक्षा निस्तेनमा पनि रक्षा गरी बक्सेर रक्षै रक्षाबाट सुरक्षित प्रदान गरेको हुनाले बच्चाको नाम परीक्षित भन्ने परीक्षित महाराज भन्ने नाम राखियो। लो अब यसको नामावली क्रम त परीक्षित भयो यिनले के काम गर्छन् आज्ञा गर्नुहोस् भन्दाखेरिमा महाराज परीक्षित यिनको नामावली क्रम यो हो भनेदेखि यिनले गर्ने कामको वर्णन बताउँछु सुन्नुहोस्। यिनी जब रन्तिदेव राजा जस्तो दानी हुनेछन् शिवी राजा जस्तो जब दयालु हुनेछन् भगवत भक्तिमा बहुत प्रेम राख्नेछन् प्रेम श्रद्धाको भावनाले विकास हुनेछन् तर यिनको जब 60 वर्षको आयु हुनेछ मर्ने बेलामा सर्पले टोकेर मार्नेछ अगतिबाट रक्षित हुनका लागि श्रीमद् भागवत रूपी अमृत कथा श्रवण गर्नेछन् भनेपछि लो मेरो प्रभु यो जब मेरो नातिलाई तीनटा कुराले सतायो 60 वर्षको मेरो ज्यादै सानो भयो छोटो भयो अनि त्यसदेखि पछाडिबाट फेरि सर्पले टोक्नु थियो अगतिको मार्ग मेरो जब नाति अब यस कारणले चाँडै नै मृत्यु हुनु पर्यो के गर्ने भन्दा मेरो महाराज भन्दा नमान्नुहोस् यसको वास्तविक कुरा के छ भन्नुहोला भनेदेखि सर्पले टोके पनि यिनले भागवत सुनेर मुक्ति हुन्छन् तर तपाईँको नाति 60 वर्षमा मृत्यु हुने हुँदा नाति पलाती कहिले 35 वर्षको भइसकेको हुन्छ के को चिन्ता हो भनेर यसरी महाराज परीक्षितको जन्म मृत्युको धर्मको लक्षण र मृत्यु पर्यन्त हुने घटनाको चक्र पनि आज्ञा गरी बक्सु लौ त सुनका दृश्य प्रणाली यिनै जब गर्वे टोरा महाराज परीक्षित श्रीमद् भागवत सप्ताह सुन्ने नम्बर 1 महा व्यक्ति नै हुन्छ भन्ने सम्बन्धको कथा

महाराज परीक्षित को जन्मा धृतराष्ट्र महाराज का सान्निध्य में एक दिन नारद ऋषि आए विदुर महाराज आउन विदुर महाराज लेखिए भन्न भवने दादा श्री आराम मंदा आरामे बाबू भन्न दुर्योधन को दुर्भाष्य बाट धनुर्बाण ढोका में राखे तीर्थ यात्रा का लागि गई म आज म आईपुगे दाई तर मरे पछि पिण्ड हाम्रो धर्म संस्कृति बमोजिम सबैले खान्छन् जिम्दै पिण्ड खाएको एउटा व्यक्तिले देखियो दाई भनिदिनु भयो भगवानले मैले यसरी आज्ञा गरिबक्स्यो विदुर राजाले के कोले खायो जिम्दै पिण्ड भन्दाखेरि म जिम्दो पिण्ड खाने एक मात्र व्यक्ति तपाईँ हो भन्नुभयो कसरी खाए भन्नुभएको थियो कसरी खानु भएन जन्मेदेखि मरण पर्यन्तका लागि तपाईँका विरोधी पक्ष पञ्च पाण्डवले तपाईसँग कत्रो विरोधाभास भयो तपाईँले कति विरोध गर्नुभयो भीमसेनलाई समातेर मार्ने पनि कोसिस गर्नुभयो तपाईँले तर लास्टमा गएर आज उनीहरूले दिएको खानी खानका खानुभएको छ तपाईँका सयभाइ छोरा मार्ने तिनै एउटा बुहारी विधवा बनाउने तिनै तपाईँ दाजुभाइ मारेर छोरी विधवा बनाउने तिनै तपाईँका सैनिक जब सारा मार्ने तिनै तिनका जब सारा सम्पूर्ण तपाईँको राष्ट्र लुटेर लिने तिनै तिनीले दिएको कुरा खाँदाखेरि म आज पिण्ड खाएको कि भुजा खाएको याद गर्नुहोस् महाराज भने लो मेरो प्रभु साह्रै जित जाने रहेछ भन्ने बुझेर धृतराष्ट्र नाम गरेको राजाले आफ्नो काम सारा छोडेर भगवान नारायण वासुदेवका चरणमा ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कार्यक्रमको पूर्ण रफ्तार अगाडि बढाउनु भयो सौनका ऋषि प्रणाली त्यसदेखि पछाडिबाट भगवान प्रभुले प्रभु गम्भीर वाणीमा आफ्नो कर्तव्य माथिको पूर्णलाई सम्झेर नितान्त निर्णय गरेर भगवत भक्तिमा चित्त लगाउनुभयो ध्यान गर्नुभयो मनन गर्नुभयो कर्तव्य माथिको पूर्णलाई कहिले बिर्सनु भएन र अनि धृतराष्ट्र राजाले आफ्नो काम छोडेर जब अहिले पञ्च पाण्डव सारा सम्पूर्णका प्रतिबाट विदावादी नहुँदै एकान्त जग्गामा जब जंगलमा प्रवेश गर्नुभयो भाइको मतबाट र चारैपट्टिबाट आफ्नो अग्निबाट आँखाबाट निक्लेको तेज पुञ्जुरकी ज्वालाले मरेर भस्म खराने धृतराष्ट्र महाराज आदि सारा सम्पूर्ण रामा समेत धृतराष्ट्र महाराजको श्रद्धाञ्जली सभा राजा युधिष्ठिर आदिले गर्नुभयो भगवान कृष्णलाई पुर्याउन पाल्नु भएको अर्जुनजी आउनु भएको छैन अनि त्यसपछिबाट बडा चिन्ता लाग्यो अर्जुनलाई अर्जुन नआएको कारणले र त्यसपछिबाट राजा युधिष्ठिरलाई बडो अपशकुन पनि भयो जुरे गुरु डुरे जे बाछा बाछी डुर्न लाग्यो अङ्ग भङ्ग प्रत्यङ्ग सारा फरफराउन लाग्यो शरीरमा कुचेष्टा हुन लाग्यो शारीरिक मानसिक स्थितिमा गम्भीर चोट पर्न लाग्यो स्याल कुत्ता गिद्धहरू दौड़न लागे मेरो बाबु यस बेलासम्म किन आउँदैन अर्जुन यसै कारणबाट अर्जुनको प्रतीक्षा गरेर बस्दै हुनुहुन्थ्यो त्यसै बेलामा अर्जुनजी अल्लीखेरमा जब आइपुग्नु भयो अर्जुनलाई देखेर राजा धृतराष्ट्र युधिष्ठिर महाराज आज्ञा गर्नुहुन्छ बाबु तिमीतिर रुँदै आएको मलाई पनि सारै प्रकारले अपशकुन भएको छ तिमी किन यस्तो भयो भन्ने आज्ञा गर्नुहुन्छ यो नजुको उपवन जब त्यस बेलामा युधिष्ठिर महाराजले आज्ञा गर्नुहुन्छ जब अर्जुनजी मैले कसरी जब चित्त बुझाउँदै सारी समस्याको कुरो छ म हजुरलाई विन्ती गर्छु यो नजुको उपवन मेत दुरन्त कृक्षाद दुर्वा ससोरी विहिता तब योग्र भुग्य साकान्न सिस्टम उपभुज्य यतस्त्रलोकिम त्रेता मम सरिने दिनमग्न संग दाई कसरी बताऊ एक त्यान्द्र साको प्रभावबाट दुर्वासा ऋषिले 60,000 चेलाको चित्त बुझाउनलाई सफलताको प्रदान गर्नुभएको थियो हामीलाई प्रतापमा जसको प्रतापबाट उहिको राज्य फिर्ता भएको छ जसको प्रतापबाट यस लोक परलोकको सुधार भएको छ जसको प्रतापबाट दैवी शक्ति हामीले प्राप्त गर्यौं पाशुपतास्त्र प्रजन्यास्त्र वायवास्त्र मात्र होइन शंकर भोले बाबा किरातेश्वर अवतारसँग मैले जब लिएको पाशुपतास्त्र स्वर्गमा राजा इन्द्रसँगको लडाईमा विजयको प्राप्त गाण्डीव धनु उस त भगवान हरि जसको प्रतापले हाम्रो संसारको विजय भयो उनै प्रभु श्री हरिको आज हामीले जब हेर्दा हेर्दैमा जय सिसिमबाट जरा दादाले बाण हानेर प्रभुको स्वर्गारोहण भयो यसै कारण म रोएको हुँ भन्ने कुरा सुन्न साथ हो राजा युधिष्ठिरले म पञ्च पाण्डवको अगाडि आज्ञा गर्नुहुन्छ राजन म बस्नु हुँदैन अब मेरो नाति परीक्षित तिमीलाई राज्य भनेर परीक्षित आफ्नो नातिलाई राजपाठ सम्पा गरेर धृतराष्ट्र महाराज जङ्गल सवारी हुनुभयो भगवान नारायण वासुदेव प्रभु परमात्मा परमेश्वरको चरण रूपी कमलमा ध्यान मनन कीर्तन गरेर सारा कार्य पूर्ण गर्नका लागि सवारी हुनुभयो लौ त महाराज परीक्षित अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन सौन कार्यको परमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा यसै भागवत कथाको प्रयोजनको निमित्त प्रयोजन गराउँदै शास्त्र ज्ञान भक्तिको विषयमा प्रमाण गराउँदै हुनुहुन्छ सम्मको कथा यस अध्यायबाट जय बलो भागवत महापुराण।

परीक्षित यसै प्रसंगमा सौनकादीलाई पौराणिक सूत्रले आज्ञा गर्नुहुन्छ यस्तो प्रभावबाट लौ त सौनकादी ऋषि प्रणालीहरू परमात्मा श्रीहरि जगतका नारायणले यसरी विविध प्रकारको प्रोग्राम मध्येमा आज आफ्नो धराधाम छोडी परम धाम सवारी हुई बक्सिएको समाचारले स्तब्ध भएका राजा पञ्चपाण्डवहरू आफ्नो नाति परीक्षित महाराजलाई राजपार सम्पा गरेर युधिष्ठिर आदि पाँचै भाइ पाण्डव स्वर्गारोहणको लागि उत्तरपट्टिको मार्गबाट सवारी हुनुभयो, जसलाई भनिन्छ अहिले हाम्रो प्युठान जिल्लाको स्वर्गद्वारी नामले प्रख्यात भएको छ। त्यस बाटो सवारी भएको थियो। जाना जाना बीच बाटोमा सबभन्दा पहिला जन महारानी द्रौपदी हिउँमा डुबेर मर्नुभयो। भीमसेनले सोध्नुभयो, दादाश्री, हाम्रो पाँच भाइको प्यारी पाँच पाण्डव ती महारानी साझा हत्कैली रानी आज कसरी मरिन्? यिनको कारण के हो भन्दा, बाबु, यिनले पाँचै भाइमा बराबर स्नेह र सद्भावना माया गर्नुपर्ने, तर अत्यन्त सुन्दर देखेर काहीँरो भाइ नहकुलपट्टि यिनको बढी सौभाद्रता थियो, यसैले गर्दाखेरिमा यिनको मृत्यु भयो। अनि त्यहाँ देख्नु प्रान्त अलि पर गइसकेपछि जब सहदेव ढले, मेरो दादा, हाम्रो प्यारो भाइ कान्छो सहदेव मर्यो, यो के गर्ने भन्दा, मेरो बाबु यो पनि घोडा चलाउने काममा बहुत शङ्कर चतुर, ज्यादै प्रकाण्ड सुफ्ने घमण्ड थियो, त्यसैले मर्यो। अल्ली पर गइसकेपछि नहकोल नै मरे, बिमात्रीपट्टिको जेठो हाम्रो पट्टिको काहीँ यो नै मर्यो, के गर्ने दाई भनेर सोद्धाखेरिमा, मेरो बाबा यो पनि सबै कुरामा ठिकै थियो, तर औषधोपचारको डाक्टरले लाइनमा यद्यै नै म घमण्डी छु, म बढी छु भन्ने बारेमा विचार गर्छु, यसै कारणले मर्यो भनिदिनुभयो। अलि पर गइसकेपछि फेरि जब मरे मेरो महाराज, जसको नाम हो महारानी द्रौपदी, मने मामा मध्ये यस किसिमबाट मन सहदेव र अर्जुन नकुल मरेपछि अर्जुनै मरे, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्णको रक्षा भएको थियो, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा तयारी भएको थियो, जसले महाभारतको लडाईँमा विजयको नाद गर्यो, यस्तो बहादुर कसरी मर्यो मेरो दाई भनेर सोद्धाखेरिमा, यो पनि बोल्थ्यो पुर्याउँदैन थियो, यसै कारणले मर्यो भनिदिनु। हल्ले पर गएपछि भीमसेन आफै जाले ढले, दाई मेरो मर्ने बेला भयो, म के गरौँ भनेर विन्ती गर्दा, बाबु, धर्मका मूल दया हो है, पापको मूल है अभिमान, तिमी अभिमान गर्थ्यौ यसले कारणले। चार भाइ र महारानी द्रौपदी मरिसकेपछि राजा जब शरास्त्र सवारी हुनुभयो र गम्भीर वाणीमा प्रभुको ध्यान मनन कीर्तन गरेर प्रभुको प्रार्थना गरी मुक्ति हुनुभयो, कुकुरलाई साथमा राखेर धर्मराज युधिष्ठिर स्वर्ग जानुभयो, अनि त्यसदेखि पछाडि परीक्षित महाराज राजा परीक्षितले राज्य सम्पालिनुभयो। त्यस हस्तिनापुर गद्दीको प्रक्रियामा उहाँले सम्हालेर राष्ट्रको उन्नति र वैभव सारा सम्पूर्ण तयारी गरेर भगवानको ध्यान मनन कीर्तन गरिकन कार्यक्रमको रफ्तारलाई अगाडि बढाउँदै अहिले युधिष्ठिर नामगिरीका महाराजका जब भाइ साइला अर्जुन, अर्जुनका छोरा अभिमन्यु, अभिमन्युका छोरा गर्भेटुरा महाराज परीक्षित गद्दीमा आरूढ भएर हस्तिनापुरको गद्दी सारा सम्मेलनले जाँदा जाँदा जाँदा अहिले घोर जंगलको बीचबाट पार गरेर एउटा कृतमाला नाम गरेको नदीको तटकिनारमा आज पुग्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ। यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन बेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई बेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-0038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ

0: प्लेटफॉर्म ट्रेनिंग अंतर्गत प्लम्बर, इलेक्ट्रिशियन, मेसन, जियो इंजीनियरिंग, लैब टेक्निशियन, हेवी मेसिन अपरेटर तालिम दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अंतर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट संचालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमन व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448611175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369।
1: सूचना,
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू।